0: पनि उल्लेख गरिएको छ।
1: अन्तर्राष्ट्रिय दण्डले पेट्रोलियम पदार्थको आकाशीयको मूल्य वृद्धिको असर जलविद्युत उत्पादनमा पनि परेको छ। विशेष गरी डिजेलमा बढ़ेको मूल्यले निर्माणाधीन जलविद्युत आयोजनामा करिब 15% दैनिक लागत बढ़ाएको छ।
0: बुधबार नेप्सी परिशोषक सुधी कारोबार रकममा पनि वृद्धि भएको छ। बुधबार अघिल्लो कारोबार दिनभन्दा नेप्सी परिशोषक 30.08 अंकले बढ़ेको हो। 9721.73 बिन्दुदेखि खुला भएको नेप्सी 2756.11 बिन्दुसम्म पुगेको थियो भने 2720.75 बिन्दुसम्म सरेको थियो। अन्तिममा भने नेप्सी 2754.48 बिन्दुमा बन्द भएको हो। प्रतिशतका हिसाबमा नेप्सी 1.10% बढ़ेको सुनाइएको छ।
2: वर्षभरि रिचार्ज
3: खुशीको कनेक्सन
4: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरूरी सूचना। सावधान, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिंक क्लिक नगर्नुहोस् र आफ्नो ओटीपी पासवर्ड कसैलाई नदिनुहोस्। अनलाइन ठगीबाट बच्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेजिङ भ्रमणले कुनै ठोस नतिजा दिन नसकेको चर्चा सुनामा नपाउँदै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चीनिया राष्ट्रपति सी जिनपिङ बीच भेटवार्ता भएको छ। विश्व राजनीतिका दुई शक्तिशाली नेता सी जिनपिङ र पुटिन बीचको यो भेटले विश्व शक्ति सन्तुलनको पारा फाटो बढ़ाएको छ। एकातिर युक्रेन र मध्य पूर्वमा चलिरहेको युद्ध, अर्कोतिर पश्चिममा देशहरू सँगको चिसिदो सम्बन्धका बीच पुटिनको बेजिङ भ्रमणले अबको विश्व राजनीति चीन र रूसको बलियो गठबन्धनको वरिपरि घुम्नेछ।
1: अब केन्द्र खेलाड़ीका खबर। नेपाली महिला राष्ट्रिय क्रिकेट टीमले घरेलु टोली मलेसियामाथि पहिलो 2020 अन्तर्राष्ट्रिय खेलमा संघर्षपूर्ण जित हात पारेको छ। मलेसियाको क्वालालम्पुर स्थित बायोमास ओभलमा बुधबार सम्पन्न खेलमा नेपालले मलेसियालाई 2 विकेटले पराजित गर्दै दुई खेलको श्रृंखलामा 1-0 अग्रता बनाएको हो।
0: अन्यमा रमन लिएको काण्ड शीर्षकमा प्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारी लेख्नुहुन्छ। लोकतान्त्रिक प्रक्रियाद्वारा निर्वाचित 42 प्रधानमन्त्री छन् तर लोकतन्त्रप्रति उनको धारणा के हो भन्ने कसैले सुन्न पाएका छैनन्। बौद्ध लेखनाली अन्तर्गत 42 प्रधानमन्त्री भएका छन् र उनी राष्ट्रपाको वरिष्ठ नेता हुन् भनिएको छ तर उनी स्वदलको नेता हुन् भनेर 42 नै बोलेको सायद कसैले सुनेको होला। काँग्रेसको पुनरुत्थानका लागि काँग्रेस विधि र विधानमा चल्नु पर्दछ। सहमतिका नाममा विधान कोचाउनु र नेताहरूको स्वार्थपूर्ति गर्ने प्रक्रिया मिस्ने कार्य गरियो भने भोलिका दिनमा काँग्रेसलाई तैवले पनि बचाउन सक्दैन। काँग्रेसको अहिलेसम्मको अवस्था हेर्दा विक्रमसम्म 2048 र विक्रमसम्म 2056 केन्द्रीय सदस्य भएको व्यक्ति आज पनि केन्द्रमै छ तर उसले त्यसपछि ओडालो खुवाएर चुनाव लड्ने महाधिवेशन प्रतिनिधि बन्नु परेको छैन।
1: अन्नपूर्ण पोस्टले नेपाली कंग्रेसका महामन्त्री गुरूराज घिमिरेसँग संवाद गरेको छ। संवादका मुख्य मुद्दाहरू यस्ता छन्। बाध्यात्मक रूपमा विशेष महाधिवेशन आयोजना भएर नेतृत्व परिवर्तन भयो। निर्वाचन आयोग र सर्वोच्च अदालतबाट समेत यसको वैधानिकता र आधिकारिकताको विवाद टुङ्गिसक्दा पनि उहाँहरूमा त्यो स्वीकारोक्ति देखिएको छैन। अहिले एक प्रकारको हाई बार्गेनिङमा हुनुहुन्छ। विरोध र प्रश्न उठाएर ठूलै चीज प्राप्त भयो भने मात्र स्वीकार्ने कि भन्ने अन्तर्य देखिन्छ। सभापतिजीले पनि बोलिसक्नु भएको छ। अब पार्टीभित्र विभेद, पक्ष विपक्ष, काखा पाखा वा संस्थापन इतर भन्ने बेला छैन। 60-40 अध्याय अब टुङ्गिसक्यो, त्यो इतिहास भयो। प्रतिशोध भन्दा पनि काममा सहजताका लागि गरिएको परिवर्तन। 14 महाधिवेशनको संरचना र विशेष महाधिवेशनबाट बनेको समितिलाई

0: गर्न प्राविधिक र वैधानिक रूपमा सम्भव नै छैन। सबैले पार्टी नेतृत्व विशेष महाधिवेशनको निर्णय र यसको वैधानिकता तथा आधिकारिकतालाई स्वीकार गर्ने हो भने अब विवाद गरिरहनु पर्ने कुनै ठाउँ नै छैन। पार्टीलाई घाटा पुग्ने गरी गरिने कुनै पनि बेला वाञ्छित र ग्राह्य हुँदैनन्। सबै कुरा वैधानिक रूपमा टुङ्गिसकेपछि विधान र संरचना बाहिर बसेर त विवाद मिल्दैन नि। विवाद मिलाउन त पार्टीको वैधानिक संरचनाभित्र प्रवेश गर्नुपर्छ भन्ने हाम्रो भनाई यति हो। पहिलेको विवाद त त्यस्तो चर्को वा क्लाइमेक्समै पुगेको अवस्था होइन, यो सामान्य मतान्तर मात्र हो। जरा अभियान अहिले जारी छ, यसको मुख्य उद्देश्य पार्टीको तल्लो तह ग्रासरूटसम्मको वास्तविक अवस्था बुझ्नु हो। शेरबहादुरले अब अभिभावकको भूमिकामा रहेर हामीलाई मार्ग निर्देशन गर्नुपर्छ। मर्निङ सोज द डे भने जस्तै अहिलेको सरकारले गरेका कामहरू हेर्दा धेरै सन्तुष्ट हुने ठाउँ छैन। अन्नपूर्ण पोस्टले नेपाली कंग्रेसका महामन्त्री गुरूराज घिमिरेसँग गरेको संवादका मुख्य बुदाहरू हुन् यी। पूर्व संस्थापन पक्ष हाई बार्गेनिङ गरिरहेको छ शीर्षकमा यो संवाद छापिएको हो।
1: काठमाडौँमा रेडियो नारायण नाइन्टी नाइन तुफान त्यस्ता विभिन्न एफएम संसारले नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार किम बेनका साथमा नै बहस हुन सक्नुहुनेछ र नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। हेर्नुहोस् नानीको बाबा कोठामा छुनिरहँदै बसेको छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझ्न पुग्ने
2: नानी? के भयो, किन रहेको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझेन छोरी?
3: हेर्न न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
2: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
3: बाबा, हाम्रो पश्चिम सङ्घको शान्तनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छोरी छ नि।
2: ए छोरी, है आज नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटोसुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामीसँग उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
4: सम्पर्क नम्बर 9875082997, 9855109997।
5: सूचना सङ्गीय मनोरञ्जनको अटुट साहिर यो हो रेडियो साहिर 99.8 मेगाहर्ज। अहिले बिहानको 6 बज्यो, 6 AM। यति बेला बिहानको 6 बज्यो, अब तपाईँले सुन्न सक्नुहुन्छ रेडियो सहरबाट साझा खबर।

यो सीआईएमको साझा खबरको सन्तोष सुन्दर सन्देही प्रकाश चन्दको तपाईँलाई स्वागत छ। सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएम खबर डट कम सीआईएमको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। आज 2083 साल जेठ 7 गते बिहिबार मे 21 तारीक सन् 2026 नेपाल सन् 1946 जेठ शुक्ल पक्षको पञ्चमी तिथि विश्व संस्कृति दिवस। नेपाली जिल्ला निर्यातमा भारतको कुकुर नीति धानको उत्पादन घट्दै मधेस प्रदेशको अर्थतन्त्र शिथिल प्रदेश सरकारमा बाह्र फेर्न कांग्रेस एमालेको कसरत स्वास्थ्य बीमा कार्यक्रमप्रति सरकारी अस्पताललाई असन्तुष्ट खोला किनारको मापदण्डबारे आफ्नै फैसला सर्वोच्चद्वारा खारेज दक्षिण एसियामै उच्च करको बोझ नेपालमा निर्माणाधीन संसद भवनको प्रतिनिधि सभाहरूबाट बजेट प्रस्तुत गर्ने तयारी रानीसैन सीमा विवादका कारण हुमला बाबुलामा पनि तनाव स्थानीय तहले कृषिमा पर्याप्त लगानी नगरेको किसानको गुनासो द्वन्द्वका कारण गाजाका अस्पतालहरूमा विकास चिकित्सकीय उपकरणमा समस्या हर्मोस जलमार्गबाट उल्लेखनीय जहाज वार्ता बेलायत सरकारद्वारा दिल्ली विभागमा नयाँ व्यापार अनुमति र अन्तर्राष्ट्रिय टी ट्वेन्टी आइसिरी छनौटमा नेपालद्वारा मलेसिया 2 विकेटले पराजित अमेरिका आइसिसी विश्वकप लिग बीको शीर्ष स्थानमा पुग्यो छैठौं अन्नपूर्ण म्याराथन विस्तृत हुने। साझा खबरको सबैभन्दा शुरूमा नेपाली चिया निर्यातमा भारतले खुकुलो नीति लिएको प्रसंग। भारतको टी बोर्डले नेपाली चियामाथि लगाएको अवरोध हटाएको छ। मंगलबार एक सूचना जारी गर्दै भारतको टी बोर्डले

0: खेल्नु परेको थियो। भारतको टी बोर्डले एक मेदेखि लागू गरेरै नेपाली चिया बोकेको प्रत्येक गाडीको नमुना परीक्षण गर्ने जनाएको थियो। भारतीय चिया बोर्ड निर्देशिका देखाउँदै नेपाली चियालाई अवैध खडा गरेको थियो। प्रशिक्षणको रिपोर्ट परीक्षणको रिपोर्ट आउने कम्तीमा 15 दिन लाग्ने गरेको थियो, जसका कारण पछिल्लो 19 दिनमा गएको 2 गाडी पनि नेपाली चिया भारतीय गोदाममा थुम्किएका छन्। जुनमा चियाको लाभ परीक्षणको रिपोर्ट हालसम्म नआएको नेपाली चिया उत्पादक संघका अध्यक्ष आदित्य राज पराजुलीले बताउनुभयो। तर 19 दिनमा जारी भएको सूचनाले नेपाली चियालाई राहत भएको उहाँले बताउनु भएको छ। संशोधन गर्दै नेपाली चिया मन्त्रीको कार्यालय घटना बनाएको छ। 1 मे यता प्रत्येक गाडीको परीक्षण गर्ने भनिए तापनि अब एसओपी संशोधन गरेपछि संकलन गरेर परीक्षण गर्ने गरी नयाँ नियम बनाएको पनि पराजुलीले बताउनु भएको छ। नेपाली चियाको मुख्य बजार भारत मानिन्छ। नेपालमा उत्पादन हुने सीटीसी र अर्थोडक्स चियाले वर्षमा करिब 5 अर्बको विदेशी मुद्रा भित्र गराएको छ। नेपालबाट निर्यात हुने चियामध्ये करिब 95% चिया पूर्वी नाका काका भित्रबाट निर्यात हुँदै आएको छ। अब नेपाली चियाले दीर्घकालीन समाधान खोजेको पनि उत्पादक किसानहरूले बताएका छन्। आगामी आर्थिक वर्षको बजेट सिंहदरबार स्थित पुतली बगैंचाबाट बगैंचामा निर्माणाधीन संघीय संसद भवन अन्तर्गत प्रतिनिधि सभाको हलबाट निर्वाचन गर्ने गरी संघीय संसद सचिवालयले तयारी गरेको छ। शहरी विकास तथा भवन निर्माण विभागका अनुसार 15 जेठमा बैठक बस्ने गरी उक्त हल निर्माणको काम सकाउने कोशिश भइरहेको छ। उक्त हल 400 सीट क्षमताको छ। विभागका अनुसार संघीय संसद भवनको समग्र भौतिक प्रगति 96% पुगेको छ। सभामा हलको मात्र भौतिक पूर्वाधारतर्फ 90% प्रगति छ भने इन्टेरियर डिजाइन प्रगति 96% पुगेको छ। विभागका प्रवक्ता रोशन श्रेष्ठले 15 गते संसद चुनाउने गरी हलको निर्माण कार्य सघाउने कोशिश भइरहेको बताउनुभयो। उहाँले राष्ट्रिय सभाको हल पनि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। सिंहदरबार स्थित पटली बगैंचाको 151 रोपनी क्षेत्रफलमा निर्माणाधीन भवनमा 8 ब्लक छन् भने 12 छुट्टा छुट्टै भवन बनाइएको छ, जसमा 400 सीट क्षमताको प्रतिनिधि सभा 101 सीट क्षमताको राष्ट्रिय सभा छ। यी दुवैका बीचमा मुख्य प्रवेशद्वार छ, जसको दाहिनेतिर राष्ट्रिय सभा र दिव्यतर्फ प्रतिनिधि सभा छ। मुख्य भवनसँगै सहायक भवनहरू पनि छन्, जहाँ संसदीय दलको कार्यालय, समितिको हल, दुईवटा संसद सचिवालय भवन, पुस्तकालय, संग्रहालय र सिनेमा गृह लगायत छन्। भीआईपीका लागि छुट्टै भवन, विशाल पार्किङ, सुरक्षाकर्मी बस्ने ठाउँ सहित आवश्यक सबै सेवा समेटिने संरचना पनि तयार हुन लागेको छ। यसैबीच प्रतिपक्ष स्वयं संस्कृति पार्टीमा प्रधानमन्त्री र मन्त्रीहरूको जवाफ लाग्दै केही दिनदेखि बढ़दै आएको संसद अवरोधले हिजो पनि निरन्तरता दियो। प्रधानमन्त्री र मन्त्रीहरू संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिएको भन्दै स्वयं संस्कृतिका सांसदहरूले हिजो प्रतिनिधि सभा बैठकमै फेरि प्लेकार्ड देखाए। उनीहरूका पार्टीले 4 जटिलता हरेक बैठकमा प्लेकार्ड सहितका विरोध गर्दै आएको छ। अघिल्ला 2 दिन जस्तै हिजो पनि अध्यक्ष हर्क सान्तवाङ सहितका सांसदहरू प्ले कार्ड सहित उठेर नाराबाजी गर्दै बैठक अवरोध गरेपछि सभामुख बोलप्रसाद अर्यालले मर्यादामा रहन पटक पटक चेतावनी दिनुभयो।
1: माननीय सदस्य हर्कराज राई सहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले नियमित रूपमा सभाको मर्यादा विपरीत संसदमा प्ले कार्ड देखाउने अवधि दबाव देखाउने गरेकोले म माननीय सदस्यहरूलाई प्रतिनिधि सभा नियमावली 2079 नियम 30 जुन आफ्नो क्रियाकलाप तथा व्यवहार सचाउन चेतावनी दिन्छु। प्रतिनिधि सभाको बैठकको मर्यादा कायम गर्ने सबै माननीय सदस्यहरूको कर्तव्य हो। प्रतिनिधि सभा नियमावली 2079 नियम 20 खण्ड 6 सभाको मर्यादा कायम राख्न माननीय सदस्यहरूलाई आग्रह गर्दछु।
0: नियम 15 पालना गर्नुपर्ने, संसदीय सर्वोच्चता कायम गर्नुपर्ने, सरकार संसद प्रति जवाबदेही नपर्ने, प्रतिपक्षको आवाज दबाउने नपाइने जस्ता नारा लगाएर विरोध जनाएको थियो। संसदीय विवाद बन्द गर्न, वन्य समय बढ़ाउन र विदेशी ऋण बन्द गर्न पनि स्वयं संस्कृतिको माग छ। सुकुम्बासी र गरीबलाई बाँच्न दिनुपर्ने, सहकारी पीड़ितलाई न्याय दिनुपर्ने, सहकारी पीड़ितलाई राज्य कोषबाट नभई फर्नी गर्ने बाटो रकम फिर्ता गराउनुपर्ने र सरकार जवाबदेही नभए राजीनामा दिनुपर्ने माग पनि स्वयं संस्कृति पार्टीले राखेको छ। मतलब यसो भनिएमा 2079 नियम 3 भने अभद्र व्यवहार गर्ने सदस्यहरूलाई सभामुखले चेतावनी दिन सक्ने व्यवस्था छ। त्यसपछि तुरन्तै सदस्यले आफ्नो व्यवहार सच्याउनुपर्छ। बैठकको शुरूमा उठेर विरोध गरेपछि प्रतिनिधि सभाको मर्यादा कायम गर्न सभामुखले नियम 20 खण्ड झोल बनाउन पटक पटक आग्रह पनि गर्नुभयो। नियम 30 रहेको व्यवस्थापक उहाँले ध्यानकर्षण गराउँदै आउनुभएको छ। चेतावनीलाई अवज्ञा गरेर बैठक कक्षबाटै बाहिर निकाल्न सक्ने व्यवस्था नियम 31 रहेको छ। सरकारले टोकेको खोला किनारको मापदण्ड बाहेक दाइदाय थप 20 छोडेर संरचना निर्माण गर्नुपर्ने आफ्नो फैसला सर्वोच्चले खारेज गरेको छ। हिजो सार्वजनिक एक फैसलाको पूर्ण पाठमा सर्वोच्चले उक्त फैसला कार्यकारी नीतिगत क्षेत्र अधिकारमाथि हस्तक्षेप भएको उल्लेख गरेको छ। 2063 वर्षमा निर्धारित मापदण्डभन्दा धेरै हुने गरी सर्वोच्चले फैसला गरेको थियो। जुन कार्यालयमा गए 8,300 भन्दा बढी घर तथा टहरा भत्की 42,000 नागरिक विस्थापित हुने अनुमान गरिएको थियो। क्षतिपूर्ति मार्फत मात्र राज्यले 21,26,000,000,000 रूपियाँ आवश्यक पर्ने पनि जनाइएको छ। यसमा सरकार पुनरावलोकन नगरकन सर्वोच्चको पूर्ण इजलासले 20 मापदण्ड सम्बन्धी फैसला गत 4 मार्चमा उठाएको थियो। यसैबीच प्रधान न्यायाधीशको नियुक्तिमा असन्तुष्ट सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान बस्नु भएको छ। प्रधान न्यायाधीशका रूपमा मनोज कुमार शर्माले पदभार ग्रहण गर्नु अगाडि उहाँले 20 लागि विदा लिनुभएको हो। सामान्यत न्यायाधीशले विदा लिई स्वीकृत भएपछि विदा बस्नुपर्छ, तर उहाँले मंगलवारले कायम मकान प्रधान न्यायाधीशको हैसियतमा आफ्नो विदा

सूचना अनुसार किसान मुनाफा देशभरि प्रसारण भइरहेको साझा खबरमा स्थानीय सरकारबाट किसानको अपेक्षा क्वालिटी विपणन गराउँछ त्यही धेरै पैसा पर्छ उहाँहरूले त्यो खालको परिपाटी बचाउन सक्ने भन्दा किसानलाई त त्यसै चलिरहेको छ। सीमा विवादका कारणमा पनि तनाव स्थानीय तहमा कृषकमा पर्याप्त लगानी नगरेको गुनासो लगायतका खबर र कार्टन बाँकी नै छ। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला। कार्बन डाइअक्साइड र सूक्ष्म कणहरू विसर्जन यसले हाम्रो प्रदूषण गर्छ।

0: परिवार पनि युवा समूहलाई फर्का भएको छ। काइटोबाट चार जनालाई समेत तिनको हिंको प्रमाणको उपचारको लागि सुर्खेत ल्याएको थियो। स्थानीय कुराले खोला भन्दा वानीपति चौकीको वानीपति चौकीको संरचना बनाउन खोजेको भन्दै विवाद जनाएपछि दुई जिल्लाका स्थानीय बीच झडप भएको बाजुराका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र निगौलाले सीआईएमले बताउनुभयो।
1: सुरक्षाको लागि प्रहरीको स्थापना गर्नलाई भनेर त्यहाँ चाहिँ प्रदेश सरकारले कार्यान्वयन हुँदै गर्दा हाम्रा पक्षबाट चाहिँ त्यहाँ प्रहरी चौकी समन्वयन नगरी राख्नु वा राख्नु हुँदैन भन्ने हिसाबमा उहाँहरूले अलिकति एजुकेसन विरोध गर्नुभयो र विरोध गर्ने क्रममा अलिकति बाजुराकै भनिएका ठाउँहरूमा आएर चाहिँ उहाँहरूले घोष प्रकट गरेर तोडफोडको कामहरू पनि भएर पाँचजना भएको हो। पाँचजना मध्ये चारजनालाई आज चुरी खेतमा हेर्नु

साथी मुद्दा शीर्षकमा सुभाष भट्टले लेख्नु भएको कविता छापिएको छ। भ्रष्टाचारको रकममा बढ्ने सत्ता र शक्तिलाई नै फलफुल भुलाउन सक्ने दुई पात्र नेपालको प्रशासनिक वृत्तमा चर्चित थिए। चर्चित त अहिले पनि छन्, तर चर्चा चाहिँ पहिलेको भन्दा ठिक उल्टो छ। केही वर्ष अघिसम्म कमिसन ठेक्का सिक्किमको साम्राज्य हाँकेका उनीहरू अहिले मुद्दा मुद्दाको खातमा अनिश्चित जनजीवन कटाइरहेका छन्। उनीहरू आईटीका हस्ती विकल्प

मुद्दाको खातमा भनेर खबर लेखिएको छ। प्रधानमन्त्री खड्गासँग भेटियो। एक अर्ब माथिको सम्पत्ति धेरै सम्पत्ति स्रोत खुलाउन सकेन, यदभित्र आबद्ध दायर गर्ने गरी अनुसन्धान तीव्र शीर्षकमा अर्को खबर छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभाग हुँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको संयुक्त छानबिन दायरामा आएका प्रधानमन्त्री तथा कांग्रेस नेता दीपक खड्गासँग एक अर्ब भन्दा धेरैको सम्पत्ति भेटिएको हो। अर्को खबर भित्री पन्नामा छ, धानको उत्पादन गर्दा मधेस प्रदेशको अर्थतन्त्र शिथिल शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको हो। चालू आर्थिक वर्ष 2082-83 मधेस प्रदेशको आर्थिक वृद्धि दर सबैभन्दा कम अर्थात 1.31% मात्र हुने अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष

आर्थिक वृद्धि दर सबैभन्दा उच्चको अनुमान गरिएको छ। अन्य प्रदेशको पनि चालू आर्थिक वर्षमा कोशी प्रदेशमा 3.13%, गण्डकी प्रदेशमा 5.01%, लुम्बिनी प्रदेशमा 2.87% रहने अनुमान गरिएको छ। कर्णाली प्रदेशमा 2.94

सुन्नको मूल्य नतिमाने अस्पताल कतिपयले बदमाशी गरेर कराउँदै पनि यस रेडी भूमिरहेको छ। कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक नगरी कार्यवाही शीर्षकमा अर्को खबर छ। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिकमा असह गर्ने ओडा सभापतिहरूलाई कार्यवाही गर्ने चेतावनी दिएको छ। देशभरका 6743 ओडा कार्य समितिलाई परिपत्र गर्दै कांग्रेसले 21 जेठभित्र अनिवार्य रूपमा सदस्यता अध्यावधिक गरिसक्ने निर्देशन पनि दिएको हो। अनुबन्ध पोस्ट दैनिकमा जलवायु संकटसँग विभिन्न खेती प्रणालीमा परिवर्तन शीर्षकमा परमानन्द पाण्डेले ठिकापुरबाट लेख्नुभएको छापिएको छ। रकम उठाइदिनु भन्दै झुट्टा मुद्दा ल्याउने बिचौलियाको विज्ञी शीर्षकमा अजदी पौडेलले लेख्नु भएको खबर छ। त्यसै गरी गोर्खा पत्र दैनिकमा सगरमाथा आरोहीको मान शीर्षकमा मीन भण्डारीले लेख्नु भएको खबर छापिएको छ। एक साथमा 250 भन्दा बढ़ी आरोही सगरमाथा चुचुरोमा पुगेर फर्किएका छन्। यस सिजनका लागि आरोहण खुलेको पछिल्लो एक सातामा उल्लेख्य संख्यामा आरोहीले सगरमाथाको सफल आरोहण गरेका हुन्। विश्वविख्यात आरोहीका अमृता शेर्पा 32 पटक सगरमाथा पुगेको दुई दिनभित्रै अर्का प्रख्यात आरोही पासाङ दाला पादावा शेर्पा 30 पटक सर्वोच्च शिखरमा पुग्नुभयो। सडकुम्बको पानबोचेका 49 वर्षीय शेर्पाले 30 पटक सर्वोच्च शिखरमा पुगेसँगै विश्वका दोस्रो सर्वाधिक सगरमाथा आरोहण गर्ने आरोहीको कीर्तिमान पनि बनाउनु भएको छ। त्यस्तै आजको कान्तिपुरको पहिलो प्रश्नमा सरकारको बदलिएको

0: विचार प्रवास समितिमा भारतका एकल लहर त अझै स्पष्ट छैन। प्रदेश सरकारमा पदफेरि कांग्रेस र एमालेको कसर प्रशासनमा कोचोमा नेपाली खबर लेख्नु भएको छ भने दक्षिण एसियामा उच्च करको बोझ नेपालमा शीर्षकमा यदि बन्जारीले खबर लेख्नु भएको छ। आमदानीको ठूलो हिस्सा राज्यमा बुझाउँदा पनि सर्वसाधारणलाई मूल सामाजिक सेवा तथा सुरक्षा छ। स्थगित आन्दोलन गरेर फर्कियो एपीजी टले शीर्षकमा पनि खबर प्रकाशित छ भने वित्तीय पृष्ठमा प्रधान न्यायाधीश नियुक्तिपछि तत्कालीन कामको आदेश कार्यान्वयन शीर्षकमा अर्को खबर छ। यस्तै प्रशिक्षकबाट उद्यम यात्रा निम्ति अमेरिका शीर्षक दिएर पनि अर्को खबर भित्र पृष्ठमा प्रकाशित छ। यो नागरिक दैनिकमा प्रकाशित खबर हो।
1: खेलमा छुट्याउने विधेयक कानून मन्त्रालय पठाउँदै शीर्षकमा अर्थिक कारोबार दैनिकमा खबर छापिएको छ। सरकारले नेपालमा युरोप नेसन युको हवाई सुरक्षा ब्ल्याक लिस्ट कालोसूचीबाट हटाउनका लागि आवश्यक संरचनागत सुधारको प्रक्रिया तीव्र रूपमा अघि बढ़ाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद मिरालेका अनुसार युरोपियन अडिटले उठाएका मुख्य शर्तहरू मध्ये संरचनागत सुधार प्रमुख विषय भएकाले त्यसलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढ़ाएको हो। नेपाललाई युको ब्ल्याक लिस्ट अर्थात कालो सूचीबाट हटाउन संरचनागत सुधारको लागि पहल थालिएको छ। खरिद कानून अवलम्बनमा लापरवाही समस्यामा पूर्वाधार आयोजना शीर्षकमा जीवन बस्नेत लेख्नुहुन्छ। सरकारी निकायहरूले सार्वजनिक खरिदका व्यवस्थालाई व्यवस्था गरी मात्र गर्दा त्यसको असर पूर्वाधार आयोजनाहरूमा परेको छ। सार्वजनिक खरिद नियमावली 2064 नियम 6 सार्वजनिक निकायले निर्माण स्थल तयार नगरी निर्माण स्थलबाट हटाउनु पर्ने रोग बिरूवा हटाउने सुनिश्चित नगरी बजेट सुनिश्चितता नगरी वा अन्य खरिद पूर्वका तयारी नगरी मूलपत्र आरोहण गर्न नहुने व्यवस्था छ। तर सार्वजनिक निकायहरूले यो व्यवस्था अवलम्बन नगर्दा समय र स्रोत खेर गइरहेको छ। नागरिकले समयमा पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित हुनु परेको छ।
0: विदेशका खबर गाजा क्षेत्रमा जारी बन्दका कारण अस्पतालमा प्रयोग हुने करिब 76% चिकित्सकीय स्क्यान उपकरणहरूमा समस्या देखियो।

साझा खबरमा अब खेल खबर राष्ट्रिय महिला टोलीमा बदलाव

0: जोडेको थियो। मलेसियाको पूरै इनिङ्स 16.5 ओभरमा समेटिएको थियो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले हिजो सबै फर्मेटका वरियता सार्वजन गरेको छ। नेपालका उपलब्ध ब्याट्सम्यान कुशल भुटेलले एक दिवसीय ब्याटिङ वरियतामा एकैपटक 17 स्थान सुधार गर्दै शीर्ष सयभित्र आफूलाई समावेश गर्नुभयो। गत साता पनि आइसिसी एक दिवसीय वरियतामा आसिफ शेख र दिपेन्द्र सिंह अहिले शीर्ष सयभित्र आफ्नो भएको थियो। एक दिवसीय ब्याटिङ वरियतामा एकैपटक स्थान उहाँले सुधार गर्नुभएको छ। नेपालका स्पिनर ललित राजवंशीले एक दिवसीय बलिङमा 16 स्थान सुधार गर्नुभएको छ। एक दिवसीय अलराउण्डरमा दिपेन्द्र 25 स्थानमा हुनुहुन्छ भने उहाँले 3 स्थान सुधार गर्नुभएको छ। यसैबीच आईसीसी विश्वकप लीग 2 शीर्ष स्थानमा अमेरिका पुर्किएको छ। आईसीसी विश्वकप लीग 2 अन्तर्गत स्कटल्याण्डले 6 विकेट हराउँदै अमेरिका फेरि शीर्ष स्थानमा उठिएको हो। पूर्व क्रिकेट मैदानमा अमेरिकालाई हराउँदै स्कटल्याण्ड शीर्ष स्थानमा पुगेको थियो। नेपालसँग स्कटल्याण्ड पराजित हुँदा अमेरिकालाई स्थान सुधार गर्ने अवसर मिल्यो। पहिलो ब्याटिङ गरेको स्कटल्याण्डले 43 ब्याटिङ ओभरमा सबै विकेट बनाउँदै 169 रन बनाएको थियो।
1: कार्टुन लगायतका खबर बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुभयो।

0: छैन प्रश्नपछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको खावट गर्न रोक्ने नयाँ क्लियर कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको बर्बाद साधारण बिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट dristiaye.org, फोन नम्बर 01-2242-52
1: तीन तहका सरकारले किसानका लागि विशेष कार्यक्रमद्वारा प्रतिस्पर्धा गरेको जस्तो देखिए पनि वासवी किसानले सोयाको व्यापारको गुनासो आउन छोडेको छैन। स्थानीय सरकारले अहिले खेती किसानीका लागि गरेको काम र किसानको अपेक्षाका बारेमा पाल्पाका युवा किसान कमल घिमिरेसँग हामीले कुराकानी गरेका छौं।
2: जो कुरा दिल्लीको जन्मदेखि देख्छ यस्तो भएको सानो थाहै थिएन, मलाई थाहा थिएन किन दिल्ली ल्याउँथ्यो। अनि अहिले चाहिँ तपाईँको अमर्ष खोजी खोजी आउनुहुन्छ, अन्त कुचोको लागि फेरि माथिको फुल लिन आउनुहुन्छ, होइन आउनुहुन्छ, अन्त अर्का उत्तम मलाई घर राख्ने हुन्छ, बेचाउँदा पनि पर्ने भयो आउनुहुन्छ।

0: सम्बन्धमा अथवा केही अझै पनि त्यस्तो
1: तपाईँहरूले जुन तालिकाले जुन स्थानीय तहले कृषि क्षेत्रमा तपाईँहरू चाहिँ बिल खोलेर लगानी गरेको छ र बिल खोलेर कृषकहरूलाई टाढा दिइरहेको छ कि तपाईँहरूले गर्नुहोस् हामी सहयोग गर्छौँ। सबैभन्दा बढी तपाईँको आमदानी भनेको त्यो तालिकाको कृषि क्षेत्रमा लगानी गरेको तालिका सफल पनि छ र त्यहाँ सबैभन्दा धेरै मान्छेहरू रोजगारीमा आबद्ध पनि छन् आफ्नो कला तपाईँहरूले हामी त जुन तालिकाले अहिले पनि तपाईँको कृषिलाई यता उता दुनियाँ तोडमोड गरेर अनि त्यसलाई सकेसम्म चाहिँ त्यो लगानी गर्नलाई उद्योगहरू चाहिँ भागिरहेको छ त्यस्तो तालिका असफल हुन्छन्। तपाईँले हेर्नु सक्नु नम्बरै आउँदा पनि तालिकाको नम्बरलाई प्रयोग नम्बरलाई प्रयोग भनिन्छ कारण त्यही
0: लगानीको जुन खालको माहौल बनाउनु भनेको त्यो अध्ययन अनुसन्धान चन्द्र भएर देख्नुहुन्छ कि अथवा अगाडि पनि स्थानीय सरकारले अथवा जनप्रतिनिधिले अलिकति यसमा ध्यान पुर्याइदिएको भए अझ राम्रो हुन्थ्यो खेती किसानीमा भन्ने लाग्छ।
1: तालिकाको अध्यक्षले हुनुहुन्छ मूल शाखाको प्रमुख भनेको होइन उहाँलाई तपाईँको चाहिँ कृषि क्षेत्र सम्बन्धी उहाँको नलेज अनि उहाँको भिजन छ यसमा गर्दा हामीलाई यो खालको हामी भेटिङ प्राप्त गर्न सकिन्छ है भन्नुमा कन्भिन्स भएको तालिका अध्यक्ष जोगरले स्वतःमा माटो परीक्षण नगर्ने गर्नु भएको छ टोली खटाउनु भएको छ पशुपालन भएको मेरो चाहिँ तपाईँको चाहिँ उहाँहरू पशुपालनहरू गर्नुहोस् तपाईँले अनि यसमा गर्नुहोस् यहाँ हुन्छ अनि सबै कुरा उहाँहरूले तपाईँ उपलब्ध गराउनु भएको छ।
0: त्यसरी सरकारले दिन्छ जस्तो सबै सिङ्गारमा एउटा पोस्ट राखेर होला अथवा सन्देश पठाएर होला त्यस्तो खालको अनुभव भन्ने सुनिसक्नु
1: पर्छ छैन यो यस्तो छ हाउकिपर सेक्टरमा स्थानीय तहमा म प्राप्तको भएर छ सूचना एकदम बाहिर नआउने अवस्था पनि छन्
0: तर दिनुपर्छ
1: दिनुपर्छ त धेरै राम्रो अब सब तपाईँलाई कुरा बुझ्नु कि एउटा तालिकामा जति पनि त्यहाँ परिवार बसेका छन् त्यसको 80% मान्छेहरू खेती किसानमा आश्रित छन् भन्नुहोस् त सबैभन्दा प्रमुख कुरा के हो भन्ने गर्दा तालिकाका निर्णय गर्न सक्नु पर्यो नि त त्यही अनुसार सबैभन्दा तपाईँको यहाँ असफल भइरहेको छ एउटा तालिकाले तपाईँहरूले पालन गर्नुहोस् हामी तपाईँको बढाइ गर्न गर्दै हामी सहयोग गर्छौँ कुरा फेर्ने किसानलाई केही ठुलो गरेको छैन मैले सन्तलाई पालन गर्छु केजीको मैले 70 रुपियाँमा मैले बेच्छु भने अनि तालिका तपाईँले केही कन्ट्रोल सन्तलाई पालन गरे पनि हामी बजारको लागि तपाईँलाई सहयोग गर्छौँ तर तपाईँले किलोको बिउहरू यहाँ के गर्नुपर्छ तिर्नुपर्छ फल भन्ने हुन्छ तपाईँको जुन सुन्तला जुन जोन छ नि जुन दाजु हुन्छ तपाईँको एरिया छ त्यहाँ कति पैसा तालिकालाई कराउँछ होला उत्पादनमा तपाईँले क्वालिटी मात्रै ध्यान दिनुहोस् क्वालिटी जति राम्रो बनाउनुहुन्छ त्यही धेरै पैसा पर्छ उहाँहरूले त्यो खालको पारिपाथि बचाउन सक्ने भन्छ कति समय त त्यसै चल्नुहुन्छ
0: एउटा किसान तथा अभियन्ताको मेन भिन्न सङ्गठन कुराकानीसँगै हिंसा खबरको अन्तिममा आइपुगेका छौँ। सामुदायिक रेडियोको संरक्षणद्वारा सञ्चालित सिआइएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबरको एकपटक वाणिज्य विभागमा भारतको खुकुमा नीति धानको उत्पादन गर्दा विदेश प्रदेशको अर्थतन्त्र शिथिल प्रदेश सरकारमा पालिकामा काङ्ग्रेस एमालेको कब्जामा स्वास्थ्य बिमा कार्यक्रमप्रति सरकारी अस्पतालमै असन्तुष्ट कोला किनारको मापदण्डबारे आफ्नै सुरबुर आफ्नै फैसला सर्वोच्चद्वारा खारेज दक्षिण एसियामा उच्च करको बोझमा पाउने निर्माणाधीन संसद भवनको प्रतिनिधि सभाहरूबाट बजेट प्रस्तुत गर्ने तयारी रामी सैन्य सीमा विवादका कारण हुँदा र बाजुरामा पनि तनाव स्थानीय तहले कृषिमा पर्याप्त लगानी नगरेको गुनासो गर्नका कारण गाजाका अस्पतालहरूमा अधिकांश चिकित्सकीय उपकरण समस्या हर्मुज जलमार्गबाट उल्लेखनीय जहाज व्यापार बेलायत सरकारद्वारा तेल निर्यातमा नयाँ व्यापार अनुमति र अन्तर्राष्ट्रिय T20 आइसिज हुनुमा नेपालद्वारा मलेसिया 2 विकेटले पराजित आइसिसी अमेरिका आइसिसी विश्वकप लिग 2 को शीर्ष स्थानमा फर्कियो चैतन अन्नपूर्ण म्याराथन 20 गतिबाट हुने मिश्रले बनाउनु भएको कार्टुन लिएका छौ बन्द गर्न खोजिएको छ। पछिल्लो समयमा प्रतिनिधि सभाको बैठकमा देखिने दृश्य र त्यहाँ भइरहेका विभिन्न बहस जहाँ श्रम संस्कृति पार्टीका सांसदहरूले कुनै कारणै भित्र नगर दिइने देखाउने गरेका छन्। यसैका कारण सभामुख र श्रम संस्कृतिका सांसद बीच मोकझोक पनि निरन्तर भइरहेको छ। कार्यवाहीको चेतावनी सभामुखको तर्फबाट पटक पटक आइराखेको छ। यहाँ संसद भवनको भित्रपट्टिको जस्तो दृश्य देखाइएको छ जहाँ श्रम संस्कृतिका जस्ता देखिने केही सांसद छन् प्लेकार्ड हातमा राखेर अगाडिपट्टि उभिएको जस्तो देखाइएको छ। सभामुख देव प्रसाद अरा जस्ता देखिने व्यक्ति अगाडिपट्टिबाट केही भनिराखेको जस्तो पनि देखाइएको छ। यस्तो लेखिएको छ चर्चाका लागि अर्थकै गर्नु होला प्रकाश चन्द्र सन्तोषको मेरो विधा हो तपाईँको आजको दिन शुभ होस् नमस्कार।

प्रतिनिधि सभाको बैठक आज बस्दै नेपाली कंग्रेस निर्वाचन ब्यूरोमा 17 सदस्य मनोनित सरकार प्रभावहीन र कमजोर बन्दै गएको प्रतिनिधि सभाका सांसदहरूको विश्लेषण चितवनमा 13 जनामा आउँदो संक्रमण पुष्टि आज पनि वर्षा र चट्याङको सम्भावना रूसी राष्ट्रपति पुटिनको चीन भ्रमण विश्व राजनीतिमा नयाँ सन्देश र आईपीएल क्रिकेटमा कोलकाताले मुम्बईलाई हरायो अब खबर विस्तारमा आज प्रतिनिधि सभाको बैठक बस्दैछ संघीय संसद सचिवालयको अनुसार आज बिहान 11 बजेदेखि बैठक शुरू हुनेछ आजको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत प्रधानमन्त्री तथा गृहमन्त्री विज्ञान प्रविधि तथा नवप्रबन्धन मन्त्री बालेन शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ श्री गौतमले मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने भएको छ त्यसै गरी उहाँले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत रहेको छ त्यस्तै आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भइसकेको छ

नेपाली कांग्रेस निर्वाचन ब्यूरोमा 17 सदस्य मनोनित हुनु भएको छ। बुधबार पार्टी सभापति गगन थापाले 17 जना सदस्यलाई मनोनित गर्नु भएको हो। प्रतिनिधि सभाका सांसदहरूले सरकारले जनविश्वास गुमाउँदै गएको आलोचना गरेका छन्। हिजो बसेको बैठकमा सांसद रिंगला यादवले उखु किसानको भुक्तानी अझै नदिएको भन्दै सरकारको क्षमतामाथि प्रश्न उठाउनु भएको हो। सांसद रीना उप्रेदीले सरकारले प्रेसमाथि अंकुश लगाउने खालका गतिविधि गरेको आरोप समेत लगाउनु भएको छ। सांसद रीमा विश्वकर्माले छुवाछुत तथा जातीय विभेदको अन्त्य गर्न सरकारलाई चुनौती दिनु भएको छ। यसै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार सांसदप्रति जवाफदेही नभएको भन्दै प्रतिनिधि सभाका आपत्ति प्रकट गर्नु भएको छ। महँगो नियन्त्रण सहकारी पीड़ितको बचत फिर्ताको स्रोत र सुकुम्बासी व्यवस्थापन जस्ता संवेदनशील विषयमा सरकारले जवाफ दिनुपर्ने समेत उहाँले बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा दुईवटा विधेयक पेश भएका छन्। बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पेश गर्नु भएको हो। विभिन्न 8 विश्वविद्यालयको उपकुलपतिका लागि 218 जनाको आवेदन परेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि अनुसार प्राप्त आवेदनहरूको विवरण सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार अनलाइन माध्यमबाट उपकुलपति पदका लागि कुल 218 आवेदन प्राप्त भएका छन्। सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयमा 50 आवेदन परेको छ। पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा समान 38 आवेदन परेका छन्। त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयमा 19 मध्ये पश्चिम विश्वविद्यालयमा 20 लुम्बिनी बौद्ध विश्वविद्यालयमा 11 कृषि तथा वन विश्वविद्यालयमा 15 तथा राजर्षी जनक विश्वविद्यालयमा 27 आवेदन परेको मन्त्रालयले जनाएको छ। भरतपुर महानगरपालिका वडा नम्बर 10 विश्वव्यापी रूपमा देखिएको इन्धन संकटका कारण आफ्ना वडावासीहरूलाई इन्धन खपतमा कटौती गर्न आह्वान गरेको छ। कार्यवाहक वडा अध्यक्ष रेशमराज थापाले एक सूचना जारी गर्दै अति आवश्यक र अनिवार्य काममा बाहेक पेट्रोल तथा डिजलबाट संचालित सवारी साधनहरूको प्रयोगलाई कम गर्न आह्वान गर्नुभएको हो। इन्धन खपत कम गरी आर्थिक व्यय भार घटाउन वातावरणीय प्रदूषण नियन्त्रण गर्न र संकटको घड़ीमा जिम्मेवार नागरिकको परिचय दिनको लागि वडा नम्बर 10 अन्तर्गत पर्ने सम्पूर्ण सरकारी कार्यालयहरू गैर सरकारी संस्था शैक्षिक प्रतिष्ठान टोल विकास संस्था व्यवसाय तथा आम वडावासीमा आह्वान गरिएको कार्यवाहक वडा अध्यक्ष थापाले जानकारी गराउनु भएको छ। अध्यक्ष थापाले अहिलेको जटिल अवस्थामा आम नागरिकलाई जिम्मेवार बन्न आह्वान गर्दै इन्धन खपत घटाउन सकिए नेपालको पैसा पनि बाहिरिन रोकिने बताउनु भएको छ। यसको लागि सरकारी कार्यालयमा कर्मचारीदेखि सबै वडावासी जिम्मेवार भएर अघि बढ़नुपर्नेमा जोड़ समेत दिनुभएको छ। समयमै भुक्तानी नपाउँदा दुग्ध किसानहरू मर्खामा परेका छन्। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालले दुग्ध विकास संस्थानसँग पौष 16 गतेदेखि भुक्तानी बाँचिरहेको जानकारी दिनुभएको छ। उहाँको अनुसार केही ठूलो उद्योगीबाट 3 महिनादेखि भुक्तानी हुन बाँकी रहेको छ। पछिल्लो समय डीडीसीबाट हुने भुक्तानीमा केही सुधार देखिए समस्या भने यथावत रहेको अध्यक्ष बगालको भनाइ रहेको छ। चालू आर्थिक वर्षमा चितवन जिल्लामा 13 औलो मलेरिया रोगका बिरामी भेटिएका छन्। औलो रोग संक्रमणको आशंकामा उपचारको लागि गएका 3093 जनाको नमूना परीक्षणको क्रममा संक्रमित पुष्टि भएका हुन्। जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार यसरी संक्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएकाहरू रहेका छन्। एनोफिलिस जातको पोथी लामखुट्टेले टोक्दा औलो लाग्ने गर्दछ। रोग लाग्दा
ज्वरो आइरहने वा दिनमा बिराएर ज्वरो आउने, टाउको बेसरी दुख्ने, बान्ता हुने, जाडो हुने, कम्पन नहुने, पसिना आएर ज्वरो घट्ने लक्षण देखिने गरेका छन्। संक्रमितहरू सबै विदेशबाट आएको बताइएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिकको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। यसको असरले कोशी, मधी, सबागमती र गण्डकी प्रदेशमा सामान्यदेखि आंशिक बदली भएको छ भने केही स्थानमा चट्याङ सहित मध्यम वर्षा भइरहेको छ। आज दिउँसो र राति कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। पहिलो खबरमा अब विदेशको खबर। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया समकक्षी सी जिनपिङ बीच बेजिङमा भएको शिखर भेटवार्तापछि दुई देशले अमेरिका केन्द्रित विश्व प्रभाव घटाउनु पर्ने धारणा फेरि दोहोर्याएका छन्। रूसी पक्षले दुई देश बीचको सम्बन्ध अभूतपूर्व स्तरमा पुगेको दावी गरेको छ। दुवै देशले अर्थतन्त्र, खेलकुद, शिक्षा, संचार तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति गरेका छन्। शिखर सम्मेलनपछि झट्टै 40 अन्तर सरकारी संस्थागत तथा व्यावसायिक सम्झौतामा हस्ताक्षर भएको बताइएको छ। साइनो खबरमा अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई 4 हराएको छ। इडन गार्डनमा हिजो मुम्बईले दिएको 148 रनको लक्ष्य पछ्याएको कोलकाताले 18 ओभर 5 बलमा 6 विकेट गुमाएर पूरा गरेको हो। टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले 8 विकेट गुमाएर 147 रन बनाएको थियो। बिहान 7:45 साहिलो खबर अहिलेको लागि किनै अन्तिममा अहिलेसम्म प्रसारित मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक

प्रहत निवेश सभाको बैठक आज बस्दै नेपाली कांग्रेस निर्वाचन ब्यूरोमा 17 सदस्य मनोनित सरकार प्रभावहीन र कमजोर बन्दै गएको प्रतिनिधि सभाका सांसदहरूको विशेषता चितवनमा 13 जनामा औलो संक्रमण पुष्टि आज पनि वर्षा र चट्याङको सम्भावना रूसी राष्ट्रपति पुटिनको चीन भ्रमण विश्व राजनीतिमा नयाँ सन्देश र आईपीएल क्रिकेटमा कोलकाताले मुम्बई

यसको साथ रेडियो साहिनो 99.8 MHz र साहिनो न्यूज डट कम बाट एकैसाथ प्रसारण भइरहेको बिहान 7 बजेको साहिनो खबर आजको लागि यति नै। प्रविधिबाट साथ पुर्याउने सहकर्मी बसन्ती र साईलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण साथीहरूसँगै म पुनः मगर विदा हुन्छु। नमस्कार।

0: 我的妈送你一定要把你也不要好三十年送了一次账阿姨你不要那公司不得住你这边一样नमस्कार संसदीय कार्यदी नमस्कार नमस्कार दूजों को जाओगे थी स्वास्थ्य चौकी गए जांच गरा रहे कि तो छोड़ी
1: स्वास्थ्य चौकी तो मलाई लाओ चुनी दीदी इनले गारो माने पनि नाम चुनी
0: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा मासु मासु खानुपर्छ यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
1: हामीले बच्चाको नामसँग जोडाइसक्यौँ नि दिदी
0: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु हो नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ
2: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
0: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
2: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
0: ज्येष्ठ नागरिक तथा असहायको सहर सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
2: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
2: सजग रहौं आफ्ना अवरोधको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ
0: नेपाल सरकार विज्ञापन बोर्ड
3: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन नगर्ने क्यान्सर मुटुरोग दीर्घ श्वासप्रश्वास अवरोध सम्बन्धी रोग मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट बिडी गुटका खैनी ई सिगरेट हुक्का जस्ता सूर्तिजन्य पदार्थको सेवन नै हो अरूले गरेको धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ धुम्रपान गर्ने व्यक्तिलाई हृदयघातको लगभग 3 गुणा बढ़ी हुन्छ मदिराको सेवन नगर्ने रक्सी बियर वाइन जाड जस्ता मदिराको सेवन गर्दा हृदयघात कलेजो सम्बन्धी रोग पेट वा आन्द्रामा घाउ हुने क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन् मदिराको सेवनले घरेलु हिंसा अपराध र दुर्घटनालाई बढ़ाउँछ शारीरिक रूपमा सक्रिय रहने योग गर्ने हिडिङ गर्ने दौड़ने साइकल चलाउने पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने शरीरको तौल बढ़ भए घटाउने स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने नुन र चिनीको प्रयोग कम गर्ने मुलियो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर मुटुरोग र मधुमेह हुने जोखिमलाई बढ़ाउँछ खानामा नुनको प्रयोग कम गर्ने दिनको 5 ग्राम अण्डा कम खाने गुलियो पेय पदार्थ मिठाई चकलेट जस्ता खानेकुराहरू कम खाने चिया र कफीमा चिनी कम हालेर खाने शुद्ध र सफा पानी पिउने एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने सन्तुलित खाना खाने क्यान्सर मुटुरोग मधुमेह र दीर्घ श्वासप्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न दाल डेडागुडी दूध दही माछा बोसो नभएको मासु अण्डा हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने खानासँग नुन नहालेको सलाद नियमित खाने मानसिक तनावको व्यवस्थापन गर्ने ध्यान तथा योग गर्ने रिसलाई नियन्त्रण गर्ने परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने घुमफिर र रमाइलो गर्ने उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने रगतमा चिनीको मात्रा बढेको मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने रगतमा चिल्लोपना बढेको उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने मोटोपना घटाई स्वस्थ तौल उचाइ अनुसारको तौल कायम गर्ने आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 1166 24 घण्टा सेवा उपलब्ध छ बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निदेशालय चितवन र स्वास्थ्य कार्यालय चितवन
4: नित्यं प्रेतिकरणं कुर्वन्ति स्वदेन पौराः नित्यं तैतिकाहं तु मम ते

नमस्कार, अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद चौधरी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौँ। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर प्रयोगका समस्या, मान्दारिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 98451-75223 र 98056-75223 नम्बरमा तपाईँले आफ्नो आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तु सुनिराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक यो रेडियो चितवन 94.6 MHz, रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz, इच्छा कामना कोरिन्टा चितवनबाट, साइनो 99.8 MHz चौमरी चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो 99.7 MHz सुनवर नवलपरासीबाट, सामुदायिक रेडियो दबली एफएम 97.2 MHz दबली सिन्धरीबाट, रेडियो भदरी एफएम 102.5 MHz चौलेजी रोल्पाबाट, सामुदायिक रेडियो जलजरा 96.4 MHz रिवरिङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz सेटोना मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz महानगर नगरपालिका सर्लाईबाट, नारायणी एफएम 103.8 MHz गिरिगञ्ज पर्खाबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 98451-75223 र 98056-75223 नम्बरमा तपाईँले आफ्नो आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउनेछौँ। कुनै पनि जिज्ञासा गरेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजनीति 2083 साल जेठ महिनाको 7 गते, तदनुसार ईस्वी सन् 2026 मई 21 तारिक, सगत सम्वत्सर 1948, नेपाल सम्वत् 1146, अनुराधपुर रोड नामक सम्वत्सर, उत्तरायण जेठ महिनाको आज बिहिबार रहेको छ। अधिक जेठ शुक्ल पक्ष तिथि रहेको छ। आज पञ्चमी तिथि रहेको छ। आज दिन विशेष रहेको छ। आज पञ्चमी तिथि रहेको छ। 22 घडी 34 पला रहेको छ। नक्षत्रमा रहेको छ पुनर्वसुर। नक्षत्र रहेको छ 11 घडी 37 पला। योगमा रहेको छ गण्डा। योग रहेको छ 28 घडी 36 पला। कर्ममा रहेको छ विशेष गरी कौरवमा कर्म रहेको छ 50 घडी 1 पला रहेको छ। यस्तै गरेर चन्द्रमा आज कर्कटराशिमा, श्री सूर्यनारायण चाहिँ वृष राशिमा, आनन्द योगमा आज सिद्धि योग रहेको छ। आज बिहान सूर्योदय 5:14 भयो भने सरसूर्यास्त 6:48 हुनेछ र आजको दिनमान घडी 13:34 रहनेछ। आज विश्व संस्कृति दिवस भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी सबै आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउनेछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा विशेष रूपमा चर्चा हुने गर्दैछौ। आजको कालो समय, यानि कि आजको अशुभ समय रहेको छ दिउँसोको 3:24:46 साँझको 5:06:54 आज काल बेला रहेको छ। यस्तै गरेर आजको शुभ बेला रहेको छ साँझको 5:06:54 साँझको विशेष गरी 6:49:03 आज शुभ बेला रहनेछ। यस्तै गरेर रात बेला रहेको छ दिउँसोको 12:30 दिउँसोको 1:42:38 रात बेला रहनेछ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने, ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब
भगवान पालो रहेको चार ग्रहको छ। ग्रहको छ यानि कि सूर्य आदि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष रूपमा चर्चा भने गर्दैछौ। सूर्य वृष राशिमा, चन्द्रमा कर्कट राशिमा, मंगल मेष राशिमा, बुध वृष राशिमा, बृहस्पति विशेष गरी मिथुन राशिमा, शुक्र मिथुन राशिमा, शनि मीन राशिमा, रहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। पहिले यतिका जन्मिएका शिष्यहरूको राशि कर्कट राशि आउँछ। पुनर्वर्षको चौथो क्रम नाम आउँछ, विशेष गरी हिराराम अथवा हिरामाया नाम आउँछ। आज नारी देवगुण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका प्रतिनिधि पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी मैले तपाईँलाई गराएँ। राम्रो पनि पाल रहेको छ। आजका दिन तपाईँहरू कहाँ कसरी के गरेर प्रेरित रहन्छ मेषादि बाल शिखर।

0: उनीहरूको लागि आजको दिन अत्यन्तमा परिवर्तनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। कृषि पशुपालन तथा घरेलु कामकाजमा बढी प्रगति भइनेछ। तत्काल फाइदा नहुने काममा समय बित्नेछ। बजार प्रश्न गर्दा रोकियो काम सम्पादन हुँदैछन्। परिश्रमका तुलनामा प्रतिफल कम देखिने खालको यो वैराशी मिश्र आजको दिन विशेष देखिएको छ। आजको दिन हिमले गर्दा काम बन्द जानेछन्। नवम सन्तानले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। छोटो समयमा उपयोगी हातलाई हुनेछ। स्रोत साधन जुटाउने गरी कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकमा परिवर्तन आउनेछन्। रोकिया काम बन्ने र नयाँ काम सुरु गर्ने समय रहेको छ। उद्योग फाइदा हुने स्रोत र प्रतिस्पर्धीलाई सजिलो हराउन पनि सकिने कतिपय वैराशी वृक्षलाई आजको दिन विशेष देखिएको छ। आजको दिन मान सम्मान पाइने समय रहेको छ। भोलिको घरमा सीताको काम बन्दै जाँदैछन्। विचारले धेरै आकर्षण गर्ने समय रहेको छ। प्रशंसकहरू बढ्दै जाँदैछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रो फाइदाको योग रहेको छ। विगतको श्रमबाट प्रशस्त धनलाभ हुन सक्छ। रोकिया काम सम्पादन हुँदैछन्। पठन पाठनमा प्रगति हुनेछ। विशेष समारोहमा सहभागी बन्ने मौका समेत मिल्ने खालको योग भइरहेको मिथुनलाई आजको दिन विशेष देखिएको छ। उनीहरूको लागि आजको दिन प्रतिष्ठित काम गर्दै नामदाम इनाम कमर गइरहेको छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। विषयको परिवर्तनसँग भेटघाट हुनेछ। रमाइलो जङ्गी स्वादिष्ट भोजन कारणमा प्राप्त होला। विगतका कम कमजोरलाई पनि सुधार गर्ने मौका मिल्नेछ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। आजको दिन समयमा होसियार बन्न नसक्दा खर्च बन्नेछ। आकस्मिक समस्याले अर्थव्यवस्थातिर पर्न सक्छ। बेलामा होसना पुर्याउँदा केही चुनौती झेल्नु पर्ला। समयको प्रतिकूलताले काम बिग्र सक्छ। लगानी बढाउनु पर्ने बाध्यात्मक परिस्थिति आउँदा अध्यक्ष लगाउनेहरू सक्रिय रहनेछन् भने सहयोग गर्नेहरू कमी मात्रा भेटिनेछन्। आवश्यक पर्दा शुभ चिन्तकहरू समेत टाढा रहने खालको यो वैराशी सिंहलाई आजको दिन विशेष देखिएको छ। उनीहरूको लागि आजको दिन काम बने पनि उठ्नु पनि रकम अघिन सक्छ। नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ। सजग नहुँदा आफ्नो श्रमबाट अघि फाइदा उठाउने चेष्टा गर्नेछन्। परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ। आवश्यकता पूरा गर्न सरसफल लिनुपर्ने हुन सक्छ। पछाडिका विशेष गरी पछिको लागि लगानी गर्न सकिन्छ। भविष्यको लागि सम्भावना खोजी गर्ने समय राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष क्यान्सर मन्दिर वर्षौं वर्षदेखि अनुभव सम्झाउनु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुभयो।
2: हाम्रा सेवाहरू जबरजस्त हेर्ने हस्तरेखा हेर्ने कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने घर घरको माटो हेर्ने वास्तु सम्बन्धी परामर्श विदेश यात्राको समस्या समाधान वैवाहिक समस्याको निवारण पढाइ लेखाइमा पर्ने समस्याको निवारण नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण कालस्तरको योग राष्ट्रिय रूपमा मान्वनिक योग पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने विधिमा
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल 9851-75-223 9805-75-223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: ठुला राशि उनीहरूको लागि आजको दिन तारिखदेखि काम गर्दै अरूको उपकार गर्न सकिन्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिसँग भेटघाट हुन सक्छ। व्यापार बढ्दै जानेछ। कृषि पशुपालन तथा पेसा व्यवसायमा लाभ हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका मिल्नेछ। मिहिनेतले नामदाम इनाम दिलाउन सक्छ। भौतिक चलन जुत्ताले दिन योजना प्रारम्भ हुन सक्ने यो राशि तुलालाई आजको दिन विशेष देखिएको छ। उनीहरूको लागि आजको दिन चुनौतीका बीच अवसर प्राप्त हुनेछ। प्रयत्न गर्दा नयाँ काम थालनी हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। समुदायको हितमा राम्रो काम गर्न सकिन्छ। तर परिस्थितिगत फाइदा नहुने काममा अल्मिनु पर्ला। श्रम परे पनि कामको मूल्य प्राप्त हुनेछ। आफ्ना कमजोरी का फायदा अरले उठाउन सक्छन्। जिम्मेवारी प्राप्त भए पनि उपलब्धिलाई केही समय लाग्ने खालको एउटा राष्ट्रिय वरिष्ठलाई आजको दिन विशेष देखिएको छ। आजको दिन प्रत्यक्ष नतिजा कमजोर देख्न नै काम देखाउनु पर्ला। आमदानी रोकिनाले योजना स्थगित हुन सक्छ। लेनदेनको विवादले अठोट पर्न सक्छ। काम बिरामी भएले छुटाउनेछ भने विशेष गरी चुनौतीहरूसँग सम्झौता गराउन पनि सक्छ। ठूलो भएको आचारता भएको वस्तु समेत घुम्न सक्छ। सानो कमजोरले सुनिश्चित प्रत्यक्षले समेत हात पार्न नसकिने खालको यो वैदासी धर्मलाई आजको दिन विशेष देखिएको छ। आजको दिन प्रत्यक्ष नतिजा कमजोर देख्न नै काम देखाउनु पर्ला। आमदानी रोकिनाले योजना स्थगित हुन सक्छ। लेनदेनको विवादले अठोट पर्न सक्छ। काम बिरामी भएले छुटाउने

हुनेछ। भौतिक साधनले जीवन शैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिको रूपमा सत्कार पाइन्छ। आमदानी बढाउने काम शुरू गर्न सकिन्छ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। आर्थिक काममा साथीभाइहरूबाट पनि सहयोग मिल्ने खाले हृदय राशि मकरलाई आजको दिन विशेष देखिएको छ। आजको दिन श्रोत सदन जुटाले मेहनतीको लागि समय निकै उत्सर्जन गर्नेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने दशक यसका गर्नेहरूले हार खानेछन्। पराक्रमका विकास स्थापित गर्न सकिन्छ। व्यापार लागत आर्थिक लाभ हुने नयाँ योजना प्रारम्भ हुनेछ। रोकिए काम बन्नाले काममा उत्सर्जा गर्नेछ। मेहनतले प्रतिस्पर्धाको दौड़ समेत जुटाउन सक्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। आजको दिनमा अस्वस्थताले काममा बाधा पुग्न सक्छ। सात दिनहरू नहुँदा आफ्नै काममा जुट्नु पर्ला। कमजोर विकल्प आउँदाले तोकिएको मौका घुम्न सक्छ। व्यापार तथा आर्थिक गतिविधिमा मन्दी आउन सक्छ। अप्ठ्यारो परिस्थिति सुल्झाउन केही समय लाग्नेछ। चिताएका काम विस्तारै भए पनि सम्पादन हुँदैनछन्। गुरूजनको मार्गदर्शन र मेहनतले मात्र अध्ययन राम्रो हुने खालको योग राशि मिल्दै आजको दिन विशेष देखिए।

एफएम रेडियोहरूबाट एकैछ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित रामप्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम

0: देश वर्तमान तथा भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ
1: भने बङ्गलादेशको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी दसौँ वर्षदेखि अनुभव सम्हाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम

0: अमेरिको माटो परीक्षण नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण ग्रह अनुसार रत्न र कवच धारण
1: सम्बन्धमा भएका अनुसहयोग र गोलशान्ति एवं धार्मिक अनुष्ठान
0: ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुबोधी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 98 75 223 र 98 0 55 75 223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी दिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सम्हाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।

0: स्वागत छ कार्यक्रम गर्दै वास्तवमा र कार्यक्रम गर्दै वास्तवमा हामीले जानकारी भने गराइसकेका छौँ र तथा तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफलको विषयमा जानकारी भने मैले तपाईँलाई गराइसकेका छु र उनले तपाईँको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा दुर्दशा र भाग्यको विषयमा जानकारीका लागि 9845 75223 र 9806 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा गरेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा दुर्दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौँ। कालको बोल्दै हुनुहुन्छ, नमस्ते। कालको बोल्दै हुनुहुन्छ, दार्जिलिङ जिल्लाबाट। दार्जिलिङ कुन ठाउँमा बोल्दै हुनुहुन्छ यतिखेर? कसको विषयमा हेर्न चाहनुहुन्छ? आफ्नो विषयमा जन्मदि भन्नुहोस् त, तपाईँको कति हो?
1: 2067
0: साल चैतको 2 गते जन्मेको समय भन्नु? छदेखि 7 बजेको बिचमा, बिहान कि बेलुका? बिहानको। के भएर पछि गर्नुभयो? ल सुन्नुहोस् है, ध्यान दिएर श्रीमती रामायण सुन्नुहोस् है, श्रीमती रामायण 2067 साल फागुन शुक्ल पक्षको बुधबार पर्दैछ। 11 तिथिमा जान भएको छ। राशि प्रकट राशि आउँछ। 30 तेस्रो चरण नाम आउँछ तपाईँको होम कुमारी भन्ने नाम आउँछ। नयाँमा के नाम राख्नु भएको थियो? होइन, होम कुमारी नाम आउँछ है। होम कुमारी नाम आउँछ। प्रकट राशि पर्छ, याद गर्नुहोस् है। अबदेखि ल प्रकट राशि होम कुमारी नाम आउँछ। मध्यले देव गर्नु परेको छ तपाईँको। घातकमा तिथि द्वितीय सप्तमी द्वादशी भन्ने तिथि घातक छ। बुधबार घातक, नम्बरमा सातमा राशिमा चाहिने वृष राशि घातक छ। ग्रह दशा भाग्य राम्रो छ, अनि छिटो रिसाउन मन लाग्छ। अलिकति पेटमा समस्या हुन्छ, पेटको लागि चाहिँ विशेष ख्याल गर्नु होला। सात पानीहरू पिउने गर्नुहोस्। मङ्गलबारको दिन चोखो खानुहोस्। माङ्गलिक पढ्नु भएको छ तपाईँ, 12 माङ्गलिक पढ्नु भएको छ। मङ्गलको दिन व्रत बसे पनि राम्रो हुन्छ, अथवा गणेश चौथी मङ्गल चौथीको व्रत बसे पनि राम्रो मानिन्छ। राम्रो छ, सरकारी जागिर एकदमै धेरै राम्रो कुण्डली परेको छ। पढाइमा दिमाग स्मरण शक्ति असाध्य राम्रो छ। अहिलेको लागि पढाइ त्यति राम्रो देखिएन है। विवाहमा अलिकति अन्तर्जातीय, अलिकति विवाहमा खटपट हुन सक्छ। प्रेम विवाह गर्नु र प्रेम विवाह गर्नुभयो भने पहिलो श्रीमानसँग सम्बन्ध दिइन्छ, राम्रो हुँदैन। प्रेम विवाह नगर्दा उत्तम मानिन्छ है। अहिले परिरहेको छ उर्दा र बुढा भनेर चलेको छ। साथीहरूसँग धेरै गर्न मन लाग्ने, घर बुढामासँग घरतिर बोल्न मन लाग्ने, रिसाउन मन लाग्ने, भनेको कुरा मान्न मन नलाग्ने, बाहिर बाहिर घुमफिर गर्न मन लाग्ने, मोबाइल धेरै हेर्न, मोबाइल धेरै चलाउन मन लाग्ने, यस्ता भएको देखाउँछ हो कि होइन? अहिले सावधान रहनु पर्यो तपाईँ हुन्छ, तपाईँको लागि अरू त्यस्तो नराम्रो छैन, ठिकै छ। समस्या देखिया छ, तपाईँलाई के सोध्न मन लागेको छ भन्नुहोस् त। जस्तै पढाइमा राम्रो छ, अहिले मन पढ्नुहुन्छ भने साइन्सहरू यस्तो मिसिएर पढ्नु होइन, म्यानेजमेन्टहरू लिएर पढाउनु। अब पढाइ राम्रो छैन भने चाहिँ तपाईँको चाहिँ एजुकेसन लिएर पढ्नुहोस् तपाईँले है। अनि पछि गएर टिचर बन्न पाइन्छ है, राम्रो हुन्छ तपाईँको लागि चाहिँ पढाइमा। अनि मजा चलाएर पढ्छु, कसेर पढ्छु भन्ने भने साइन्स, कम्प्युटर साइन्सहरू, होटल म्यानेजमेन्टहरू यस्तो विषय पढ्दा पनि भइहाल्छ है। ठिकै छ, राम्रै छ, छिटो रिसाउने बानी छ तपाईँको, त्यसलाई कम गर्नु न त हो कि होइन? राम्रो छ, विदेशहरू राम्रो छ, सरकारी जागिर राम्रो छ, सबै तपाईँको नराम्रो कुनै कुनै कुरा पनि नराम्रो छैन। एउटा मान्यलिक नराम्रो छ, मान्यलिकसँग नै विवाह गर्नुपर्छ, बल्ल बुझ्नु हो तपाईँले है। धेरै गर्नुभयो भने एकदम राम्रो भइहाल्छ, समस्या आउँदैन है त। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद। कार्यक्रम सुन्दर गर्नुहोला। उहाँले फोन गर्नुभएको थियो धादिङबाट, आफ्नो विषयमा हेर्न गएर फोन गर्नुभएको थियो उहाँले चाहिँ। तपाईँ पनि आफ्नो आफन्तको विषयमा जाँदा भागीको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ 9845 75 223 9805 75 223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भोट वर्तमान अनि भविष्यको विषयमा विशेष जानकारी भने म तपाईँलाई गराउँदैछु। कोही नेतामा भएको छ कार्यक्रममा स्वागत गरौँ। कालोको बोल्दै हुनुहुन्छ, नमस्ते। नमस्ते, कालोको बोल्दै हुनुहुन्छ। रोल्पा जिल्लाबाट बोल्दै हुनुहुन्छ, हजुरको शुभ नाम? सरिता राणाजी बोल्दै हुनुहुन्छ रोल्पा जिल्लाबाट। कसको विषयमा हेर्न चाहनुहुन्छ? रोल्पा कुन ठाउँमा भोट फोन गर्नुभएको यतिखेर? रोन्डीगढीको नौबाट हो। हजुर भन्नुहोस् त, तपाईँको जन्ममिति कति हो?
1: 2063 साल
0: असारको 23 गते। समय भन्नु?
1: रातिको
0: 8:58 हो।
1: 1:58
0: उजाल भएर कति गते? 23 गते 24 गते उजाल भएको?
1: 23 गते
0: उजाल भएर 23 गते हो। जन्मदिनहरू रोल्पा जिल्लामा हो तपाईँको? दाङ जिल्लामा हो। सुन्नुहोस् है, हामी 2063 साल असार शुक्ल पक्षको बिहिबार राति उजाल भएको शुक्रबार एकादशी तिथिमा जन्म तुला राशि है। तपाईँको तुला राशि विशाखाको तेस्रो नाम आउँदोरहेछ, तपाईँको तेबाट नाम आउँदो तेज कुमारी यस्तो नाम आउँदो रहेछ है। अन्तरणी राक्षस गर्नु परेको छ तपाईँको, यहाँबाट हेर्दा घातकमा परेको छ त्यति। तपाईँको चौथी नवमी चतुर्दशीदेखि घातक छ, बिहिबार घातक तपाईँको लागि हुन्छ। नम्बरमा 6 नम्बर घातक हुन्छ, राशिमा तपाईँको चाहिँ मिथुन राशि तपाईँलाई घातक हुन्छ। ग्रहहरू छ, भाग्य राम्रो छ, प्रेम विवाह हुने ग्रहहरू परेको छ तपाईँको। विवाह अलिक छिटै हुने ग्रह परेको छ। श्रीमानसँग ग्रह अडि मिल्दैन, विचार अडि मिल्दैन पनि भन्छ। अलिक धेरै हाँसेर बोल्ने बानी छ, अलिक धेरै बोल्ने बानी छ, अलिक कम गर्नुपर्छ है। कति बोल्नुहुन्छ? अलिक कम बोल्नु पर्यो, बोल्दाखेरि विचार गरेर बोल्नुपर्छ, कन्ट्रोल गर्नु बोलीमा राम्रो हुन्छ, समस्या आउँदैन है। अहिले तपाईँले ग्रह चढाएछ सिद्धा, अर्को शनि चढाएछ तपाईँको, शनि भन्ने ग्रह चाहिँ त्यति राम्रो ग्रह होइन, यसले स्वास्थ्यमा समस्या बनाउँछ। झुट्टो आरोप लाग्ने, आफूले गर्दै नगरे गल्तीहरू चाहिँ आरोप लगाउने व्यक्तिहरूले भन्ने कुराहरू देखिन्छ। अलिक छिटो रिसाउने बानी छ, त्यसलाई कम गर्नु। राक्षस गर्नुमा तपाईँको ग्रह भएको भएर अलिक छिटो रिसाउनु मन लाग्छ, यसलाई कम गर्नुहोस्। अरू त्यस्तो नराम्रो छैन, ठिकै राम्रो देखिन्छ यहाँबाट हेर्दाखेरि चाहिँ। समस्या जिज्ञासा केही छ? त्यही त, उहाँको कारणले होइन, तपाईँको कारणले सबैले छिटो रिसाउनुहुन्छ नि त, हो कि होइन? भएन, रिसलाई कम गर्नु पऱ्यो, कन्ट्रोल गर्नु पऱ्यो। सीमाको जन्ममितिर जन्ममा समय थाहा छ? 5 बजे बिहान मिरिमिरै हुने बेलामा ल, अब उहाँको तपाईँको हेर्छु है, म कस्तो रहेछ, कति मिलेर रहेछ, मिलाइन्छ। प्रेम विवाह गर्नुभएको हो तपाईँले? नजुराइकन बिहा गर्नुभयो होला, नजुराइकन बिहा गर्दाखेरि त यस्तो यस्तै समस्या आइहाल्छ कि। अब तपाईँको श्रीमान त मिलेरै छैन, जम्मा 9 गुण आएको छ, नारी पनि मिलेको छैन, राशि पनि मिलेको छैन, ग्रह पनि मिलेको छैन, तपाईँहरू दुईजनाको के पनि मिले, जम्मा 9 गुण आयो, 18 गुण आउनुपर्छ विवाहको लागि चाहिँ, बुझ्नुभयो? जस्तै तपाईँले चाहिँ गुण भनेको 36 गुण हुन्छ होइन, 36 गुण हुन्छ, 36 गुणमा चाहिँ 18 गुण आयो भने बल्ल विवाह गर्न पाइन्छ होइन। 10 गुण आयो, 9 गुण आयो, विवाह गर्न पाइने रहेछ, नपाइने रहेछ त भन्नु त, विवाह गर्न हुने रहेछ त, विवाह गर्न हुने रहेछ त, हुने नहुने रहेछ नि होइन। तपाईँको सिमर पनि एकरो हुनुहुन्छ, नागदोष परेको छ, विदेश राम्रो छ, तपाईँको सिमरलाई सरकारी जाए पनि राम्रो छ, फलाम सम्बन्धी कामहरू राम्रो छ होइन। तपाईँको सिमरलाई चाहिँ विशेष गरी कालसर्पको रत्न बगाएर नाग दोष परेको छ, कालसर्पको रत्न बगाएन सर, छिटो रिसाउनुहुन्छ क्या तपाईँको श्रीमान, तपाईँबाट छिटो रिसाउनुहुन्छ होला, त्यो भएर समस्या छ, उहाँलाई भन्नु होला नरिसाउनु होला भन्नु, तर उहाँ त्यही हुनुहुन्छ अहिले गाडी सिकेर के गर्ने अरे त, विदेश जाने अरे कि के गर्ने अरे त, ए गाडी चलाउनु ठिकै छ, राम्रै छ, नराम्रो छैन, हराउनु सम्बन्धी काम गरेर राम्रै हुन्छ, थाहा छ ठिक छ, नराम्रो छैन, सबै सबै राम्रो छ, विवाह अब जुडेको छैन, यो नानीको माङ्गल्य नानी नारीको लागि अन्त गुणको लागि गाउँको लागि चाहिँ तपाईँले विशेष सावधान रहनुपर्छ, बेला बेलामा सत्यनारायणको पूजा महामृत्युञ्जय मन्त्रहरू हुन्छन्, महामृत्युञ्जय मन्त्र जापबाट गराउनु भयो भने दुईजनाको सम्बन्ध राम्रो हुन्छ, सुमधुर रहन्छ, समस्या आउँदैन है, अरू केही छ, सुवर्ण कस्तो लागि तपाईँको सधैँ सधैँ खरकोला राम्रो हुन्छ, श्रीमानको लागि पनि त्यस्तै त्यस्तै खरकोला ठिकै छ, त्यस्तो नराम्रो छैन, तपाईँको लागि सिकाइ छ, उहाँको लागि उहाँको वृष राशि हो, तपाईँको तुलै राशि हो, कलर पनि मिल्छ, तपाईँ दुवैजना एउटै कलर मिल्छ, बोली चाहिँ अलिक कम गर्नु पऱ्यो तपाईँ है, धेरै बोल्नुहुन्छ
2: क्या,
0: श्रीमानको नाम श्रीमानको नाम आउँछ बाबा बालकृष्ण नाम आउँछ, बाबुराम बालकृष्ण नाम आउँछ, हुन्छ सम्झाउनुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै हेर्नुहोस् है त, उहाँले फोन गर्नुभएको थियो हामीले रोल्पा जिल्लाबाट आफ्नो बारेमा र आफ्नो श्रीमानको विषयमा के कस्तो रहन्छ भनेर हेराउनु भएको छ, त्यही भएर तपाईँले पनि प्रेम विवाह गर्न खोज्दै हुनुहुन्छ भने एकदम सावधान रहनु पर्यो, प्रेम विवाह गर्ने मैले भन्न खोजेको होइन, मैले आफ्नो बल आफै चुन्न पाउने अधिकार तपाईँको छ, तर समय लाग्छ त्यसको लागि पनि, अनि विवाह गर्न हुन्छ हुँदैन एकचोटि हेराउनु पर्छ, तपाईँहरूले नहेराइकन हुँदैन, यदि विवाह त गर्नुभयो तर पछि गएर समस्या आयो, दाम्पत्यमा बाधाहरू आयो, रोकावटहरू भयो भने आफ्नो जीवन पनि बर्बाद हुन्छ, अनि आफूले माया गरेको माया गरेको मान्छेको पनि जीवन बर्बाद हुन्छ होइन, माया गर्नु केवल प्राप्ति गर्न मात्रै, माया गर्नु भने एउटा त्याग पनि हो, त्याग गरेर पनि तपाईँ सक्नुपर्छ, हो मैले मेरो उसको विवाह भयो भने त उसले दुःख पाउने रहेछ, पछि हाम्रो सम्बन्ध बिग्रिने रहेछ, दुःख पाउने रहेछ, हुँदैन उसलाई मैले दुःख दिनु हुँदैन, उसलाई मैले सुखी राख्नुपर्छ, खुसी बनाउनुपर्छ भन्ने पनि तपाईँको मनमा आउनुपर्छ, त्यो नै माया हो क्या, बुझ्नु है, दुःख कसरी माया गरिन्छ, आमाले तपाईँको चाहिँ छोराछोरीलाई कसरी माया गर्छन् भन्नुहोस् त, केही कुरा मिठो कुराहरू लिएर आयो भने आमाले थोरै खाना छोरा छोरी धेरै दिनुहुन्छ हो कि होइन, हो त्यसै तपाईँले पनि आफ्नो भाइ छान भाइहरूलाई चाहिँ तपाईँलाई चक्लेट खान मन लाग्यो भने बरु तपाईँ नआइकन छोराछोरी दिन भाइहरूलाई दिनुहुन्छ चक्लेट, मिठाईहरू के ल्याउनु भयो भने भाइहरू दिनु, किन भन्दा त्यो प्यार हो, त्यो नै माया हो होइन, मैले पाउनुपर्छ, मैले अहिले पाएपछि पछि जेसु होस्, हामी दुईजना विवाह गरौँ पछि जेसु होस् भन्नु होइन, त्यो दुःख पाइयो नि त तपाईँको कारणले गर्दाखेरि, तपाईँको साथीले दुःख पाउनु, माया गरेर मान्छेले दुःख पाउनु भयो नि हो कि होइन, हो त्यो मात्रै समस्या हुन्छ त, त्यो भएर उहाँले दुःख नपाओस् भन्नको लागि पनि मतलब तिमीसँग टाढा रहनुपर्छ, तिमीहरूमा विवाह गर्नु हुँदैन, तिमीलाई दुःख हुन्छ, तिमीलाई दुःख भएको तिमीलाई आफ्नो आँसु झरेको मैले देख्न सक्दिनँ भनेर तपाईँ ब्याग हुनुपर्छ, माया भनेको प्रेम भनेको प्राप्ति मात्रै होइन, माया भनेको सबैभन्दा ठुलो माया भनेको त्याग हो, उसको लागि आफूले त्याग गर्न सक्नुपर्छ हो कि होइन, त्यही भएर तपाईँले विशेष ख्याल गर्नुपर्ने कुराहरू हुन्छ यसमा, 9845723 र 9805725223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क हुने गर्नुहोला, प्रेमित आउनुभएको छ कार्यक्रममा स्वागत गरौँ, कालोको बोल्दै हुन्छ, नमस्ते, हेलो हजुर नमस्ते, कालोको बोल्दै हुनुहुन्छ, हजुर बोल्नु बोल्नु भएन त, कता हुनुहुन्छ, कालोको बोल्दै हुनुहुन्छ, सन्धेबाट बोल्दै हुनुहुन्छ,
3: हजुर
0: कस्तो विषयमा हेर्न चाहनुहुन्छ, सन्धेबाट छोरा कार्यक्रम कतिको सुन्नुहुन्छ, सन्धेतिर धेरै सुन्नुहुन्छ, छोराको जन्ममा त भन्नुहोस् त,
3: एकाउन्न साल
0: पुसको तिन गते भन्नुभएको हो, अब पुस महिनाको तिन गते बेलुकाको सात बजे अब जन्म कहाँ भएको बाबुको जिल्ला कुन जिल्लामा बाबुको सेवा चारमा श्रीमती रामायण गाईमा 2051 साल पुस कृष्ण पक्षको आइतबार तिथिमा जानु भएको रहेछ, मिथुन राशि परेको रहेछ। अब आग्राको प्रथम चरण जनाउँछ बाबु कुलबहादुर अथवा कुलेश्वर अथवा कुमार अथवा कुबेर भन्ने नाम आउँछ, कुमार भन्ने पनि हुन्छ अथवा कुबेर भन्ने पनि हुन्छ है। भाग्यले नर्गनु परेको छ बाबुको घातकमा परेको तिथि द्वितीय सप्तमी द्वादश तिथि घातक सोमबार घातक नम्बरमा चार नम्बर राशिमा धनु राशि घातक छ। यो बाबुको सबै कुरा राम्रो छ, विवाह त्यति राम्रो पर्दैन, बाबुको विवाहमा अलिकति बाधा छ, अलिक विशेष खाले गर्नुपर्छ। दुई घरमा भने पहिलो घरमा काम परेको राम्रो नहुने कुराहरू पनि कमेर देखाउँछ। अहिले ग्रह सङ्कटा चलिरहेको छ, अर्को शनि चलिरहेको छ, शनि र सङ्कटा भन्ने ग्रह चलेको छ, विशेष ख्याल गर्नुपर्छ। शनि सङ्कटाको दशाको शान्ति ग्रहको शान्तिहरू गराइदिनुपर्छ। बाबुले अलिक पानी अलिक धेरै पिउनुपर्छ, शरीरमा पानीको मात्रा कम, पेटमा समस्या, कति पखालीहरू हुन सक्ने सम्भावना पनि रहन्छ बाबुको लागि। वैदेशिक यात्रा राम्रो छ, सरकारी गाई सरकारी क्षेत्र पनि आर्मी पुलिसमा भर्ती हुनको लागि पनि राम्रो कुण्डली परेको छ भाइ तपाईँको छोराको। तपाईँलाई के सोध्न मन लागेको छ भने त तपाईँलाई के कुरा सोध्न मन लागेको छ भनेको पानी खानुपर्छ, हामीहरूले खुट्टा पिउनु शरीर सङ्घटा चलाएको छ, त्यही भएर स्वास्थ्यमा समस्या भएको, शरीर सङ्घटाको शान्ति गर्नुपर्छ। यो बोलेर सुन्नु भएको छ हजुर, अरू केही सुन्नु छ भए पनि दुई घरमा भने श्रीमान समुद्रको सम्बन्ध त्यति राम्रो नहुने, बुहारी अनि बुहारी चाहिँ अनि कडाकडा सेवाको छिन् क्या तपाईँको होइन, त्यही भएर यस बुहारीसँग कुराहरू अलिक नमिल्न सक्छ, कुरा विचार नमिल्न सक्छ, मान्छेहरू दसैँमा आएको बेलामा अनेक हुन्छ होइन, त्यो भएर यसमा तपाईँले विशेष ख्याल गर्नुहोस्, सावधान रहनुहोस्, राम्रो हुन्छ, दशाको शान्ति स्वास्थ्यहरू गरेर अगाडि बढ्नुहोस्, जीवन सरल र सजिलो हुन्छ, समस्याहरू आउँदैन है। हुन्छ त्यसको त बुहारीको पनि चिन्ह हेर्नुपर्छ, अनि गएर थाहा हुन्छ छोरा किन चाहियो र छोराछोरी एउटै त भन्ने किन चाहियो, छोरा छोरीले पनि माया गर्छन् के अरे, अरू केही छ अब त्यसोलाई चाहिँ नरमिली पत्ता लगाएर अनि त्यसपछि फोन गरौँ है। हुन्छ उहाँले फोन गर्नुभएको थियो, हामीले रोटा जिल्लाबाट फोन गर्नुभएको थियो, उहाँले सेना जिल्लाबाट फोन गर्नुभएको थियो, उहाँले चाहिँ तपाईँले आफ्नो आफन्तको विषयमा गएको छ भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ अरे, फोन गर्न सक्नुहुन्छ 98-4-51-75-200-23 र 98-056-75-200-23 नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू छन् भने फोन गर्नुहोस्। भोलि वर्तमान र भविष्यको विषयमा गएको छ र भाग्यको विषयमा विशेष रूपमा जानकारी भए म तपाईँलाई गराउँदैछु। र आज विशेष पञ्चमी तिथि रहेको छ, ज्येष्ठ शुक्ल पक्षको पञ्चमी, आज काल सर्वयोग नागदोष हुने हाम्रा श्रोताहरूले विशेष सावधान रहनुहोस्। तपाईँले चाहिँ विशेष रूपमा आजको दिनमा चाहिँ चोखोको भोजन गर्नु सक्नुहुन्छ, व्रत बस्नु सक्नुहुन्छ, चोखो खानुहोस्, एक्सा खानुहोस्, बेलुका दाल नखानुहोस्, सब्जी र भात मात्रै खानुहोस् होइन, यसरी गर्नुभयो भने तपाईँलाई राम्रो हुन्छ। नाग देवताको कृपा हामीले हाम्रो शरीरमा हाम्रो परिवार हुनुपर्ने हुन्छ, यदि नाग रिसा भने हामीलाई विष प्रदान गर्छन्
1: राम्रो हुँदैन. यदि नाग रिसाउनु भयो, नाग खुसी हुनुभयो, मरि प्रदान गर्नुहुन्छ, मालामाल हुन्छ, सबैतिरबाट सुख सुविधा आफ्नो प्राप्त हुन्छ भन्ने कुराहरू. त्यही भएर नागलाई हिसाउने अथवा नरिसाउने आफ्नो आफ्नो कुरा हो. कालो सर्प पढ्नु भयो नराम्रो होइन, मैले नराम्रो मात्रै भनेको छैन. कालो सर्प पढ्नु नराम्रो होइन, राम्रो पनि हो. तर नाग देवतालाई खोजी पार्नु भयो भने मरि चाहिन्छ, दुःखी पार्नु भयो भने विष चाहिन्छ. अब तपाईँलाई के चाहिन्छ आफ्नो विचार गर्नु होला. कालो सर्पले तपाईँ पढेको छ भने रत्न कवच पाउँछ हामीसँग. कालो सर्पको यो धारणा गर्नुहोस्, माङ्गलिकहरू पढेर तपाईँको पनि विवाह गर्दा माङ्गलिक नैसँग विवाह गर्नुहोस्. यदि त्यस्तो भएर भने विवाह गरिसक्नुभएको छ, माङ्गलिक तपाईँ हुनुहुन्न, तपाईँको श्रीमती माङ्गलिक हुनुहुन्न अथवा श्रीमान माङ्गलिक हुनुहुन्न भने रत्न कवच तपाईँले धारण गर्नुहोस्. माङ्गलिकको मङ्गलवारको दिन चौरज गर्नुहोस्, शुद्ध भजन गर्नुहोस्, शाकाहारी भजन गर्नुहोस्, गणेश चौथी मङ्गल ज्योतिको व्रत बस्नुहोस् होइन. गणेश अथवा शेष भन्ने पाठले पाठ गर्नुहोस्, हनुमान चालिसाले पाठ गर्नुहोस्. यस्तो पनि केही दोषहरू कम हुन्छ भन्ने कुराहरू. कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ. कालोको बोल्दै हुनुहुन्छ, नमस्ते. नमस्ते, कालोको बोल्दै हुनुहुन्छ. इच्छा कामनाबाट बोल्नु भएको, इच्छा कामनाबाट हजुरको शुभकाम को बोल्नुभयो? अनि इच्छा कामना कहाँनिरबाट बोल्नुभयो, कुन ठाउँबाट? हजुर, कसको विषयमा हेर्न चाहनुहुन्छ? जन्मति भन्नुहोस् त, छोराको कति हो? दुई हजार कति? सत्तरी भन्नुभएको, सतहत्तर सात सात हो. हजुर, दुई हजार चौहत्तर छ. जन्मेको समय भन्नु त, जन्म समय भन्नुहोस् त. बेलुकाको चार बजी हो.
2: हजुर,
1: जन्म चितवन भएको हो.
2: हजुर,
1: सुन्नुहोस् है, ध्यान दिएर चौहत्तर साल श्रावण शुक्ल पक्षको सङ्ग्रह त्रयोदशी तिथिमा जन्म धनुराशि पूर्व शाखाको तेस्रो चरणमा आउँदो रहेछ. बाबुको फरेन्द्र भन्ने नाम आउँछ, फरेन्द्र है. हजुर, नारायणको नाम फरेन्द्र, धनुराशि पर्छ, याद गर्नु है. सम्झानु धनुराशि फरेन्द्र नाम आउँछ. मध्यराय नगर परेको छ बाबुको. घातक तिथि तृतीय अष्टमी त्रयोदशी शुक्रबार घातक, नम्बर नौ नम्बर राशिमा कर्कट भन्ने राशि घातक छ. माङ्गलिक परेका छन् आठौं माङ्गलिक. मङ्गलबारको दिन घरमा लक्ष्मीपाद माछा मासुहरू खानु हुँदैन. बाबुले नागदोष परेको छ, बाबुलाई नागदोष शान्ति गर्नुपर्छ. पढाइमा त्यति धेरै राम्रो रुचि हुँदैन. नागदोष परेर रोकिन सक्छ पढाइहरू, बाबा आउन सक्छ, छिटो रिसाउन सक्छ. बाबु रिसहरू छिटो छिटो रिसाउने ग्रहहरू छ. अहिले ग्रह सङ्कटमा परेको छ बाबुको लागि चाहिँ. सानादेखिकै अलिक कमजोर कमजोर ग्रह हो बाबुको. यहाँबाट हेर्दा सानो सानो सानोदेखिको बिरामी हो नि, कमजोर कमजोर ग्रह हेर्दा साह्रो परेर देखाउँछ बाबुको लागि चाहिँ. अरू जस्तो नराम्रो छ नि, ठिकै छ. समस्या चाहिँ के छ, केही कुरा सोध्न मन लागेको छ तपाईँले? हजुर, पढेर एकदम ध्यान दिनु पर्यो, दिनदिनै जानु पर्यो भन्नु पर्यो, सम्झाउनु पर्यो क्या बाबुलाई. मैले बोलेर सुने छन् हजुर. स्कुल दिनदिनै स्कुल गएर भने गर कथा लागिहाल्छ फेरि उसलाई, क्या गर कथा लाग्छ. दिन स्कुल जानुपर्छ, दिनदिनै स्कुल गएर पढ्यो भने गर कथा लाग्दैन, राम्रो हुन्छ भन्नुभएको छ गुरुले भन्नुभयो
2: है.
1: स्कुल जानुभयो दिनदिनै, नभए त फेरि बिरामी हुन्छ, अपरेसन गर्नुपर्छ, डाक्टरले चिरफार गर्दै सुन्ठाउने काम गर्नुपर्छ अरे है. आइतबारको दिन नुन खानु नदिनु बाबुलाई, नुन नखाएर राम्रो. मङ्गलबारको दिन चोखनी त गर्ने होइन. अन्त ओम नमो भगवते वासुदेवाय मन्त्र जप गर्ने बाबुले भन्ने. अनि स्कुल चाहिँ स्कुल दिन जाने, स्कुलमा आउनु बित्तिकै खाजा खाएर होमवर्क गर्ने पहिला,
0: अनि हेमन्त एकछिन खेल्ने अनि फेरि बेलुका मान्छौँ खाएर अनि त्यति एक घन्टा यदि पढेर बल्ला सुत्नुपर्छ. त्यतिखेर पनि गरेर त कहिले लाग्दैन, पछिबाट अझै ठुलो हाकिम हुन पनि पाइन्छ है. सबै नमस्कार सर नमस्कार भन्छन्, ठुलो हाकिम हुन पाइन्छ भन्नुभएको छ गुरु भन्नु है. अरू केही छ सोध्नु? माता पितासँग सम्बन्ध ठिकै छ, त्यस्तो नराम्रो छ.
2: गर्नुपर्छ
0: स्कुल है. स्कुल गरेर तिमीलाई गराउँदा गर्दै चापिहाल्छ, गराउँदा लाग्छ, त्यसरी तिमीलाई राम्रो हुँदैन क्या. त्यही भएर स्कुल दिँदैन, स्कुल जानु, पानीलाई धेरै पिउनु है. अनि स्कुल दिँदैन गरेर होमवर्क पुरै गर्नु, अनि बिहान छिटै उठेर पढ्नु एक घन्टा है. ल यति गरेर पनि तिमीलाई गराउँदा लाग्दैन, राम्रो हुन्छ तिमीलाई अनि त्यसपछि है. त हुन्छ हस् बाबुला हस् हामीले इच्छा काम नभएर फोन गर्नुभएको थियो बाबुले. बाबुलाई पनि केही सुन विदा गर्न मन लाग्यो. स्कुल दिँदै गर्न गरेर त लाग्दैन बाबुलाई, राम्रो हुन्छ भनेर मैले भनेको छु. अब पक्कै पनि स्कुल जान्छन् होला बाबु चाहिँ है. तपाईँको बाबुलाई स्कुल जाने भने भन्नु होला, गरेर त लाग्छ उनीहरूलाई पनि, फेरि गरेर त लाग्छ, दिँदैन स्कुल गर्नु, गरेर त लाग्दैन. पढाइ राम्रो हुन्छ, पास पनि हुन सकिन्छ, राम्रोसँग पढ्यो भने फेरि है पास पनि हुन्छ. फर्स्ट सेकेन्ड भयो भने चाहिँ फेरि पुरस्कार पनि पाइन्छ, सर म्यामहरूले पुरस्कार पनि दिनुहुन्छ फर्स्ट सेकेन्ड भएको मान्छेलाई. त्यो भएर तपाईँहरू पनि विशेष ख्याल गर्नुपर्ने कुराहरू हुन्छ. तपाईँहरू यदि मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ, हाम्रो त्यस्तै कार्यमा आउन चाहनुहुन्छ भने भरतपुर हाट गौरीगञ्ज हेल्थ पोस्टकै अगाडि आएर तपाईँले मलाई भेट्न सक्नुहुन्छ. भरतपुर हाट गौरीगञ्ज हेल्थ पोस्टकै अगाडि आफू आफन्तको विषयमा गर्दछ, भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गर्नेछु. तपाईँले आएर मसँग प्रत्यक्ष रूपमा पनि कुराकानी गर्ने गर्न सक्नुहुन्छ. कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ. कहाँको बोल्दै हुनुहुन्छ? नमस्ते. हजुर कहाँको बोल्दै हुनुहुन्छ? हजुर हजुर नमस्ते.
2: नमस्ते.
0: कहाँको बोल्दै हुनुहुन्छ?
2: हजुर
0: धादिङबाट. स्वागत तपाईँको भन्नुहोस् त.
2: मेरो कमला बानी.
0: हजुर कस्तो विषयमा हेर्न चाहनुहुन्छ?
2: मेरो छोराको विषयमा.
0: छोराको जन्मदि भन्नुहोस् त कति हो?
2: 2038 साल.
0: 2038
2: साल फागुन 2 गते.
0: दुई गते शनिबार हो.
2: शनिबार अनि 12:10 दिउँसोको.
0: 12:10 दिउँसोको होइन?
2: हजुर.
0: जन्म कुन जिल्ला भएको बाबुको?
2: जन्म झारखण्ड.
0: ल सुन्नुहोस् है, ध्यान दिएर सुन्नुहोस् है त. 2038 साल फागुन कृष्ण पक्षको शनिबार पञ्चमी षष्ठी तिथिमा गर्नु भएको रहेछ. षष्ठी तिथिमा तुला राशि पर्छ बाबुको. चित्राको तेस्रो चरण नाम आउँछ, रबाट रबेन नाम आउँछ. बाबुको मध्यले राक्षसमा परेको छ है. घातकमा परेको तिथिहरू चौधरी नवमी, चतुर्दशी घातक, बिहिबार घातक, नवम राशिमा मिथुन राशि घातक छ यो बाबुको होइन. दावा छ, भाग्य राम्रो छ, वैदेशिक क्षेत्र सरकारी जागिर सबै थोक राम्रो छ. विवाहमा दाम्पत्यमा राम्रो छैन, अनि स्वास्थ्य राम्रो छ यो बाबुको. अलिकति मखा सम्बन्धीको समस्याहरू हुन्छ, हाजरी सम्बन्धीको समस्याहरू गराउन सक्छ. अनि जिते जिते सेवाको पनि देखिन्छ यहाँबाट हेरेर है. अहिले घामले चढेर औषधि उपचार गर्नुपर्ने कुण्डली त्यो परेको छ. घामलेको शान्ति जुवाइदिनुहोस् होइन. बाबुलाई राम्रो हुन्छ, समस्या आउँदैन. रिसोर्स कम गराउनुपर्छ, पानी अलिक धेरै पिउने गरेर भन्नुहोस्, बाबुलाई राम्रो हुन्छ. समस्या जिज्ञासा के छ भन्नुहोस् त?
2: दाम्पत्य जीवनको कस्तो छ?
0: दाम्पत्य त्यति राम्रो छ भनेछु मैले. दाम्पत्य त्यति राम्रो देखिँदैन. बाबुको त बहु विवाह योग परेको देखाउँछ यहाँबाट हेर्दा. विवाहमा बाह्र पनि आउँछ फेरि,
2: भइसक्यो
0: यसो शान्तिहरू गर्नुपर्छ. यसो अब मैले छोराको मात्रै चिना हेर्दा हुँदैन, बुहारीको पनि हेर्नुपर्ने हुन्छ. होइन मिलेछ मिलेछैन, बाबु बाले माङ्गलिक पढ्नु भएको छ कि बा औँसी पढ्नु भएको छ कि होइन, अब त्यो कुरा थाहा हुँदैन नि त हामीलाई,
2: मलाई
0: त्यही भएर अरू त नराम्रो छैन, ग्रहहरू ठिकै छ राम्रो छ, चिन्ता गर्नु पर्दैन, दशको शान्ति स्वास्थ्यहरू गराइदिनुहोस्। एउटा आँखसँग भन्छ, अर्को विवाह भन्छ आँखसँग विवाह गराइदिनु भयो भने, अब आँखा विवाह छोरा गर्नु कि अब बुहारीको चाहिँ सिरा विवाह गर्नु भने त्यो पनि कन्फ्युज भए, अब बुहारीको पनि गर्नु समय लिएर चाहिँ पछि फोन गर्नु म हेर्दिनँ है। हुन्छ हस्, कार्यक्रम सुन्दै गर्नु
2: होला। नमस्ते,
0: हस् नारायण, उहाँले फोन गर्नु भएको थियो हामीलाई आफ्नै सारा विषयमा जानकारीको लागि फोन गर्नु भएको थियो। तपाईँले आफ्नो आफन्तको विषयमा गएर सारा भाकीको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला 9841-75-223 र 9856-75-223 नम्बरमा सम्पर्क तपाईँले गर्न सक्नुहुन्छ। र मसँग तपाईँ प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि तपाईँहरू भरतपुर आएर गोविन्दगञ्ज हेल्प पोस्टकै अगाडि आएर तपाईँले हाम्रो भेटघाट पनि गर्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रमप्रति वास्तव समय अवधि सकिएको जानकारी पनि मलाई दाद दिनु तपाईँलाई इसारा भएको छ। भोलि पनि ठिक 7 बजेमा कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तपाईँसँग लागि दाद दिनु तर साथै मजाति आचार्य पनि प्रेमप्रसाद सुवेदीलाई बिहा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: 朱家人奉天尊命令金箍阿朱飞影银河佛的飞影南无比南无比斯比阿阿弥陀佛。
1: बान्ता हुने गम्भीर तथा जटिल अङ्ग भएमा हात जोडीहरू दुख्ने बेहोस हुने सास फेर्न गाह्रो हुने आदि अङ्गका लक्षणहरू हुन्।
2: अङ्गबाट बच्ने उपायहरू लामखुट्टेको टोकाइबाट बच्नु नै अङ्ग रोगबाट बच्ने उत्तम उपाय हो।
1: लामखुट्टेको टोकाइबाट कसरी बच्ने? झोलको प्रयोग गर्ने कीटनाशक युक्त झोल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्याइडोकामा जाली लगाउने। अङ्ग सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठो विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन हो।
5: सामाजिक सञ्जालमा खोज्ने नभएका कुरा गर्ने नकारात्मक छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: तिमी त विदेश जान लागे अरे हो दिदी, त्यतिकै विदेश गरेर सुरु गरेको पैसा पनि चलेन, अनि यो त घर चलाउने सङ्गै भएर हो। विदेश गएपछि त यसो दुई चार पैसा चलाउनु हुन्छ कि भन्नु, विदेश चलाउँदा कहाँ राम्रो हुन्छ र मन्जु? अस्ति भर्खर राम्रो हाम्रो काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै डर गरेर लगाएको थाहा छैन तिमी? तिमी पनि विचार गर है, विचार गर, जानु नै भयो, बुझेर मात्र भयो, खै के गर्ने भन्नु दिदी?
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गर्न जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू अवलम्बन दिन सतर्क रह र बुझेर मात्र विदेश
3: जाऊ।
4: किन आँखा मिचेको मिचे गरेको
5: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
4: धेरैसँग मोबाइल चलाइसि क्या
5: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
4: ओहो, यो त सेल फोन अन्डिपेन्ड हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो हजार फरक पर्दा दृष्टि समस्या हुन्छ अरे।
5: ए, त्यसो भए जोगिनु के गर्ने त?
4: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अजारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट प्लान हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
5: बुझे।
4: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाग गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हरे कृष्ण कृष्ण, ए होला कि बाबु, उहिले उहिले हाम्रा पाला होलाकीलाई त मन हामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझै त यो होलाको अवस्था कस्तो छ खै कुनै?
7: आमा, मैले पनि सुनेको थिएँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु,
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए
7: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
0: नेपाल सरकार विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
8: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
8: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
8: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
8: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
9: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
10: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
9: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र समा प्रदान गरौं।
10: ज्येष्ठ नागरिक तथा असहायको सहर सुसार सरसफाइ र उपचारमा ध्यान पुर्याउ।
9: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
10: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
9: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
5: अब त हाम्रा दुःखका दिन सकिए, के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
11: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई सजिलो हुने हो क्या? हामी मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सड़क बन्नेमा के नै भइहाल्छ र? जथाबारी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, तरतिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने? हामीले त ध्यानै नदिएको भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
11: विकासका नाममा विनाश नमिल्क्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
8: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
12: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
8: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
12: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
8: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बन्दै चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
12: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
8: सचेत बनाऊ।
12: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: मानव देश विज्ञान तथा ओसर प्रसार जघन्य अपराध हो।
5: तपाईँको चौजनको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन पारी लडाई सकै अवैधानिक रूपमा विदेशमा पुर्याउन होस् गरौं। कसैले यस्तो मत देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिए।
9: देश विज्ञान र ओसर प्रसारबाट बचाउ, सिप सिकाउ र स्वदेशमा आत्मनिर्भर बनाऊ। मानव देश विज्ञान तथा ओसर प्रसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: Radio Sign, 89.8 MHz.

0: साथी हो, गर्नु भने जिन्दगी भर रिटर्न गर्नेछु।
1: रेडियो साइन 89.8 मेगाहर्ट्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM

नेपाली रेडियो नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। हुम्लाबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सयपति रोकाईले सीमा क्षेत्रमा भएको धरपकड़ घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। नेपाली रेडियो नेटवर्कको चर्चित कार्यक्रम नेपाली बहसमा कुरा गर्दै उहाँले सीमामा भएको तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको हो। विवादित सामुदायिक जन आफ्नो रहेको भनी भोटे समुदायले गरिरहेको दावीका विषयमा बोल्दै सांसद रोकाईले भोटे समुदाय ऐतिहासिक रूपमा फिरन्ते प्रकृतिको रहेको र उनीहरूले केवल सो क्षेत्र भोगचलन मात्र गर्दै आएको स्पष्ट पार्नुभयो। भूमि र वनको स्वामित्व जेसुकै भए पनि दाजुराका नागरिक थरा भोटे समुदायमाथि गरिएको धरपकड र कुटपिटपूर्ण त मानवीयता विपरीत र निन्दनीय भएको उहाँले बताउनुभयो। यो समस्या सुल्झाउन हुम्ला जिल्लाका जनप्रतिनिधि नापी विभाग र गृह मन्त्रालयसँग बसेर दाजुराका नागरिक तथा प्रशासनले आवश्यक समन्वय गर्नुपर्ने उहाँको भनाइ थियो। अनैतिक तथा कानूनी हातमा लिने जो कोहीलाई कार्यवाही गरिने र चाँडै राजनीतिक निकास निकालिने समेत उहाँले प्रतिबद्धता जनाउनुभयो। हुम्ला र बाजुरा जिल्लाको सिमाना नपर्ने लामपाटा क्षेत्रमा अस्थायी प्रहरी चौकी निर्माण र सामुदायिक वनको स्वामित्वलाई लिएर दुई जिल्लाका स्थानीयहरूबीच मंगलबार उग्र झडप भएको थियो। सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा बाजुरा पक्षले कावारी खोला नजिकै अस्थायी प्रहरी चौकी भवन निर्माण शुरू गरेपछि हुम्लाको खारपुनाथ गाउँपालिका दुई थालीका बासिन्दाले उक्त क्षेत्र आफ्नो परम्परागत भोगचलनमा रहेको दावी गर्दै अवरोध पुर्याएका थिए। विवाद बढ़दै जाँदा भएको भौतिक आक्रमणमा पनि हिमाली गाउँपालिका तीनका वडा सदस्य पेना कारा गुरूङ र प्रहरी सहायक खबरदार सहित कम्तीमा 5 जना घाइते भएका छन्। तनाव उच्च भएपछि काठमाण्डुमा गृह मन्त्रालयका गृह सचिव राजकुमार श्रेष्ठको उपस्थितिमा हुम्लाका सांसद सयपति रोकाया र बाजुराका सांसद जनक गिरीबीच आकस्मिक छलफल भएको छ। बैठकले सीमा क्षेत्रमा शान्ति कायम गर्नका लागि बाजुरा जिल्ला प्रहरी कार्यालयले अगाडि बढ़ाएको अस्थायी प्रहरी चौकी निर्माणको कामलाई तत्कालका लागि रोक्न निर्देशन दिएको छ। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहान 11 बजे बस्ने बैठकमा प्रधानमन्त्री पालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठकमा मन्त्री गौतमले मतदाता नाना ओली विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्दै हुनुहुन्छ। साथै उहाँले राष्ट्र विधि विज्ञान प्रयोगशाला विधेयक 2081माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वरूप वाग्लीले वैकल्पिक विकास उक्त परिचालन विधेयकमाथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्यात प्रस्तुत गरिने कार्यसूची पनि रहेको छ। अर्थमन्त्री डाक्टर वाग्लीले वैकल्पिक विकास वित्त परिचालन विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची उल्लेख गरिएको छ। नेपाली कम्युनिष्ट पार्टीले आज र भोलि सुदूरपश्चिममा रहेका केन्द्रीय सदस्य तथा पार्टीका नेताहरूसँग अन्तर्क्रिया तथा प्रशिक्षण कार्यक्रम गर्नुभएको छ।

0: आज केन्द्रीय सदस्यहरूसँग परामर्श बैठक बस्ने र भोलि प्रदेश कमिटिका सदस्यहरूलाई प्रशिक्षण कार्यक्रममा राख्ने गरी नेकपाले कार्यक्रम तय गरेको छ। कार्यक्रमका लागि नेकपाका सह संयोजक माधव कुमार नेपाल र भीम रावल हिजो धनगढ़ी पुगिसक्नु भएको छ भने आज संयोजक पुष्पकमल दाहाल प्रसन्न नारायण काजी श्रेष्ठ र रंजिता श्रेष्ठ लगायतका नेताहरू सामेल हुनुहुन्छ। पहिलो दिन परामर्श बैठक र दोस्रो दिन प्रशिक्षण कार्यक्रम भएको नेकपाका सह संयोजक खगराज भट्टले जानकारी दिनुभयो। विगतका कमजोरीहरू सुधार गर्दै आगामी दिनमा बलियो शक्तिका रूपमा स्थापित हुन सुदूरपश्चिम प्रदेशको कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने नेकपाले जनाएको छ।
1: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो? आजकल त केही कुरामा पनि पैसा असुल नहुने।
2: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
1: हो र?
2: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कल सेन्टर मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल गर्छ रहेछ।
1: अब म पनि पैसा असुल गर्छु।
2: आज एसपेक्ट 1-2-3 #, डायल गर्नुहोस् वा एनसेल एपमा गई यो ब्याङ्क खरिद गर्नुहोस्। एनसेल, नेपालकै लागि।
3: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: कृषि वन तथा पर्यावरण मन्त्री विकास चौधरीले दुग्ध विकास संस्थान सुधारका लागि नैविधिक निर्देशिका जारी गर्नुभएको छ। निर्देशिकामा विगत 5 वर्षको दूध संकलन र बिक्री विधेयकको मासिक तथ्याङ्क तथा आमदानी खर्चको यथार्थ विवरण 15 दिनभित्र मन्त्रालयमा पेश गर्न, हरेक महिनाको मासिक विवरण अर्को महिनाको 7 दिनभित्र मन्त्रालयमा पठाउन भनिएको छ। संस्थानले असुलोपर गर्नुपर्ने बकृता रकम प्रचलित कानून बमोजिम असुलोपर गरी एक महिनाभित्र मन्त्रालयलाई जानकारी दिन निर्देशन दिँदै दूध संकलन दुग्ध पदार्थ बिक्री वितरण पुलिङ प्रणाली लेखा प्रणाली सम्पत्ति तथा जिन्सी अवस्था लगायत संस्थानबाट प्रभाव हुने सम्पूर्ण प्रक्रियालाई नेपाल सरकारले स्वीकृत गरेको शासकीय सुधारका 100 विधेयक कार्यसूची बमोजिम 3 महिनाभित्र विधेयकीय अभिलेखमा आवृत्त गर्न निर्देशन दिएको छ। राजमार्ग अन्तर्गत सोर्लाईको बागमती नगरपालिका 4 नगरपालिका चोकमा ट्रक र स्कार्पियो ठोकिँदा 8 जना घाइते भएका छन्। घाइतेहरूको अवस्था खतरा मुक्त रहेको इलाका प्रहरीकारी दल हरिवनले जनाएको छ। बुधबार अपराह्नमा हरिवनबाट बागमतीतर्फ गइरहेको प्रदेश 2-0-3-0-1-1-3-7 नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको DL4CMB6200 नम्बरको भारतीय स्कार्पियो ठोकिँदा स्कार्पियोमा सवार 8 जना घाइते भएका छन्। पोखरा महानगरपालिका नौ पृथ्वी चौक स्थित पोखरा बसाख र पोखराको मध्यभागबाट बग्ने फिर्के खोलाको अतिक्रमित जग्गा खाली गराइनु भएको छ। महानगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गर्दै पोखरा 18 अधेरी कुमादेखि 2-4-5-7-8-17 हुँदै र नम्बर 6 गाईघाट पुगेर फेरतालमा मेसिने फिर्के खोलाको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना व्यक्ति संस्था स्वयंले हटाउन निर्देशन दिएको हो। यही जेठ 9 गतेभित्र फिर्के खोला क्षेत्रमा जग्गा अतिक्रमण गरी बनाइएको सबै संरचना हटाउन समय सीमा दिएको छ। महानगरले प्रस्तावित आधुनिक पोखरा बसपार्कको अतिक्रमित जग्गा पनि खाली गराई बसपार्क निर्माणलाई अगाडि बढाउनु भएको छ। सरकारले प्रेस काउन्सिल नेपालको रिक्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ। नेपाल सरकार सूचना तथा संचार मन्त्रालयले आज एक सूचना जारी गर्दै प्रतिस्पर्धात्मक प्रणालीद्वारा एकजना योग्य उम्मेद्वार छनौट गर्नका लागि आवेदन माग गरेको हो। इच्छुक र योग्य व्यक्तिले आगामी 2083 साल जेठ 18 गते कार्यालय समयभित्र मन्त्रालयमा दरखास्त पेश गर्नुपर्ने छ। दरखास्त प्रारम्भ उम्मेद्वारका लागि आवश्यक पर्ने योग्यता कागजात र अन्य विस्तृत जानकारीका लागि मन्त्रालयको वेबसाइटमा हेर्न सकिने सूचनामा उल्लेख गरिएको छ। सरकारले पहिलो पटक सञ्चालन गरेको राष्ट्रिय पोषण देखा जोखा अभियानमा विगतको तुलनामा कुपोषण भएका बाल बालिकाको संख्या बढ़ेको पाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाल बालिकाको पोषणको वास्तविक अवस्था पत्ता लगाउन शुरू गरेको यस अभियानको प्रारम्भिक प्रतिवेदनले चिन्ताजनक तथ्याङ्क देखाएको हो। स्वास्थ्य सेवा विभाग पोषण शाखाका प्रमुख लीला विक्रम थापाका अनुसार देशव्यापी रूपमा गरिएको यो अध्ययनमा कडा शीघ्र कुपोषण भएका बाल बालिकाको संख्या 4% पुगेको छ। प्रतिवेदन अनुसार कडा शीघ्र कुपोषणको समस्या कडा देश दूरपश्चिम र मधेस प्रदेशका बाल बालिकामा सबैभन्दा बढ़ देखिएको छ। देशका तराई र पहाड़ी भेगमा कमी बढ़ेको छ। केही ठाउँमा भने पानी परेको छ। कैराती पूर्वी र मध्य भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। तराई क्षेत्रमा भने तापक्रम बढ़दो छ। पन्ध्री नेपाल र नेपालगंजको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। आज र भोलि पनि गर्मी बढ़ने तथा केही ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले सुनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बागमती र कण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागको थोरै ठाउँहरूमा मधेस प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मध्यम शून्य वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागमा तापक्रम बढ़ने जनाइएको छ। महाशाखाका अनुसार भोलिको मौसम पनि यस्तै हुनेछ। रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका सभापति शी जिनपिङ बीच बेजिङमा भएको शिखर भेटवार्तापछि दुई देशले अमेरिका केन्द्रित विश्व प्रभाव घटाउनुपर्ने धारणा फेरि दोहोर्याएका छन्। विश्वपक्षले दुई देश बीचको सम्बन्ध अभूतपूर्व स्तरमा पुगेको दावी गरेको छ। दुवै देशले अर्थतन्त्र, खेलकुद, शिक्षा, संचार तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहकार विस्तार गर्ने सहमति गरेका छन्। शिखर सम्मेलनपछि झण्डै 40 वटा अन्तर सरकारी संस्थागत तथा व्यावसायिक सम्झौतामा हस्ताक्षर भएको छ। चालू वर्षको पहिलो 4 महिना द्विपक्षीय व्यापार 20% बढ़ेको चीनले जनाएको छ। दुवै देशले अधिकांश व्यापारिक कारोबार रूसी रुबल र चीनमा उडान गर्न थालेको पनि बताइएको छ। यसलाई अमेरिकी डलरमाथिको निर्भरता घटाउने रणनीतिक कदमका रूपमा हेरिएको छ। मंगोलियाको उडान बतारमा भएको टेकाण्डो प्रतियोगितामा प्रेम लिम्बू आयुषा साक्यले 40% मिक्स पुंस टीममा रजत जितेका छन्। टेकाण्डो खेलाडी तया प्रेम र आयुषाले मलेसियाले पुंस टेकाण्डो च्याम्पियनशीपमा रजत पदक जितेका हुन्। प्रतियोगितामा प्रेम र आयुषाले 40% मिक्स पुंसेमा रजत जितेका छन्। अघिल्लो दिन त्यही उमेर समूहको पुरूष एकल पुंसेमा प्रेमले कास्य जितेका थिए। त्यस्तै इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई 4 विकेटले हराएको इडेन गार्डनमा हिजो मुम्बईले दिएको 140 रनको लक्ष्य पछ्याएको कोलकाताले 18/5 ओभरमा 6 विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। प्रसार र 13 ब्याटिङ गरेको मुम्बईले 8 विकेट गुमाएर 147 रन बनाएको थियो। कोलकाता 13 खेलमा 13 अङ्कका साथ तालिकाको छैठौं स्थानमा छ भने मुम्बई 13 खेलमा 8 अङ्कका साथ तालिकाको 9 स्थानमा छ। आइपीएल क्रिकेटमा आज बेलुका 8 बजे अहमदाबादमा गुजरात टाइटन्स र चेन्नई सुपर किङ्सले खेल्दैछन्। काठमाडौँ उपत्यकामा रेडियो 99.9 ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई 10 बजे नेपाली खबरका साथमा पुनः प्रस्तुत हुनेछौ। नमस्कार।

0: अफिस आउन जान साह्रै गाह्रो भयो। एउटा साधन लिङ्की भनेको विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
1: लिङ्कीमा चाहिँ होइन, एन्ड ओक्सबाट लिइहालो न। मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रो चलिरहेछ।
0: ए हो र, म पनि त्यही जानु पर्यो। भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा आउने भयो।
2: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ।
0: प्रोप्राइटर अमित परसाई, भटभटी रिकन्डिसन एन्ड वर्कसप, भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो। मोबाइल 98 5 50 82 751।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
4: खरो विषयमा चारो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छ।

मेरो श्रोता आजको नेपाली बसमा म खेमबुम उपस्थित भइसकेको छु र नेपाली बस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। डिजिटल प्लेटफर्ममा नेपाली नेटवर्क .com र हाम्रो .com बाट पनि सुन्दै हुनुहुन्छ र काठमाडौँ उपत्यकामा सुन्न चाहनुहुन्छ भने 99.1 MHz यहाँहरूले प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो र नेपाली बहसमा हामी सामाजिक आर्थिक राजनीतिक कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा पनि गर्ने गर्दछौं र आजको नेपाली बहसमा हामी छलफल गर्न चाहन्छौं, बहस गर्न चाहन्छौं नेपालमा सीमाको विषयलाई लिएर जुन किसिमको अहिले विवादहरू शुरू भएका छन्, एउटा जिल्ला र अर्को जिल्ला बीचको जुन विवादले यतिखेर नागरिकहरू घाइते हुनुपर्ने अवस्था सिर्जना भएको छ, तपाईँहरूले सामाजिक सञ्जालमा देखिएको एउटा जुन दृश्य जुन भिडियो त्यो कुनै नाटक होइन, त्यो कुनै छायाङ्कन होइन, त्यो त यथार्थमा भएको हुम्ला र बाजुराको बीचमा पर्ने सिमानाका विषयलाई लिएर जुन किसिमको धरपकड भएको छ, व्यक्तिहरूमाथि हमला भएको छ, भनिएको छ हुम्लाको खाल्चुनाथबाट 400 जत्था आएर त्यहाँ रहेका लम्पाटा वासीहरूमाथि सांघातिक रूपमा आक्रमण गरेको विषय पनि यतिखेर आएको छ र धनगढ़ नगरपालिकाका मेयर गोपाल हमालको टोली पनि हामी चिनाउँछौं सुदूर पश्चिम अभियान लिएर त्यहाँ पुगिराख्दाखेरि आधै बाटोबाट खेदिएका समाचारहरू पनि यतिखेर आएका छन् र हुम्लाबाट आएर हुम्ले दाजुभाइले बाजुरा हिमाली गाउँपालिका टिम लम्पाटाका वहाँ सदस्य पेमागरा गुरूङको घरमै पसेर रामे सैन जाने पर्यटकलाई स्थानीयमाथि कुटपिट तोडफोड र लुटपाट गरेको भन्दै यतिखेर सामाजिक सञ्जालमा यत्र तत्र आएको छ। आजको दिनमा रामे सैन जान लागेको धनगढ़ी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्ल सहितको टोलीलाई समेत अगाडि बन्द नदिएर फिर्ता पठाइएका भिडियोहरू सामग्रीहरू आइरहेका छन्। हामी कुरा गर्न चाहन्छौ दुई देश बीचको सिमानामा हुने विवादहरू निम्त्याद्वारा कालापानीका विवादहरू जसरी अगाडि बढ़िरहेका छन्, आज देशभित्रकै विवादका विषयलाई पनि लिएर व्यक्तिहरूमाथि सांघातिक आक्रमण हुने क्रम बढ़ेको छ। आज हामी बस गर्दैछौ नेपाली बसमा हुम्लाका प्रतिनिधि सभाका सदस्यसँग, त्यसै गरी बाजुराका प्रतिनिधि सभाका सदस्यहरूसँग। आखिर यो सीमाको विवाद के हो, त्यसको पृष्ठभूमि के हो, किन आज हुम्ला र बाजुराका नागरिकहरू एक आपसमा लड़िरहेका छन्, यो देशमा कानूनी राज्य छ कि छैन, जत्था बनाएर गुरेला शैलीमा जुन किसिमका आक्रमणहरू भइरहेका छन्, यो आक्रमणमा प्रहरी किन मुखदर्शक भएर बसिरहेको छ, चार दिनदेखि त्यहाँ त्यस्तै खालका गतिविधिहरू भइरहेको भन्ने पनि आएको छ, कतिपयहरूमा सामाजिक सञ्जालहरूमा पनि देख्न सकिन्छ। त्यसैले गर्दाखेरि हामी एक जिल्ला र अर्को जिल्लाका नागरिकहरूमा एक किसिमको जुन वैमनस्यता सिर्जना भएको छ त्यसको कारणबारे पनि पत्ता लगाउने प्रयत्न गर्नेछौ। जुन रामेश्वरम क्षेत्र छ त्यो भौगोलिक हिसाबले एकदमै पर्यापर्यटनले भरिपूर्ण र रमाइलो क्षेत्र पनि हो र त्यहाँबाट तस्करीहरू पनि मौलाउने गरेको र छिमेकी देशहरूबाट त्यहाँ रक्सीको समेत तस्करी हुने र व्यापार हुने करिब करिब दैनिक लाखौंको रक्सी तस्करी हुने गरेको भन्ने खालका पनि विषयहरू हामीसँग आएका छन् र स्थानीयहरूले त्यहाँबाट हामीलाई जानकारी समेत गराएका छन्। आज हामी नेपाली बसमा यी कुराहरूलाई उठाउनेछौ र पछिल्लो समय सरकारको बदलिएको कूटनीतिले नेपाल र भारतको सम्बन्ध अन्यन रहेको विषय पनि यतिखेर आइरहेको छ। प्रधानमन्त्री बाली र शाहको कूटनीतिक शैली नयाँ दिल्लीलाई असहज बनाएको छ, एउटा सुविचारित परराष्ट्र नीति हो वा केवल एक लहर, त्यो अझै स्पष्ट हुन सकेको छैन। दुई देश बीचको सम्बन्धको विषयमा पनि यतिखेर चर्चा र परिचर्चा पनि रहिरहेको छ। प्रदेश सरकारमा पालो फेर्न कंग्रेस र एमाले कसरत पनि गरिरहेका छन्। यतिखेर केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको दुईटै नजिकको सरकार हुँदै गर्दाखेरि प्रदेशमा उनीहरूले आफ्ना एक्टिभिटिजहरू अगाडि बढ़ाएका छन्। आज हामी नेपाली कंग्रेसमा फूटको पूर्वाभ्यास रहेको विषयलाई पनि उठाउन चाहन्छौ। सन्तुष्ट समूहले सम्पर्क कार्यालय खोलेको छ र 60-40 भागभन्दा अब दन्त्य कथा बनिसकेको कुरा नेपाली कंग्रेसका उपसभापति विश्व प्रकाश शर्माले बताइरहनु भएको छ। आज हामी नेपाली बहसमा नेपाली कंग्रेसको अबको बाटो अबको अवस्थाका विषयमा पनि चर्चा परिचर्चा गर्नेछौ। नेकपा एमालेको कुरा गर्ने हो भने नेकपा एमालेभित्र विद्यापति देवी भण्डारीको आगमन र सदस्यता नवीकरणले एमालेमा एक किसिमको रौनकता पनि छाएको छ। यसलाई कुन कूटनैतिक चालका रूपमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अगाडि सार्नुभयो त्यो भने बुझ्न बाँकी छ, तर जहाँ

0: उनीहरू त्यो त्यो मलाई पनि थाहा भएको छैन त्यो भोटचरणका आधारमा र अर्को अर्कोमा तपाईँलाई एउटा अहिले मलाई पछिल्लो पटक तपाईँले बनाउनुहुन्छ लिनुहुनेमा प्रमुख सहित बोल्छौँ त्यो तपाईँ मैले हुनबाट झिकाएको छु त्यो भानी सिंहको चरित्र गर्नका लागि तपाईँको च्यापन र के अरे खण्डको मुद्दा परेको रहेछ त्यो मुद्दा जुन मैले फैसला गरेको रहेछ त्यो फैसलाको 35 सालमा फैसला गराएर छ त्यो फैसला मैले झिकाएको छु पछि कोही त्यस्तो अवसर पऱ्यो भने म त्यो फैसला सहितको तपाईँलाई प्रमाण पनि देखाइदिन्छु
1: अनि एउटा कुरा त चौकी स्थापना हुँदै थियो होइन सुरक्षाका लागि भनेर अनि चौकीमै काम गर्ने कामदारहरूलाई पनि लखेर दिने तपाईँका नागरिकहरू तपाईँका मतदाताहरू त अलिकति धरपकड गर्ने होइन त्यसो भए त लिपुले कारा पनि लिप्दै गरेर खटाउनु पर्यो कि उहाँहरूलाई चाहिँ सीमा बचाउन भन्दैछ मैले होइन भिडियोमा हेर्दाखेरि पानीबाट पुरा दौडेर एकदमै होइन रेसमा आइरहनु भएको छ उहाँहरू 200-300 जनाको जत्था बाँधेर लिपुलेतिर पानी त कराउँदैन होइन
0: त्यो चाहिँ गलत कुरो गलत कुरो हो त्यहाँ थोरै धरपकड चाहिँ भएको छ अब सीमामा चौकी स्थापना गर्ने कुरोमा तपाईँको अहिले यो सीमा विवाद भइरहेको अवस्थामा चौकी स्थापना नगरौँ चौकी स्थापना सुरक्षा सबैलाई चाहिन्छ त्यहाँ सुरक्षा राख्न आवश्यकता छ र सुरक्षा राख्नका लागि दुईटै बाहिरको पनि सहमति चाहियो उहाँको पनि त सहमति चाहियो नि त अर्को कुरो के भने चौकी स्थापना गर्दाका लागि अहिले तपाईँको अस्थायी चौकी स्थापना गर्दाका लागि गृह मन्त्रालयले निर्णय गरेको हुनुपर्छ त्यो निर्णय भएको छैन हामी कानुनी प्रोसेसै गर्दा
1: छौँ शान्ति सुरक्षाको लागि चौकी स्थापना गर्न बाहिर गर्न सोध्नुपर्छ र
0: होइन त्यो त निर्णय पनि त अर्को पऱ्यो नि त
1: छैन
0: छैन प्रदेश सरकारले अहिले त त्यो के अरे नेपाल प्रहरी प्रदेशको मतदाता गएको त छैन नि त अहिले सङ्घ सरकारले तपाईँको अस्ति गृह सचिवजीसँगै कुरो भएको हो त सचिवजी नै
1: भन्नुभएको
0: प्रदेश सरकारको सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रेरित गर्नु भएको छ त्यहाँको अर्थमन्त्रीज्यूले यो सङ्घ सरकारसँग परामर्श नगरिकन
1: होइन अब प्रदेश सरकारले शान्ति सुरक्षा अनि चाहिँ कायम गर्नका निम्ति त्यहाँ चाहिँ अब प्रहरीले माग गरिसके पछाडि त्यो किसिमले व्यावहारिक रूपमा चौकी स्थापना गरेको होला नि त होइन
0: होइन प्रहरीले माग गरेको होइन त्यहाँको स्थानीय समुदायले माग गर्नु भएको छ तर अस्ति गृह सचिवज्यूले पनि यो छ
1: हजुर सुनिरहनु भएको छ भन्नुहोस्
0: त्यही त चौकी स्थापना गर्नका लागि अब यो कानुनी प्रोसेसबाटै के यो गृह मन्त्रालयबाट स्थायी चौकी स्थापनाका लागि गृह मन्त्रालयबाट तपाईँको निर्णय हुनुपर्दो रहेछ त्यो निर्णय नगरेको अवस्था
1: हजुर सुन्दैछु भन्नु
0: त्यही त गृह मन्त्रालयमा अहिले निर्णय नगरेको अवस्था र यो के त्यसपछि अनि हुँदै जिल्लाको सीमामा कम्ती सीमामाको सीमानामा चौकी राख्नका लागि दुईटै जिल्लाको त सहमति चाहियो होला नि त छैन हुने जिल्लाले कुनै पनि एउटा शब्द समेत सोध्नु भएको छ
1: यहाँ प्रयास गर्ने हो नि त हामी त्यहाँ माथि भाटा भाँडा लगाएर चाहिँ जाने हो जनतालाई लगेर्ने लगेर्ने प्रयास गर्ने तिन दिनसम्म चाहिँ नजरबन्दी गरेर राख्ने त्यहाँ कुटपिट गरेर त्यस्तो पनि गर्दा मैले चाहिँ मानवीयता हुँदैन
0: यस्तो बन्दी त्यहाँ अलि यो कुरो चाहिँ अलि बढी गर्नु भएको छ बाजुराका साथीहरूले यो भिडियोहरू कस्तो बनाउँछन् कस्तो बनाउँछन् त्यो त एआईको जमानाले गर्दाखेरि यो त गलत भएको छ तर त्यहाँ चाहिँ मनाउनुपर्ने भएको छ यसको लागि म एकदमै क्षमा प्राप्त छु के भन्दैछ हामीले पनि त मानवीय दृष्टिकोणले हेर्नुपर्छ त्यसैले यो चाहिँ गलत भयो हामी यो कुरो मनाउनु दिनका लागि हाम्रो बाजुराको मान्यज्यू र म एकदम हर्दम आएका हौ तर के गर्छ दुर्भाग्यवश यस्तो घटना घट्यो यहाँ चाहिँ फोन लाग्दैन यही घटना नदोरियोस् भनेर यो घटना नहोस् भनेर मैले हुनको सुरक्षालाई इन्सपेक्टरको नेतृत्व पनि त खराब लगाएको हो त्यहाँ ढिलो पुगिदियो

0: 我听听就有管道啊，这个还有刚才他们说塔山大了边啊，地塔子啊，怎么还干啊？他们都把个哪里的狗肉狗肉给包了，这一顿饭都干了，你对他们不如不如我们这里，那包给你给三百块钱。是穿的，好吧？不赔钱，不赔钱，等等有什么不对干的？刚才我不嘛，可能有朋友买过的包的干，没有生意就没有过脾气，生了过来干的不能拿个丢完了的，那肯定我们拿着过的，别人不来就什么啥的，那肯定不能丢完了不来的。
1: ਇਹ ਤਾਂ ਬਾਕਾ ਮੈਂ ਨਹੀਂ ਪਰ ਤਾਂ ਬਾਏ ਮਾ ਤੇ ਦੁਰਾਗੇ ਹੋਣਾ ਯਾਰਾ ਗੋਪੀ ਹਾਲ ਦਾ ਸਮਾਂ ਚ ਨਹੀਂ ਆ ਤਸਤੋ ਵਾਦਾ ਰੰਜ ਤਰ ਚ ਕੋ ਇਸ ਤੋਂ ਨਹੀਂ ਚੱਕਰੋ ਕਿ ਇਹ ਸੀਨਾ ਦਿਨਾ ਪੈਸੇ ਕੇ ਪਛੀ ਤੇ ਤੇ ਹਨੀ ਸੰ ਬਨਰਾ ਕੋ ਬਨਰਾ ਦੇਜੋ ਤੋ ਕੋ ਬੰਚ ਬਨਾ ਨਾ ਨਾ ਨਾ ਬਲੀ ਪਤਨ ਤਾ ਤੇ ਹੁੰਦਾ ਕੋ ਸਿਰੇ ਸਾਹ ਨੇ ਇਹ ਸਮੱਸਿਆ ਆਈ ਸੇ ਕੇ ਪਛੀ ਆ ਬਾਜੂ ਕੋ ਸਿਰੇ ਸਾਹ ਨੇ ਆ ਹੁੰਦਾ ਕੋ ਸਿਰੇ ਸਾਹ ਨੇ ਦਮੇ ਤਾ ਤਾ ਰਿਪੋਰਟ ਕਰ ਦੋ ਕੋ सीमामा नदी ढल र तपाईँको यो पहाडका सूचनाहरू हुने हो कि होइन भन्नुहोस् त. त्यसैले यो कवारी नदी भनेको बाजुरा हुम्लाको सिमाना हो. त्यो नदीलाई सिमाना नमानेर यो पछि यो लुकीचोरी हुमले के भन्छ यो हुम्ला जिल्लासँग परामर्श गर्दाखेरि बाजुरा जिल्लाका साथीहरूले यो माथि चाहिँ जिल्लासँग परामर्श नगरी एक एकचोटि माथि गरेको जस्तो आभास आएको छ. त्यसैले अब यो यो माथि विधानसँग बसेर गृह मन्त्रालयसँग बसेर यसको निकास निकाल्नुपर्छ.
0: अब त्यहाँ घाइतेहरू पनि भएका छन् कतिपयलाई हेलिकप्टरमा तीन दिनसम्म मात्रै हेलिकप्टर पठायो भन्ने छ. अब त्यहाँ गल्ती गर्नेहरू होइन कानुनी दायरामा त आउनु पर्ला नि त होइन, सजाय त हुन्छ होला नि सबैलाई
1: होइन. गल्ती गर्नलाई त कानुन दायरामा ल्याउनु पर्यो
0: होइन. अब दोस्रो कानुन दायरामा
1: त्यहाँको गल्ती गर्नलाई पनि ल्याउनु पर्यो. अब कतै कतै बाजुरा जिल्लाबाट बाटोगन त गल्ती भएको थियो कि त्यो पनि त्यो पनि भोलि अनुसन्धानमा आउला नि त.
0: अब जब तपाईँ यो सीमा विवादको विषय भनेको अब दुईवटा जिल्ला बीचको एउटा विवाद हो, भाइचाराको सम्बन्ध छ, दाजुभाइहरू छन् त्यहाँ होइन, सबैलाई चरिचरण गर्ने कुरा, यो भूगोल भन्ने कुरा हेर्नुहोस् न, अब यो मेक्साङ्कलले यो गर्दाखेरि भूगोललाई चाहिँ अब के भने यो गेडबारका कारणले गर्दाखेरि वा यो कागजी कारणले गर्दाखेरि चाहिँ नागरिक बीचमा जुन किसिमको द्वन्द्व सृजना भएको छ, यो द्वन्द्वलाई चाहिँ समाधान गर्नका निम्ति तपाईँहरू चाहिँ सक्षम हुनुहुन्छ, तपाईँहरूले चाहिँ सक्नुहुन्छ, यो कहिले समय समाधान हुन्छ यो कुरा चाहिँ?
1: हामी सक्छौँ तत्काल
0: सबै
1: खाल्मतका नागरिकहरू अनि तपाईँ सर्केकारका नागरिकहरू, खाल्मतका मात्र छैन भने त्यहाँ गाउँका सर्केकारका पनि छन्, सर्केकार गाउँपालिका वार्ड नम्बर दुई र खाल्मत गाउँपालिका वार्ड नम्बर दुईका बाजुराहरू, अनि त्यसपछि मनखा वार्ड नम्बर तीन समुदायहरूका विशेष गरी बढी त्यसै सिमिकोट गाउँपालिका वार्ड नम्बर आठका बाजुराहरूको पनि त्यहाँ ठुलो अहिले अब सिजन भइसकिरहेको छ, अब पशु वस्तु त्यहाँ गरिसक्नु भयो होला. त्यसैले यो चार पाँचवटा गाउँपालिकाका पशु वस्तु त्यो तिन महिना लगातार त्यही हामी सेवामा राख्छन् खालपमा सरकारका सिमिकोट र मानका
0: अलिकति
1: बाजुराको अहिले त छैन, बाजुराको भोग चलन गर्दै छैनन्, त्यहाँ पशु वस्तु पाउँदैनन्. छैन यो निकै नै कुरो हल्लो फैलाइरहनु भएको छ, बस्ती छैन. अर्को कुरो के हो भने तपाईँको सैपाल हिमाल हामी बजार बाजुरा र हुम्लाको सिमामा हो. अहिले सैपाल हिमाल पनि बाजुराभित्र पार्नु भएको छ उहाँहरूले. त्यो कुरो पनि छ. यी कुरा समाधान गर्नका लागि सम्बन्धित निकाय नाते विभाग गृह मन्त्रालय र त्योसँग सम्बन्धित सरकारी निकाय को पर्छन् के पर्छन् र यो सीमा सम्बन्धी सीमा जोडिएका सम्पूर्ण गाउँपालिकामा स्थानीय लेभलदेखि लिएर केन्द्रीय सरकारसँग प्रदेश सरकारसँग परामर्श गरेर यसको राजनीतिक निकास निकाल्नका लागि हामी एकदम तत्पर
0: लागि यहाँलाई धेरै धेरै धन्यवाद. यो विवाद समाधान गर्न सफल हुनुहोस्, शुभकामना, नमस्कार. प्रतिनिधि सभाका सदस्य आदरणीय श्रोता नेपाली भाषण छोड विषयमा विषयमा पुनः उपस्थित हुनेछौ. भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा

0: सबैबाट समयसँगै हुँदै गयो। आज पनि थरी थरी चिन्ता आयो। जिन्दगीमा सधैँ किन एकनास हुन्थ्यो, तर पनि म दुःख हुन्थ्यो, किनकि मेरो थाहा थियो रेबेल गर्नु। मेरो बाबादेखि मेरो छोरी छोरी सबैले सरेको छ, मेरो जस्तै बानी।
1: तपाईँको नगर ब्याङ्कमा खाता छ कि छैन त?

शर्मा सेमसंगका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यास ब्याक फ्रन्टमा वासिङ मसिनमा 6 केजी एरियल सेमी अटोमेटिकमा 1 केजी एरियल एयर कन्डिसनरमा इन्स्टलेसन साथै स्टेन क्यास ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ सहज इएमआईमा खरिद गर्नु।

بی شما این رو به هست بیفالی به هست لفتی بیفالی به هست خفت ما بیدی دنگ جا جا بیدی دنگ को अवस्था नेपाली कांग्रेस विप्लवी विभाजन को तैयारी गर्न खोजेको हो त त्यो विषयमा पनि आज हामी छलफल

0: भन्ने जुन किसिमको अहिलेको बालन सरकारको जुन किसिमको निर्णय छ, तर पनि यो व्यक्तिहरू नहुँदाखेरि, सामान्य व्यक्ति नहुँदाखेरि एउटा समस्याको सिर्जना पनि भएको छ र वरियता मिचेर यतिखेर न्यायालयमा प्रधान न्यायाधीश आएको भन्ने विषय पनि आएको छ। यस विषयमा पनि हामी चर्चा प्रचर्चा गर्दैछौ। अहिले फेरि हामीसँग टेलिफोन सम्पर्कमा जोडिनु भएको छ बाजुरा जिल्ला प्रतिनिधि सभा सदस्य जनक राज गिरी, हामी उहाँसँग कुराकानी गर्दैछौ। जनकजी, नेपाली अघि धेरै सुन्ने कार्यक्रम नेपाली भाषामा यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार,
1: धन्यवाद।
0: जुन सिनेमाको विषय मलाई थाहा छ, रामेश्वरमको विषयलाई लिएर निकै ठूलो विवाद भएको छ हुम्ले र बाजुरेलीहरू बीच, होइन? यो भूमिको कसको भूमि हो, यो चाहिँ नोक्सान गर्दा कहाँतिर पर्छ, कुन क्षेत्रमा पर्छ? भर्खर मैले अहिले हुम्लाका सांसदसँग पनि कुराकानी गरेँ, उहाँले भन्नुभएको छ यो हुम्लाको हो, भोक्षण गर्दैन, त्यो बस्दैमा चाहिँ बसोबास गर्दैमा चाहिँ उहाँहरूको उनीसम्म हुँदैन भनेर भन्नुभएको छ। तपाईँहरूको दाबी के हो?
1: होइन, हामीले त अब यो प्रस्तुत कानुन आधार हेर्ने हो। भोक्तलाई अब धेरै पहिले तपाईँको पुस्तैदेखि कतिपय के अरे त भोटे त्यो जनजाति छ तिब्बतबाट हुँदै त्यो बेला तपाईँको चन्द्रीमा भेरा बाटामा मिल बोकेर त्यो बाटो हुँदै सुदूरपश्चिमका धेरै ठाउँमा यो वस्तु विनिमय जस्तै अब मूल जन बोकेर पहिलो भेगमा दक्षिण भेगमा आउने र दक्षिण भेगमा तपाईँको कैलालीसम्म भेरा बाटाबाट पनि मूल ल्याएर आउने लुकालमा र फर्किँदाखेरि त्यहाँबाट चामल बोकेर जाने त्यो चलन धेरै पुरानो चलन हो र त्यसको एउटा पुरानो तपाईँको अफ साल्ट राइस भन्ने एउटा पुस्तकमा लेखिएको छ, एउटा सिङ्गापुरको एउटा लेखकले लेख्नु भएको छ। त्यो चरिचरणको निश्चित समयमा चरिचरणको ठाउँ पनि हो त्यो रानीसँग त्यहाँ भेरा बाख्राहरू चढाउने ठुलो जाने 8 किलोमिटरमा फैलिएको जाने घाँसे मैदान छ। त्यो पुरानो परम्परा चरण भोगमा चलमाथि गरिराख्ने एउटा रूप पनि हो त्यो र पछिल्लो अवस्थामा यो सन् 2001 लाटे विभागको एउटा फेरि भेरिफिकेसनको स्वरूपको एउटा नेपालको नक्सा जारी भएको छ। त्यो नक्साको स्थित त्यो नक्साको सिट नम्बर 29/83 स्पष्टसँग यो साक्या लाग्मा डाँडा लेप्चा ठोसाभन्दा माथि हुम्ला त्योभन्दा तल साक्या लाग्मा भन्दा तलका जाने भूमालहरू जेखुङ्गा खर्क लेप्चे खर्क मायङ खर्क रानी खर्क धौली खर्क क्या चौर मनपाका पार्टीहरूको भूभागभित्र पर्ने स्पष्ट कानुनी आधार झन् त्यो नक्साको सन् 2001 फेरि भेरिफिकेसनको भने त्यो नक्सामा उल्लेख भएको छ। त्यो 2057 अब नेपाली विद्यासम्म 2057 सन् 2001 फेरि भेरिफिकेसनको त्यो नक्साले भने त्यो सर्वेले स्पष्ट त्यो भने एउटा देखाएको छ तपाईँको त्यो डकुमेन्टमा त्यो देखिएको हुनाले हामीले त्यो नै सरकारी निकायले गरेका माप नक्साहरू त्यो बेलाका डकुमेन्टहरू माथि विभागका सर्वेहरू त्यहाँ के अरे फिल्डमा भएको तपाईँको के अरे यो माथि विभागले गरेका नक्साङ्कनलाई उसलाई हामीले आधार मान्यो। त्यो आधारमा स्पष्टसँग त्यो आधार त्यो कानुनी जुन आधार चाहिँ अहिले त्यो भेट बाजुराभित्र पर्छ। हामीले अहिले नयाँ साइन्टिफिक जो नक्साङ्कन भएको छ अहिलेको जीपीएस सिस्टमबाट पनि त्यो हेर्दा हुन्छ, तर पनि त्यो विवाद आयो। अब त्यो विवाद आइसकेपछि तपाईँको सानातिना विवादहरू हुन्छन्, जस्तै एउटा
0: सानातिनो बोलाएर त्यहाँ चाहिँ हुनुका हुन बोलाएर मान्छेको समूहका समूह बनाएर दुई तिनजना सयजना चाहिँ गुरुमा समूह जस्तो गरे आएर त्यो भिडियो देख्नु भएको छ, होइन? मान्छेको घरभित्रै बसेर हतार भएको छ, लामपाडावासीहरूको अहिले प्राइभेट छ, त्यहाँ चाहिँ 3 दिनसम्म बन्दक बनाएर राखेको भन्ने छ, 3 दिनसम्म हेलिकप्टर पठाइएको छैन, त्यहाँ कतिपय पत्रकारका ड्रोन क्यामेराहरू फुटेका छन् भने पनि कतिपय भिडियोहरू पठाइएको छ, होइन? चौथो बजार गर्ने ठाउँबाट चाहिँ कामदारहरूलाई अलिपत्र रूपमा चाहिँ कुटपिट गराएर भगाएको छ। यो सामान्य त होइन नि त, त्यहाँ होइन पुलिसलाई भत्काउनु
1: भएको छ। मैले भन्नु खोजेको तपाईँको विवाद भन्ने कुरा एउटा घरबाट पनि सुरु हुन्छ, होइन? दुईजना भाइ छन् एउटा

0: खेत छ त्यो खेतको साथ सिमानामा पनि विवाद हुन्छ र त्यो विवाद भइसकेपछि त्यसको समाधान पनि संवादबाट गर्नुपर्छ भन्ने मेरो मान्यता हो र अब अहिले अहिले हामीहरू के भने त्यो विवाद चार गतेको दिनमा हामीले त्यो विवाद भएको कुराहरू त्यहाँ हातपात भएको लासी झाँगा सहित पनि एउटा ठुलो जत्था उहाँको सिमानाबाट आएको भन्ने कुरा हामी जानकारीमा आउने बित्तिकै हामी अब गृह सचिव कहाँ गएर अब यो शान्ति सुरक्षा कसरी कायम गर्न सकिन्छ र भन्ने कुरा हामीले उहाँलाई पनि जानकारी गऱ्यौं र तत्कालै उहाँतिरको त्यो जत्थालाई शान्त गर्ने कुराहरू बनाउँछौ भन्ने एउटा साथ हाम्रो धनगढी उपमा तपाईँको मेयर गोपी हमालजीको नेतृत्वमा पनि एउटा टोली गएको रहेछ त्यो जानकारी पनि हामीले पायौं र त्यो त्यो टोली त्यहाँ नपुग्दै त्यहाँमाथि लामपाटामा जहाँ हाम्रो एउटा वडा सदस्य हुनुहुन्छ त्यहाँ नगारा गुरुङ उनको श्रीमती लक्ष्मी गुरुङ अर्को नरवार गुरुङलाई पनि हातपार भएको कुराहरू जानकारीमा आइसकेपछि त्यसलाई कसरी शान्ति सुरक्षा कायम गर्न सकिन्छ अब त्यो भिड जो अराजक पनि गतिविधि गरेर त्यहाँ एउटा व्यावसायिक पनि स्वार्थ त्यहाँ जडीबुटीको अवैध चोरी पछाडि गर्ने र त्यस्तो समूहले त्यो भूललाई भड्काएर स्थिति गर्ने खलबल्याएको त्यहाँ शान्ति सुरक्षा खलन गर्ने अवस्था आइसकेपछि हामीले हुम्लातिरको शिक्षा निकायलाई बागुरातिर जिल्ला प्रशासनबाट पनि हामीले निरन्तर समन्वय गऱ्यौं गृह सचिवकै अगाडि त्यो कुराहरू हामीले राख्यौं त्यसपछि भोलिपल्ट फेरि त्यो स्थिति गर्ने अहिले भर्कियो भन्ने कुराहरू हामीले भोलिपल्ट गर्न फेरि खबर पाइसकेपछि फेरि हामी गृह सचिव कहाँ गयौँ गृह सचिव कहाँ गएपछि जब त्यो घाइतेहरूको तत्काल उपचार गर्नु पर्यो हाम्रो पहिलो शर्त त्यो थियो र त्यसका लागि त्यहाँ अरू कुनै उपाय छैन हेलिकप्टर पठाउनु पर्यो भन्ने हामीले माग गऱ्यौँ र हेलिकप्टर पठाउँदाखेरि त्यसको गृह मन्त्रालयले त्यसको तत्काल स्रोत नभएको र त्यो तत्काल हामीहरूको निकासा गर्न नसक्ने कुरा उहाँले आफ्नो एउटा लिमिटेसन थियो होला गृह सचिवले त्यो कुराहरूलाई जानकारी गर्नुभयो र हामीले नगरपालिकाबाट पनि हुन सक्छ कि त त्यहीँबाट सिम्पलमा दुईवटा हेलिकप्टर हेली सेवा भने ग्राउन्डेड के अरे त्यहाँ छन् भन्ने कुरा जानकारी पाएपछि हामीले त्यो कहिले हामीले जानकारी पाएको चार गतेबाट त्यो घटना जानु भयो त्यहाँ चन्दा गुरुङ र उनको श्रीमती लक्ष्मी गुरुङलाई त्यहाँ बन्धक बनाइयो र त्यही घरमा त्यत्रो ठुलो जत्थाले त्यही घरको माने तपाईँको दाल चामल खाएर त्यही घरका माने चन्दा गुरुङले पनि सामना कुटपिट गरेको खबरले नै हामीले तत्काल त्यसलाई चाहिँ नियन्त्रणमा लिनु पर्यो अहिले हामी पनि के हो भने त्यो जो घटनामा संलग्न छन् जो प्रेरक छन् तिनीहरूलाई त्यो अराजक गतिविधि गर्ने समूहलाई तत्काल प्रशासनले नियन्त्रणमा लिनु पर्यो त्यसलाई कारवाही गर्नु पर्यो र घाइतेहरूको तत्काल उपचार गर्नु पर्यो हामीले यो कुराको तत्काल हामीले पनि गरेका छौँ
1: क्षेत्रहरू त्यस्तो खोला हो माथि
0: अब त्यहाँ हेर्नुहोस् उसको के भने धेरै पहिलेदेखि मैले तपाईँलाई भने धेरै परम्परादेखि के रहेछ भने अब हिँडातिरको बासिन्दाहरू अनि त्यो सिमानाभन्दा नजिक हिँडातिरको धेरै गाउँहरू सक्दो रहेछ त्यहाँ म पनि आफू त त्यहाँ गएको छैन है यता हाम्रो बाजुराको गुम्बाबाट झन्डै 2-2.5 घन्टा त्यसको वाचिङ डिस्टेन्स भने 2-2.5 घन्टा अगाडि पुगेपछि बेला त्यो मानपाटा भन्ने ठाउँमा हाम्रो 4-5 वटा भने घर दिने भएका हाम्रा भने बाजुरावासीहरू छन् त्यहाँ वडा सदस्य स्वयं त्यो पालिकाको वडा सदस्य त्यहाँ दारा गुरुङको घरै त्यही छ र उनकै घरमा उनकै मनुसारमा जाने बन्धक बनाएको कुराले नै अब यो विवादहरू पनि चुरियो र अब यस यसले के भने अब सीमा विवादसँगका कुराहरू पनि आइसकेपछि अब हाम्रो अहिले माग के हो भने नेपाल सरकारका सम्बन्धित सरकारवाला निकाय संघीय मन्त्रालय माटो विभाग गृह मन्त्रालय र त्यहाँको स्थानीय तहको हिमालतिरको सिमानाका पालिकाका अध्यक्षहरू गाउँपालिकाका प्रमुखहरू यता हिमाली गाउँपालिकाका प्रमुख सहितको एउटा स्थानीय तहबाटै यसको समाधान निकाल्नु पर्यो भन्ने हाम्रो माग हो र यसमा चाहिँ
1: यो नागरिकहरू होइन त्यत्रो जत्थामा आएका छन् भिडियोमा हेर्दाखेरि चाहिँ उनीहरू एकदम तयारीका साथ आएका छन् भाटा लाठीहरू छन् ढुङ्गा प्रहार भएको दृश्यहरू छ यसलाई अब नागरिकहरू चाहिँ सार्कै गएको खालफुलाटमा नआएको भनेर त्यहाँको जयपति रोकाजी चाहिँ भर्खरै हामीले जानकारी गराउनु भएको छ भन्दा यसमा नागरिकहरूलाई कसैले उस्काएर कुनै एउटा गृहले चाहिँ त्यहाँको तस्करीको अखडा त्यहाँ मलाई सुन्नमा आएअनुसार चाहिँ सबैकी अनुभव बाट करिब करिब दैनिक लाखौंको रक्सी त्यहाँ प्रसार प्रसार हुन्छ भने अवैध रूपमा भन्ने सुनिएको छ। अब जडीबुटीदेखि लिएर अरू तस्करीहरू त्यहाँ जङ्गली जनावरको तस्करीहरू पनि भन्ने सुनिएको छ। प्रहरी चौकी त स्थापना गर्नका निम्ति बाजुराबाट पहल भएको भन्ने पनि सुनियो। तर यो दुई पक्ष बीच छलफल नगरिकन त प्रहरी चौकी स्थापना गर्दाखेरिको यो समस्या हो भन्ने थियो जयपतिजीको।
0: यो पनि अब हाम्रो मेरो जानकारीमा यो पनि एउटा कारण हुनसक्छ, किनभने यो सुरक्षा चाहियो भन्ने कुरामा कसैको विनती छैन। किनभने त्यो चोरी पछाडि हुने ठाउँ अवैध तपाईँको के अरे जङ्गली जाने शिकार हुने ठाउँ भएको हुनाले त्यहाँ पनि एउटा सुरक्षा निकाय हामीले अनि स्थापना गऱ्यौँ भने कम्तीमा त्यहाँको चोरी पछाडि यो गरिबी चोरी निकासीका कुरादेखि लिएर अवैध जङ्गली शिकार गर्ने गर्ने कुरा पनि रोक्न सकिन्छ भन्ने मान्यता दुवैतिर हो। चाहे त्यो हुम्लातिर भए पनि हुम्लाको भूभागमा भए पनि सुरक्षा निकाय चाहियो र बाजुराको भूभागभित्र पनि सुरक्षा निकाय चाहियो भन्ने कुरामा हामी सहमत छौँ। त्यो कुरा हामीले प्रष्ट रूपमा गृह सचिवलाई पनि हामीले जानकारी गराएका छौँ र अहिले जो चौकी बाजुराको सिमाना भूभागभित्र लामपाटामा जो चौकी स्थापना प्रदेश सरकारबाट 40,000 रुपियाँ छुट्याएर त्यो चौकी स्थापनाका लागि जो संरचना बन्दै थियो र त्यो बन्ने क्रममा शुरूआतमै त्यो एउटा गृहले त्यसलाई डिस्टर्ब गर्नका लागि यो हरकत गरेको पनि हुनसक्छ। हामीले भोलि त्यहाँ चौकी स्थापना भइसकेपछि
1: गृह मन्त्रालयबाट पनि अनुमति लिएको छैन र प्रदेश सरकारकै बजेटले अध्यात्म गृह मन्त्रालयले चौकी स्थापना गर्न दियो। यो कानुन सम्बन्ध हुने भने त
0: यो अहिले अब प्रदेश प्रहरी चाहिँ समायोजन नभइसकेको अवस्थामा गृह मन्त्रालय अब या प्रहरी प्रधान कार्यालयबाट त्यो अनुमति लिने कुराहरू महिला सुरक्षा समितिको सिफारिस गर्ने कुराहरू चाहिँ प्रक्रियाहरू त आफ्नो ठाउँमा छँदै होला। तर के भने यो प्रहरी प्रधान कार्यालयबाट पनि अब हामीले तत्कालीन हाम्रो अहिलेको प्रदेशको मान्य हुनुहुन्छ नरेश बाबसाई र उहाँको पहलमा त्यो बजेट छुटिएको हो र उहाँले पनि पहिले संरचना बनाइसकेपछि बल्ला हामीसँग हामीले दरबन्दी र प्रहरी पनि त्यहाँ पठाउने कुराहरू प्रहरी प्रधान कार्यालयको जाने उहाँहरूको त्यहाँको जाने त्यो विभाग त्यो त्यो विभाग हेर्ने त्यो निकाय जाने जनशक्ति जाने त्यो हेर्ने जाने निकायले त्यो कुराको जानकारी गराएको रहेछ कि पहिला संरचना नभएको जग्गा नभएर लालकुटमा पनि नभएर तपाईँको के अरे त्यहाँ संरचना नबनाइकन हामीले प्रहरी पठाउनु मिल्दैन। पहिला तपाईँले संरचना बनाउनु पर्यो र संरचना बनाउनका लागि तपाईँहरूको पहल भइसकेपछि संरचना बनिसकेपछि अनि हामीले भने प्रहरी खटाउने कुरा हो नजिकको कुनै अरू चौकीबाट के अरे हामी अब केन्द्रबाटै छुट्टै गर्ने सूचना नगरेर हामीले नजिकबाट अरू प्रहरी पठाउने कुरा हुनसक्छ भन्ने एउटा त्यो आधारमा प्रदेश सरकारले 40,00,000 चाहिँ हिमाली गाउँपालिकालाई निकासा दियो र हिमाली गाउँपालिकाले त्यो निर्माण कार्य सुरुवात
1: रहेछ। हामी कहाँ तस्विरहरू आएका छन् तर त्यहाँका कामदारहरूलाई पनि कुटबोल गर्न दबाइयो भन्ने आइरहेको छ।
0: अब त्यो मेरो जानकारीमा पनि के भने त्यो सुरुमा त्यो कामदारहरू काम गर्ने सुरुवातमै त्यो एउटा गृहले त्यहाँ अरू जत्था ल्याएर अब एउटा उनीहरूको स्वार्थमा त्यो अरू मान्छेलाई भड्काइयो। त्यो सामान्य मान्छेलाई के भड्काइयो भने त्यो गृहले भोलि आफूलाई पनि त्यहाँ चोरी पछाडि गर्दा अप्ठ्यारो हुन्छ। अब प्रहरी चौकी बसेपछि अब शान्ति सुरक्षा गर्ने कुरामा हामीलाई यो भने

0: Sunday Muncha Radio Final 89.8 Megahertz.
1: अफिस आउन जान साह्रै गाह्रो भयो. एउटा साधन लिङ्के भनेको विश्वसनीय र भरपर्दो ठाउँ कहाँ होला?
2: लिङ्केमा चाहिँ होइन, कन्डिसन एन्ड ओक्सोबाट लिइहालौ न. मैले त त्यहीँ रिटर्न लिएको, अहिलेसम्म राम्रै चलिरहेछ.
1: ए हो र, म पनि त्यही जानु पर्यो. भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा आउने भयो.
3: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपथ मूल्यमा पार्ट्स गरेर पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ.
1: अमित परसाई भटभटी रिकन्डिसन एन्ड वर्कसप भरतपुर 18 चनौलीबाट धीमनगर जाने बाटो. मोबाइल 98 5 82 7 51. चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध.
4: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं.
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ. सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं.
4: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ. अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो.
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ. यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ.
4: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ.
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np. चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिमोको जनहितमा जारी सन्देश.
5: यता नआउ बुहारी, तलै बस, छाचुक नगर. आज कति दिन रे?
6: 3 दिन भयो.
5: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ. कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ.
6: के सुन नहुने होइन कि, सफा गरी भइहाल्यो नि.
5: जेसुकै भन, म छुन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर.
6: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा सुन्न नदिनु, यी सबै विभेद हुन्. यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्. अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ. यहाँ पहिलाको जस्तो छैन अहिले.
7: हो, तिमीले ठिक भन्यौ बुहारी. महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ. यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ. यस्तो विभेद मानसिक, शारीरिक, यो जन्य हिंसामा पनि जोडिएको हुन्छ. कस्तो नबुझेको?
5: भो ससुरा बुहारी मिल्नु पर्दैन. मैले बुझेँ, अबदेखि गर्दिन. हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु. हाम्रो पालामा जस्तो कहाँ हुन्छ र.
8: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु.
9: नेपाल सरकार विज्ञापन बोर्ड.
10: नमस्कार स्वयंसेविका दिदी.
11: नमस्कार नमस्कार. दुईजुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
12: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि.
11: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि. स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ. हो त,
12: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी.
11: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ.
8: नेपाल सरकार विज्ञापन बोर्ड.
13: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
14: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
13: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
14: ज्येष्ठ नागरिक तथा असहायको सुहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं।
13: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
14: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
13: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: के भयो? के को हल्ला खल्ला हो यो?
17: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
18: के सकिनु नि? गाउँमा सड़क बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
16: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
18: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
17: हो त है, हामीले त ध्यानै नदिएको।
18: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
19: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
20: मरेको के हो?
21: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
20: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटोमा बाटो काटेको।
21: अरे हेर त, धन्ने हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने कि बाँच्ने हो केही ठेगान छैन।
20: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
21: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
19: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
22: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
19: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मिस तामाङ मेरो नि सबै
1: तामाङहरू उसलाई त भरे म पटाउँछु
2: पत्तै हो
1: तपाईँ हेल्प गर्न

प्रिय सहयोगका कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

सूचना संगीत र मनोरञ्जनको अटुट साहेल यो हो रेडियो साहेल 99.8 मेगाहर्ज।

0: Hi, I live on the Munta Radio Silence 89.8 MHz.
1: सहिनो समय सूचक अहिले बिहानको 11 बज्यो अफिस आउन जान साह्रै गाह्रो भयो. एउटा साधन मुख्य भनेको विश्वासनीय भरपर्दो ठाउँ कहाँ होला?
2: मान्छे मात्रै होइन, भगवटी कन्डिसन एन्ड अफिसर बाटन दिइहाल्यो न. मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेको छ.
1: ए हो र, म पनि त्यही जानु पर्यो. भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा आउने भयो.
3: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ.
1: प्राइटर अमित परसाई भद्रती रिकन्डिसन एन्ड वर्कसप भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो. मोबाइल 98 5 82 7 51. चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध.
4: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं.
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ. सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं.
4: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ. अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो.
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ. यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ.
4: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ.
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np. चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश.
5: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर. आज कति दिन रे?
6: 3 दिन भयो.
5: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ. कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ.
6: के हुनु, सुन नि, होइन कि, सफा गरी भइहाल्यो नि.
5: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है. पछि जेसुकै गर.
6: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा सुन्नु नदिनु, यी सबै विभेद हुन्. यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्. अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ. यहाँ पहिलाको जस्तो छैन अहिले.
7: हो, तिमीले ठिक भन्यौ बुहारी. महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ. यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ. यस्तो विभेद मानसिक, शारीरिक, युजनले हिंसामा पनि जोडिएको हुन्छ. कस्तो नबुझेको?
5: भो, ससुरा बुहारी मिल्नु पर्दैन. मैले बुझेँ, अबदेखि गर्दिन. हामीले जे सिक्यौ त्यही भनेको त हो नि. के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले.
8: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु.
9: नेपाल सरकार विज्ञापन बोर्ड.
10: नमस्कार स्वयंसेविका दिदी.
11: नमस्कार नमस्कार. 2 दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
12: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि.
11: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि. स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
10: हो त,
12: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी.
11: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
13: नेपाल सरकार विज्ञापन बोर्ड। ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
14: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
13: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
14: ज्येष्ठ नागरिक तथा असहायको सुहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
13: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
14: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
13: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: के भयो, के को हल्ला खल्ला भयो?
16: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
17: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
15: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
17: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
16: हामीले त ध्यानै नदिएको
17: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
18: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
19: ओहो ला
20: मरे के हो?
19: हेर त रगतै रगत भयो, छ्यामो त त्यस्तो हेर्न नि सक्दिन।
20: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
19: अरे हेर त, धम्म हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
20: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
19: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
18: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउं।
11: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

0: 伴着你一生。
1: 金正男从今天我们人间孤阿都撒哈路银河雷迪欧撒哈路南南北南南北 TWR 米嘎赫兹

मिले सजी बहो सहने गहार छत्यनी मन ठुमकया भैरा है जगार।

तर आज आकस्मिक पछि विशेष छ, सुन्ने समय छ, त्यहाँ पनि बोल्न सकिन्छ, आफ्नो कुरा राख्न सकिन्छ। अब आगामी कार्यव्यवस्था परामर्श समितिको बैठकबाट आकस्मिक समयलाई अझ व्यवस्थित गर्ने गरी छलफल गरेर सबै दलको उपस्थितिमा त्यसरी जाउँ, आजलाई बसिदिनुहोस्।

0: into.
1: हाम्रो जनतामा जीवनमा परिवर्तनमा ठूलो समस्या हुन्छ. तत्काल रूपमा यो बाँदरको समस्या समाधान गर्नका निम्ति सभामुख महोदयलाई यो सरकारलाई म ध्यान आकर्षण गर्न चाहन्छु. अब सात दिनभित्रमा बाँदरको समस्या समाधान भएन भने यसलाई कसरी समाधान गर्ने, यस चाहिए कानून होस् चाहे कुन माध्यमद्वारा सरकारले नियन्त्रण गरेन भने अब सात दिन पछाडि सबै सदस्यहरूले यसबारेमा कुरा हुन्छ, यो सदन चल्न गाह्रो हुन्छ सभामुख महोदय. त्यसले गर्दाखेरि म सरकारलाई सात दिनमा यसको जवाफ दिनका निम्ति आग्रह गर्छु, निवेदन गर्छु. धन्यवाद.
2: मान्य सदस्य इन्दिरा राणा मगर, समय एक मिनट भित्र आफ्नो कुरा राख्नुहोस्.
3: सामान्य सभामुखज्यू, राष्ट्रिय बाल अधिकार परिषद खारिज गर्ने सम्बन्धमा अघिल्लो सरकारले निर्णय गरेको भन्ने विषय सार्वजनिक रूपमा सुनिन आएको सन्दर्भमा बाल अधिकार संरक्षण, बाल बालिकाको हक तथा संस्थागत निरन्तरता जस्ता संवेदनशील विषयलाई मध्यनजर गर्दै कुनै पनि स्पष्ट वैकल्पिक संरचना तथा प्रभाव

सूचना संगीत मनोरंजन को अटूट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले मध्याह्नको 12 बज्यो राष्ट्रपतिमा नेतृत्व चयन र शक्ति सन्तुलनको बहस तीव्र रवि बालेन निर्विकल्प सर्वोच्चका पूर्व न्यायाधीश हरि गोविन्द प्रधानको निधन आशय इजलास बन्द नेकपाद्वारा सुदूरपश्चिममा अन्तर्क्रिया कार्यक्रमको आयोजना कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम आज ल्याउँदै समस्याग्रस्त सहकारीका थप 304 बचतकर्ताको रकम फिर्ता 5 लाख सम्मका साना बचतकर्ता प्राथमिकतामा पेट्रोलमा इथानोल मिसाउने सरकारको नीति कार्यान्वयनको चरणमा इरानले स्ट्रेट अफ हर्मुजमाथि आफ्नो नियन्त्रण अझ कड़ा बनायो ट्रम्प र नेतन्याहू बीच इरान मुद्दामा तनावपूर्ण फोनवार्ता कूटनीतिक पहलमा मतभेद नवीकरणीय ऊर्जातर्फ अघि बढ़न विश्व समुदायलाई राष्ट्रसंघको आह्वान र विश्वकप लीग टूको घरेलु मैदानको अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल युरोपा लीग फुटबलको उपाधि एस्टन भिल्लाले जित्यो छैठौं संस्करणको अन्नपूर्ण म्याराथन जेट बीचमा

0: पैसा मात्र भइपुग्छ सहजै अनलाइन मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रतिनिधि सभाको बैठक जारी भएको सम्बन्धी खबरबाट संघीय संसदमा प्रतिनिधि सभाको बैठक जारी छ। बिहान 11 बजेदेखि जारी बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। अर्थमन्त्री डाक्टर राग्लीले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ। त्यस्तै श्रम संस्कृति पार्टीका सांसद हर्क राज राई साम्पाङले आज पनि प्रतिनिधि सभा बैठक शुरू हुने बित्तिकै उठेर प्लेकार्ड देखाएर विरोध जनाउनु भएको छ। जेठ 4 गतेदेखिका प्रतिनिधि सभाको बैठकमा उहाँले निरन्तर आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाउँदै आउनु भएको छ। साम्पाङले सरकार र प्रधानमन्त्री संसदप्रति जवाफदेही नभएको भन्दै आपत्ति समेत जनाउनु भएको छ। आफू एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा सदस्य समेत रहेका राईले वर्तमान सरकारले संसदीय मर्यादाको उल्लंघन गरेको र जनताको मतद्वारा निर्मित संसदलाई व्यवस्था गरेको आरोप लगाउनुभयो। आफूले गत वैशाख 28 र 29 गते राखेका कुनै पनि प्रश्नको उत्तर सरकारले नदिएको दावी गर्दै उहाँले यस घटनालाई लोकतन्त्र र संसदीय अभ्यासको इतिहासमा कालो धब्बाको संज्ञा समेत दिनुभयो। राष्ट्रपतिको पहिलो महाधिवेशन नजिकै जाँदा पार्टीभित्र नेतृत्व चयन र शक्ति सन्तुलनको बहस तीव्र बनेको छ। असार 7 देखि 9 गते चितवनमा हुने महाधिवेशनमा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह निर्विकल्प जस्तै देखिए पनि उपसभापति र महामन्त्री पदमा भने तीव्र रसाकसी शुरू भएको छ। विभिन्न राजनैतिक समूह र अभियन्ता समाहित भएर बनेको राष्ट्रपतिमा सबै पक्षको समान प्रतिनिधित्व सुनिश्चित गर्न सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको नेताहरूले बताएका छन्। महाधिवेशन सँगै विधायन संशोधन प्रक्रिया पनि अघि बढ़ाइएको छ। सहमहामन्त्री विपिन आचार्य नेतृत्वको कार्यदलले देशभरबाट सुझाव संकलन गरिरहेको छ। केन्द्रीय समितिमा 50% खुल्ला र 50% समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने विषयमा पनि छलफल भइरहेको छ। हाल 129 सदस्यीय केन्द्रीय समितिको व्यवस्था रहेको 900 जना प्रत्यक्ष निर्वाचित हुने प्रावधान छ। महाधिवेशनमा पहिलो चरणमा सभापति र केन्द्रीय सदस्य तथा दोस्रो चरणमा पदाधिकारी चयन गरिनेछ। सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरि गोविन्द सिंह प्रधानको निधन भएको छ। उहाँको निधनप्रति शोक व्यक्त गर्दै सर्वोच्च अदालतले आज बिहिबार इजलास सञ्चालन नगर्ने जनाएको छ। सर्वोच्च प्रशासनका अनुसार शोकका कारण नियमित अदालतका कार्यहरू स्थगित गरिएको हो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डीडीसी सुधारका लागि 9 बुटे निर्देशिका जारी गर्नुभएको छ। निर्देशिकामा विगत 5 वर्षको दूध संकलन र बिक्री वितरणको मासिक तथ्याङ्क तथा आमदानी खर्चको यथार्थ विवरण 15 दिनभित्र मन्त्रालयमा पेश गर्न, हरेक महिनाको मासिक विवरण अर्को महिनाको 7 दिनभित्र मन्त्रालयमा पठाउन भनिएको छ। नेपाली कम्युनिष्ट पार्टीले आज र भोलि सुदूरपश्चिममा रहेका केन्द्रीय सदस्य तथा पार्टीका नेताहरूसँग अन्तर्क्रिया तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ। आज केन्द्रीय सदस्यहरूसँग परामर्श बैठक बस्ने र भोलि प्रदेश कमिटिका सदस्यहरूलाई प्रशिक्षण कार्यक्रममा राख्ने गरी नेकपाले कार्यक्रम तय गरेको छ। कार्यक्रमका लागि नेकपाका सह संयोजक माधव कुमार नेपाल र भीम रावल हिजो धनगढ़ी पुगिसक्नु भएको छ भने आज संयोजक पुष्पकमल दाहाल प्रसन्न, नारायण काजी श्रेष्ठ र रंजिता श्रेष्ठ लगायतका नेता पहिलो दिन परामर्श बैठक र दोस्रो दिन प्रशिक्षण कार्यक्रम रहेको नेकपाका सह संयोजक खगराज भट्टले जानकारी दिनुभयो। विगतका कमजोरीहरू सुधार गर्दै आगामी दिनमा बलियो शक्तिका रूपमा स्थापित हुन सुदूरपश्चिम प्रदेशको कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने नेकपाले जनाएको छ। बस्ती प्रदेश सरकारले आगामी आर्थिक वर्ष 82-83 लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ। कोशीको बजेट अधिवेशन बुधबारदेखि शुरू भएको हो। आज बस्ने दोस्रो बैठकमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो। प्रदेश प्रमुख परशुराम खापुङले दिउँसो 3 बजे बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ। हामीसँग खबर अझै बाँकी छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

आफ्नो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि, र बम्परमा हिरो स्टेन्डर्ड फर्स्ट मोटरसाइकल नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा बोल्कोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसनको फ्री स्ट्यान्डिङ ओभन र प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यासब्याक, साइड बाइ साइड तथा पल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा स्टोर सप किट र बफरमा माइडिया 519 स्पिकर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। अब बाँकी खबर। सरकारले समस्याग्रस्त सहकारीका थप 304 जना साना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कृषि सहकारी शिवशिखर बहुद्देश्य सहकारीका बचतकर्ताहरूलाई उनीहरूको रकम फिर्ता गरेको हो। समितिका अनुसार रकम फिर्ता पाउनेहरूमा कृषि सहकारीका 88 जना, शिवशिखर बहुद्देश्य सहकारीका 216 जना रहेका छन्। यसअघि समितिले पहिलो चरणमा कान्तिपुर सहकारीका 215 जना, शिवशिखरका 156 जना र पशुपति सहकारीका 7 जना गरी जम्मा 378 जना साना बचतकर्ताको रकम फिर्ता गरिसकेको छ। यसअघि हालसम्म उल्लेख्य संख्यामा साना बचतकर्ताले न्याय पाएका छन्। समितिले हाल पहिलो चरणमा थोरै बचत भएका अर्थात साना बचतकर्तालाई प्राथमिकता राखेर रकम फिर्ता गरिरहेको छ। सरकार पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नीति कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत फागुन 28 गते नेपाल राजपत्रमा प्रकाशित गरेको पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी अध्यादेश 2082 अनुसार नेपाल आयल निगमले इथानोल खरिद प्रक्रिया अघि बढ़ाउने भएको हो। सरकारले पेट्रोलमा अधिकतम 10% इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरेको छ। निगमले उपलब्धता र गुणस्तरका आधारमा इथानोल खरिद गरी पेट्रोलमा मिश्रण गर्नेछ भने आवश्यकता अनुसार मन्त्री परिषदले मिश्रणको अनुपात हेरफेर गर्न सक्ने प्रावधान राखिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उत्पादन तथा आपूर्ति गर्न इच्छुक उत्पादकले आयल निगममा निवेदन दर्ता गर्न सक्ने जनाएको छ। पोखरा महानगरपालिका 9 पृथ्वी चौक स्थित पोखरा बस पार्क र पोखराको मध्य भागबाट बग्ने फिर्की खोलाको अतिक्रमित जग्गा खाली गराइने भएको छ। महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै पोखरा 18 अधेरी कुनादेखि 2, 4, 5, 7, 8, 17 हुँदै वडा नम्बर 6 गाईघाट पुगेर फेवातालमा मिसिने फिर्की खोलाको खोला घरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना व्यक्ति संस्था स्वयंले हटाउन निर्देश पनि दिएको हो। वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाई लाखौं रूपियाँ ठगी गरेको आरोपमा प्रहरीले 4 जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरूमा गोर्खाको बारपाक सुलीकोट स्थायी घर भई हाल काठमाडौँ 26 वर्षीय 30 वर्षीय दिपेश गुरूङ र 24 वर्षीय सौगात गुरूङ रहेका छन्। उनीहरूले टर्की पठाइदिने भन्दै आसना पीड़ितहरूबाट कुल 86,22,570 रूपियाँ ठगी गरेको प्रहरीको भनाइ छ। हामीसँग खबर अझै बाँकी छ, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्मत 2083 साल आषाढ मसान्त भित्र बकेन्ता सावा ब्याज बुझाई कर्जा चुक्ता वा निहुनित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: को एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। इरानले विश्वकै संवेदनशील समुद्री व्यापार मार्ग मध्ये पर्ने स्ट्रेट अफ हर्मुजमाथि आफ्नो नियन्त्रण अझ कड़ा अपनाउने कदम स्वरूप नयाँ व्यवस्थापन तथा अनुगमन क्षेत्रको सीमा औपचारिक रूपमा निर्धारण गरेको छ। नयाँ गठन गरिएको पर्सियन गल्फ स्ट्रेट अथोरिटीले अब जल खाँटी पार गर्ने जहाजहरूले अनिवार्य रूपमा समन्वय र अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको जनाएको छ। त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच इरानसँग सम्बन्धित कूटनीतिक प्रयासलाई लिएर कठिन फोनवार्ता भएको अन्तर्राष्ट्रिय संचार माध्यम एक्सियोसले जनाएको छ। कूटनीतिक पहलमा भने दुवैजनाको मतभेद रहेको जनाइएको छ। त्यस्तै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्राकृतिक इन्धनलाई विश्वव्यापी जलवायु संकटको मुख्य कारणका रूपमा उल्लेख गर्दै अब विश्व समुदायले नवीकरणीय ऊर्जातर्फ तीव्र न्यायपूर्ण र समान रूपले रूपान्तरण हुन आवश्यक रहेकाले यसतर्फ सचेत रहनुपर्ने बताएका छन्। आईसीसी विश्वकप लिट्टो अन्तर्गत घरेलु मैदानको अन्तिम खेलमा शुक्रबार नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। लिट्टुको श्रृंखला अन्तर्गत घरेलु मैदानको अन्तिम खेलमा नेपालले शुक्रबार शीर्ष स्थानको अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो। समान 27 खेल खेले पनि नेपाल पाँचौं स्थानमा छ भने अमेरिका शीर्ष स्थानमा छ। जर्मन कप फेरि बर्फ विरूद्ध 3-0 सहज जित निकाल्दै इंग्ल्याण्डको एस्टन भिल्ला यूएफए युरोपा लीगको च्याम्पियन बनेको छ। बुधबार टर्कीको इस्तानबुलमा एस्टन भिल्लालाई पहिलोपटक च्याम्पियन बनाउन युरोप टिले न्यान इमालियानो बुएन्डी र मोर्गन रोजर्सले समान 1-1 गोल गरेका थिए। भिल्लाले पहिलो हाफमा 2-2 र दोस्रो हाफमा 1 गोल गरेको थियो। खेलको 40 मिनटमा टिले न्यानको गोल मार्फत एस्टन भिल्लाले अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा बुएन्डीले टोलको अग्रता दोब्बर बनाएका छन्। त्यस्तै छैटौं संस्करणको अन्नपूर्ण म्याराथन जेठ 20 हुने भएको छ। ज्यादाजादै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। प्रतिनिधि सभाको बैठक जारी। प्रधानमन्त्रीकै कारण संसदको गरिमा र मर्यादा तलमाथि भएको अर्को सामपानको आरोप। राज्यसभामा नेतृत्व चयन र शक्ति सन्तुलनको बहस तीव्र। रवि बालिन निर्विकल्प। सर्वोच्चका पूर्व न्यायाधीश हरि गोविन्द प्रधानको निधन। आज इजलास बन्द। नेकपाद्वारा सुदूरपश्चिममा अन्तर्क्रिया कार्यक्रमको आयोजना। कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम आज ल्याउँदै। समस्याग्रस्त सहकारीका 3304 बचतकर्ताको रकम फिर्ता। 5,00,000 साना बचतकर्ता प्राथमिकतामा। पेट्रोलमा इथानल मिसाउने सरकारको
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पालो 89.8 MHz।
4: अफिस आउन जान साह्रै गाह्रो भयो। एउटा साधन लिउँ कि भनेको विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
5: लिन्छमा चाहिँ होइन, बजेटिङ कन्डिसन एन्ड ओक्सको बाटो लिइहालौ न। मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेछ।
4: ए हो र, म पनि त्यहीँ जानु पर्यो। भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा आउने भयो।
6: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्स गरेर किराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ।
4: प्रोप्राइटर अमित परसाई, भद्रपुरी कन्डिसन एन्ड वर्कसप, भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो। मोबाइल 98-550-82-751। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
7: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
4: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
7: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
4: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
7: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
4: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
8: यता नआउ बुहारी, तलै बस, छाचुप नगर। आज कति दिन रे?
9: 3 दिन भयो।
8: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
9: के हुनुहुन्न, सुन न उनी होइन कि, सफा गरी भइहाल्यो नि।
8: जेसुकै भन, म छुन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
9: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, म पहिलाको जस्तो छैन अहिले।
10: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
8: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
11: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: नमस्कार स्वयंसेविका दिदी।
14: नमस्कार नमस्कार। दुईजुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
15: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
14: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
15: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
14: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
16: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
17: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
16: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
17: ज्येष्ठ नागरिक तथा असहायको सुहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
16: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
17: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
16: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
18: के भयो, के को हल्ला खल्ला हो यो?
19: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
20: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
18: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
20: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
19: हो त है, हामीले त ध्यानै नदिएको।
20: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
12: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
21: ला, ला, ला, ला, ला, ला, ला, मरे के हो?
1: हेर त रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
21: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, क्राफ बिच बाटो पो बाटो काटेको।
1: अरे हेर त, धन्य हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने कि बाँच्ने हो केही ठेगान छैन।
21: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब,
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
22: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
23: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।

सूचना संगीत र मनोरञ्जनको अटुट साथी यो हो रेडियो साहेब 99.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटल साहेनो यो हो रेडियो साहेनो 99.8 मेगाहर्ज साहेनो समय सूचक अहिले दिउँसोको 1 बज्यो इट्स 1 PM योग गरौ रहौ निरोग

0: 6-20 बजेसम्म समन्वयन महिला पतञ्जली योग समिति चितवन, महानगर योग समिति महिला महानगर योग समिति चितवन, आयोजक भरतपुर महानगरपालिका 18 नम्बर ओडा कार्यालय।
1: ए दाई साइज बोकेर कहाँ जान लाग्नु भएको? प्राणी कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु, बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै बिचाइ पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानूनी हो।
2: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्?
1: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनसी कम्पनी जाने नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी यी कम्पनीहरूको प्रबन्ध पत्र नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, सेयर पुँजी, थपकट, नाउ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारे सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
2: त्यति मात्र कहाँ हो र? त्यहाँ त करदाताहरूको बयान, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
1: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएनपी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
2: सञ्चालक
1: सूर्य श्रेष्ठ,
2: एसएनपी कम्पनीको कार्यालय,
1: बाइपास रोड, भरतपुर, चितवन।
2: मोबाइल नम्बर
1: 98550-60-359
2: 98556-59-959।
3: माया देवी कन्या कलेजको कक्षा 11 मा भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज माया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 मा व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल माया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-93-495।
4: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
5: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
4: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
5: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
4: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
5: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
4: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसरा, चितवन। इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
6: सुर में गाना सीखिए पाधानिसा ऐप के साथ AI powered पर्सनल म्यूजिक टीचर फ्रॉम सारेगामा।

रेडियो साइन 89.8 मेगाहर्ट्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहेनी यो हो रेडियो साहेनी 99.8 मेगाहर्ज।

0: Tapay ay Lake Sunday Nuncha Radio Silo 89.8 MHz.
1: सहिनो समय सूचक अहिले दिउँसोको 2 बज्यो इट्स 2 पीएम अफिस आउन जान साह्रै गाह्रो भयो एउटा साधन लिन्के भनेको विश्वासनीय र भरपर्दो ठाउँ कहाँ होला
2: मान्छे कन्डिसन एन्ड अवसरबाट लिइहाल न मैले त त्यहाँनिर लिएको अहिलेसम्म राम्रै चलिरहेछ
1: ए हो र म पनि त्यही जानु पर्यो भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो एउटै ठाउँमा आउने भयो
3: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्सहरू र पुरानो मोटरसाइकलहरू किनबेच पनि गरिन्छ
1: प्रोप्राइटर अमित परसाई भटभटे रिकन्डिसन एन्ड वर्कसप भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो मोबाइल 98 5 82 7 51 चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध वन्यजन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं
4: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराऊ यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ
4: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन इमेल info@chitawannationalpark.gov.np चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश
5: यता नआऊ बुहारी तलै बस छाचुप नगर आज कति दिन रे
6: 3 दिन भयो
5: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
6: के हुनु सुनु न उनी होइन कि सफा गरी भइहाल्यो नि
5: आ जेसुकै भन म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
6: महिनावारी भएको बेला खानु नदिनु भान्सा वा पूजा कोठामा जानु नदिनु केही कुरा सुन्नु नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ म पहिलाको जस्तो छैन अहिले
7: हो तिमीले ठिक भन्यो बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
5: हो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
8: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: नमस्कार सञ्चरिका दिदी
11: नमस्कार नमस्कार दुजुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
12: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
11: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
12: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
11: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
13: नेपाल सरकार विज्ञापन बोर्ड। ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
14: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
13: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
14: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
13: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
14: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
13: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
15: ए के भयो, के को हल्ला खल्ला भयो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
16: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
15: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
16: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
16: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
17: ओहो
18: ल, मरे कि के हो?
17: हेर त, रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
18: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
17: अरे हेर त, धन्य हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
18: जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
17: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
19: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
11: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

जुतालाई हिरेर कल्सी झोपनी नजिकै खोजुकिरीलाई देख्दै कोही पनि जुतालाई हिरेर कल्सी झोपनी जे मुनि अझारो छ खरिद

सूचना संगीत र मनोरञ्जनको अटल साहेनी यो हो रेडियो साहेनी 99.8 मेगाहर्ज

रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा उषाक्रमको नमस्कार। संसदमा प्रतिपक्षी दलहरूको अवरोध, सभामुखको भूमिकामाथि प्रश्न, प्रधानमन्त्री शाहको उपस्थितिका लागि रूलिङ गर्न माग, सरकार संसदप्रति जवाबदेह नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी। कानून निर्माणमा अब नागरिकको सिधै पहुँच, ऐन र विधेयकका मस्यौदामा अनलाइनबाटै सुझाव दिन सकिने। वित्तीय समानीकरण अनुदान कटौतीले स्थानीय सरकार रुष्ट, बजेट तत्काल निकासा नगरी आन्दोलन गर्ने चेतावनी। 8 विश्वविद्यालयमा उपकुलपति छनौट प्रक्रिया शुरू, 218 उम्मेद्वारको आवेदनमाथि छानबिन थालियो। पछिल्लो 10 महिनामा 5.5 लाख भन्दा बढ़ी पर्यटक मुस्ताङ भित्रे। भारतमा अनौठो राजनैतिक अभियानले सामाजिक सञ्जालदेखि राष्ट्रिय राजनीतिसम्म तरंग, सलह बन्दै कक्रोच, डिजिटल विद्रोह। चीनका राष्ट्रपति शीले अर्को साता उत्तर कोरिया भ्रमण गर्न सक्ने। र राखेपाको अनुमति बिना अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रममा भाग लिन नपाइने, अध्यागमन र गृह मन्त्रालयलाई कार्यवाहीका लागि पत्र। घरेलु श्रृंखलाको अन्तिम खेलमा भोलि नेपालले अमेरिकाको सामना गर्ने, एक दिवसीय मान्यता जोगाउन जित्नै पर्ने दबाव।

0: यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि, र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएम 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। संसदमा विपक्षीको अवरोध सम्बन्धी खबरबाट, प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले एकसाथ उठेर सरको विरोध र अवरोध गरेका छन्। गृह, रक्षा र विज्ञान प्रविधि मन्त्रालयको संयुक्त जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री पालिन शाखा तर्फबाट कानून मन्त्रीले प्रतिनिधि सभा निर्वाचन सम्बन्धी अध्यादेश पेश गर्न लाग्दा प्रतिपक्षी दलहरू आक्रामक रूपमा प्रस्तुत भएका हुन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीका सांसदले एकसाथ सीटबाट उठेर विरोध जनाएपछि सदनमा केही समय सभामुख र सांसद बीच अनावन भएको छ। बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निष्कल राईले सभामुख देवप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाउनुभयो। प्रतिपक्षीले लगातार प्रधानमन्त्रीको खोजी गरिरहँदा पनि सभामुखले उपस्थितिका लागि रूलिङ नगरेको भन्दै उहाँले आपत्ति जनाउनु भएको छ। यस्तै बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज पाङले पनि प्रधानमन्त्री र मन्त्रीहरूको नियमित उपस्थितिको माग गर्दै विरोध जनाउनु भएको छ। सरकारले कानून निर्माण प्रक्रियामा अब नागरिकको पनि सहभागिता गराउने भएको छ। ऐन र विधेयकका मस्यौदामा नागरिकले सिधै सुझाव दिन पाउने गरी डिजिटल प्लेटफर्म सार्वजनिक गरेको हो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले आज एक भिडियो सन्देश मार्फत उक्त डिजिटल प्लेटफर्म औपचारिक रूपमा सार्वजनिक गरिएको जानकारी दिनुभएको हो। सो प्लेटफर्म मार्फत अब आम नागरिकले बन्दै गरेका ऐन तथा विधेयकका मस्यौदामा आफ्नो सुझाव र असहमति सिधै सरकार समक्ष पठाउन सक्नेछन्। वित्तीय समानीकरण अनुदान कटौतीले स्थानीय सरकार रुष्ट बनेका छन्। संघीय सरकारले स्थानीय तहलाई प्रदान गर्दै आएको वित्तीय समानीकरण अनुदानमा व्यापक कटौती गरेपछि स्थानीय तहले विरोध जनाएका हुन्। महालेखा नियन्त्रक कार्यालयले गत जेठ 5 गते सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई परिपत्र गर्दै चालू आर्थिक वर्षको अनुदानको अन्तिम किस्ता कटौती गर्ने निर्देशन दिएको छ। संघीय सरकारको यो निर्णयप्रति गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले संयुक्त रूपमा कड़ा आपत्ति प्रकट गर्दै आन्दोलनको चेतावनी दिएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
0: यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यास ब्याक तथा सियोर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
3: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट। हरेक खरिदमा स्योर सर्ट किट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। हिमाली जिल्ला मुस्ताङमा चालू आर्थिक वर्षको 10 महिनामा 5,73,000 भन्दा बढ़ी पर्यटक भित्रिएका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार गत साउनदेखि वैशाख महिनासम्म आन्तरिक र बाह्य गरी उक्त संख्यामा पर्यटक मुस्ताङ भित्रिएका हुन्। पर्यटक मध्ये 4,20,000 आन्तरिक र 1,53,000 भन्दा बढ़ी बाह्य पर्यटक रहेका छन्। यसका साथै ऐतिहासिक लोमानथाङ र चीनसँगको कोराला नाका हेर्ने पर्यटकको घोजो लाग्ने गरेको छ। गत आर्थिक वर्षमा 7,00,000 भन्दा बढ़ी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए। सुपुर नगरवासीलाई सफा र शुद्ध पानी वितरण गर्ने उद्देश्यले शुरू गरिएको बबई नदी लिप्टिङ खानेपानी आयोजना सम्पन्न हुन थप 6 महिना लाग्ने भएको छ। 3 वर्ष अघि शुरू भएको सहलगानी अन्तर्गतको यो आयोजनाको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगे पनि विद्युत जडान र होम कनेक्सन जस्ता काम अझै बाँकी छन्। तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष एम कान्त भण्डारीका अनुसार पछिल्लो समय निर्माण सामग्रीको मूल्य बढ़ेको भन्दै ठेकेदारले काम रोकेकाले आयोजनामा ढिलाइ भएको हो। भारतीय गृह तथा सहकारिता मन्त्री अमित शाहले पशुपतिनाथ मन्दिरमा 40 किलो चन्दन अर्पण गर्नुभएको छ। पुष्य नक्षत्रको पुनित अवसरमा उहाँले अर्पण गरेको चन्दन पशुपतिनाथको नित्य पूजामा प्रयोग गर्ने गरी पशुपतिनाथ मन्दिरमा मुख्य पुजारी रावल गणेश पट्टको उपस्थितिमा गुठी संस्थान अन्तर्गतको पशुपतिनाथको कार्यालयलाई हस्तान्तरण गरिएको हो। कैलालीको टिकापुर स्थित शान्ति भन्सार कार्यालयले विभिन्न मुद्दामा बरामद गरिएका चोरी पैठारीका माल सामान खुला बोकबल मार्फत लिलाम बिक्री गर्ने भएको छ। भन्सार विभागले सूचना जारी गर्दै आगामी जेठ 21 गते दिउँसो 1 बजेदेखि 2:30 बजेसम्म कार्यालय परिसरमै सामानहरू लिलाम गर्न लागि जनाएको छ। भन्सार ऐन अनुसार ती सामानहरू जस्तो अवस्थामा छन् सोही अवस्थामा प्रतिस्पर्धात्मक रूपमा लिलाम गरिनेछ। हामीसँग खबर आज बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: यो नयाँ वर्षको अवसरमा सेमसङका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यास ब्याक बल्क लोड वासिङ मसिनमा 6 केजी एरियल सेमी अटोमेटिकमा 1 केजी एरियल एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्यास ब्याक पनि र बम्परमा हिरो स्टेन्डर्ड प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ
1: नेपाली खबर विदेशका खबर भारतमा अहिले कक्रोच जनता पार्टी अर्थात सीजेपी नामको एउटा व्यङ्ग्यात्मक आन्दोलनले सामाजिक सञ्जालदेखि राष्ट्रिय राजनीतिसम्म ठूलो तरंग पैदा गरेको छ यो कुनै औपचारिक राजनैतिक दल वा चुनावी संगठन त होइन तर केही दिनमा यसले लाखौं युवाको समर्थन जुटाउँदै देशव्यापी बहसको रूप लिएको छ विशेष गरी बेरोजगारी निराशा र राजनीतिक उपेक्षाले थाकेका भारतीय युवाका लागि यो अभियान एउटा डिजिटल विद्रोह जस्तै बनेको छ यो आन्दोलनको शोभा भारतको सर्वोच्च अदालतमा भएको एउटा टिप्पणीबाट भएको थियो गत मे 15 नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी एक मुद्दाको सुनवाईका क्रममा प्रधान न्यायाधीश सूर्यकान्तलेकै बेरोजगार युवालाई कक्रोच अर्थात साङ्लो र परजीवीसँग तुलना गरेका थिए उनीहरू कुनै पेशामा स्थापित हुन नसकेपछि मीडिया र सामाजिक सञ्जालमा आएर अरूमाथि आक्रमण गर्ने गरेको प्रधान न्यायाधीशको टिप्पणी थियो प्रधान न्यायाधीशको यो भनाई सामाजिक सञ्जालमा भाइरल भएपछि युवाहरूले यसलाई अहिले व्यङ्ग्यात्मक आन्दोलनको रूप दिएका हुन् यता चीनका राष्ट्रपति शी जिनपिङले अर्को हप्ता जति चाँडो उत्तर कोरियाको भ्रमण गर्न सक्ने दक्षिण कोरियाको युनहाप समाचार एजेन्सीले एक वरिष्ठ सरकारी अधिकारीलाई उद्धृत गर्दै रिपोर्ट लेखेको छ चीनी सुरक्षा सेवा र शिष्टाचार अधिकारीको टोली पेङवाङमा थियो र मे महिनाको अन्त्य वा जूनको शुरूमा सीको भ्रमण हुने सम्भावना प्रबल रहेको अर्का सरकारी स्रोतलाई उद्धृत गर्दै भनिएको छ अब खेलकुद राष्ट्रिय खेलकुद परिषद राखेपाले अन्तर्राष्ट्रिय खेलकुद सहभागितामा कडाई गरेको छ राखेपाको पूर्व स्वीकृति बिना अन्तर्राष्ट्रिय खेलकुद सहभागितामा कडाई गरेको हो राखेपाको पूर्व स्वीकृति बिना अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रममा सहभागी हुने वा गराउने व्यक्ति र संस्थामाथि कडा कार्यवाही गर्ने चेतावनी दिइएको छ यता आईसीसी विश्वकप लीग टू अन्तर्गत घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा भोलि शुक्रबार नेपालले शीर्ष स्थानको अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ कीर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा हुने यो खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण मानिएको छ तालिकामा 27 खेलबाट 38 अंक जोड्दै अमेरिका शीर्ष स्थानमा छ भने समान खेलबाट 22 अंक मात्र जोडेको नेपाल पाँचौं स्थानमा सीमित छ जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक संसदमा प्रतिपक्षी दलको अवरोध सभामुखको भूमिकामाथि प्रश्न प्रधानमन्त्री शाहको उपस्थितिका लागि रूलिङ गर्न माग सरकार संसदप्रति जवाब दिइ नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी कानून निर्माणमा अब नागरिकको सिधै पहुँच ऐन र विधेयकका मस्यौदामा अनलाइनबाट सुझाव दिन सकिने वित्तीय समानीकरण अनुदान कटौती र स्थानीय सरकार रोष्ट बजेट तत्काल निकासा नगरी आन्दोलन गर्ने चेतावनी 8 विश्वविद्यालयमा उपकुलपति छनौट प्रक्रिया शुरू 218 उम्मेद्वारको आवेदनमाथि छानबिन थालियो पछिल्लो 10 महिनामा 5.5 लाख भन्दा बढ़ी पर्यटक मुस्ताङ भित्रे भारतमा अनौठो राजनैतिक अभियानले सामाजिक सञ्जालदेखि राष्ट्रिय राजनीतिसम्म तरंग सलह बन्दै कक्रोच डिजिटल विद्रोह चीनका राष्ट्रपति शीले अर्को साता उत्तर कोरिया भ्रमण गर्न सक्ने र राखेपाको अनुमति बिना अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रममा भाग लिन नपाइने अध्यागमन र गृह मन्त्रालयलाई कार्यवाहीका लागि पत्र घरेलु श्रृंखलाको अन्तिम खेलमा भोलि नेपालले अमेरिकाको सामना गर्ने एक दिवसीय मान्यता जोगाउन जित्नै पर्ने दबाव काठमाडौँ उपत्यकामा रेडियो एनआरएम 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै अपराह 7 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं।

0: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो अनि त महिनाभरिमा कुत्रीले भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नगोल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
1: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त
2: नेपाली रेडियो नेटवर्क रेडियो एनआर
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz
4: अफिस आउन जान साह्रै गाह्रो भयो एउटा साधन लिङ्की भनेको विश्वसनीय र भरपर्दो ठाउँ कहाँ होला
5: लिङ्की मैले त त्यही रिटर्न लिएको अहिलेसम्म राम्रै चलिरहेछ
4: ए हो र म पनि त्यही जानु पर्यो भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो एउटै ठाउँमा आउने भयो
2: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्स गरेर किराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ
4: प्रोप्राइटर अमित परसाई भटभटी रिटर्न डिसन एन्ड वर्कसप भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो मोबाइल 98 5 82 7 51 चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
6: वन्य जन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं
4: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं
6: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो
4: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ
6: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ
4: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन इमेल info@chitawannationalpark.gov.np चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश
7: यता नआऊ है बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
8: 3 दिन भयो
7: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
8: के हुनु सुन नै हुने होइन कि सफा गरी भइहाल्यो नि
7: जेसुकै भन म छौन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
8: महिनावारी भएको बेला खानु नदिनु भान्सा वा पूजा कोठामा जानु नदिनु केही कुरा सुन्न नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि पहिलाको जस्तो छैन अहिले
9: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युनजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
7: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
10: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु नेपाल सरकार विज्ञापन बोर्ड।
11: नमस्कार स्वयंसेविका दिदी।
12: नमस्कार नमस्कार। बिजुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
13: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
12: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
11: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
12: हो त,
13: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
12: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
16: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
15: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
16: ज्येष्ठ नागरिक तथा असहायको सुहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
15: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
16: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
15: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
9: के भयो, के को हल्ला खल्ला हो यो?
7: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
1: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
9: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
1: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
7: हो त है, हामीले त ध्यानै नदिएको।
1: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश नमिन्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
17: मरे के हो?
7: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
17: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
7: अरे हेर त, हाम्रो हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
17: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब,
7: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
18: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउं।
12: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
14: नेपाल सरकार विज्ञापन बोर्ड।

आइरहनु सक्छ।

0: Simon, 89.8 MHz.
1: साहिनो समय सूचक अहिले दिउँसोको 4 बज्यो।
2: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
3: आमा मलाई दुध है।
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 5 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
5: माया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज माया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल माया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क 056-493-495।
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
4: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
4: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
4: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
6: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राली कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु। बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै बिचाइ पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सिवाली नजानु गैर कानूनी हो।
7: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएका आधिकारिक सेवा केन्द्र कहाँ छन्?
6: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनसी कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी यी कम्पनीहरूको प्रबन्ध पत्र, नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, सेयर पुँजी, थपकट, नाउ ठाउँ परिवर्तन लगायत संस्था दर्त खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
7: त्यति मात्र कहाँ हो र? त्यहाँ त करदाताहरूको ब्याज, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी, कुनै अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
6: अर्को विशेष थप काम त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएलबी कम्पनीमा नि कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
7: सञ्चालक
6: सूर्य श्रेष्ठ,
7: एसएलपी कम्पनीको कार्यालय,
6: बाइपास रोड, भरतपुर, चितवन।
7: मोबाइल नम्बर
6: 98550 60 359 59।

0: रेडियो साइन 89.8 मेगाहर्ज।
1: ए जान्छु यहाँ त
2: के हो दाइ,
1: भोलि तल त्यो गजुरी बिहेमा
2: जे
1: नभएका दिदी बहिनी पनि आउँदैछन् रे।
2: ए हो र दाइ, जानुपर्छ। तर दाइ कसै थाहा पनि भयो कुरा
1: कुपी सूत्रबाट?
2: ए दाइ।

0: आमा
1: आमा
2: ओहो ल मेरा छोराहरूले त बुहारी बोलिएर आएछन् त लौ भित्रै आऊ

0: मिस तामाङ मेरे नि सबै
1: तामाङहरू उसलाई त भरे म पठाउँछु
0: पत्ता
1: हेल्प गर्न।

0: वर्तमान समयमा भू राजनैतिक अवस्था अत्यन्त जटिल र अस्थिर रहेको छ। विश्वका विभिन्न स्थानमा भइरहेको युद्ध र शक्ति राष्ट्रहरूबीचको खिचातानीको असर नेपालमा पनि प्रत्यक्ष पर्छ। यस्तो अवस्थामा सरकारले कुनै पनि निर्णय लिँदा छिमेकी राष्ट्रसंघको सम्बन्ध र क्षेत्रीय सन्तुलनलाई ध्यान दिनुपर्ने देखिन्छ।
1: विपक्षी दलहरू रुस्तम घेराउका बीच प्रतिनिधि सभाबाट तीन विधेयक बहुमतले स्वीकृत भएको छ। सभामुख डोलप्रसाद अर्यालले विपक्षीको अवरोधपछि तीन विधेयक अगाडि बढ़ाउनु भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा उठेका प्रश्नको जवाब दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्ष

0: विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णायकमा प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
1: प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक, मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। विपक्षीको अवरोधका बीच सभामुखले संसद अघि बढ़ाएपछि विपक्षी दलका नेताले त्यसको विरोध गरेका छन्। बैठकको शुरूमै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सदनमा उठेका प्रश्नको जवाब नदिनु भन्नु प्रधानमन्त्रीले संसदीय मर्यादा पालना नगरेको बताउनुभयो। वहाँले संसद नियमावलीमा भएको व्यवस्था नै मान्दिन भन्न नमिल्ने भन्दै सदनको ध्यानाकर्षण गराएको छ।
2: जनताप्रति सरकार जवाफदेही हुनै पर्छ, बन्नै पर्छ, किनभने जनताकै तपाईँको छ नि के अरे भोट लिएर हामी यहाँ आएका छौं। जनताको प्रश्न राख्ने सदन हो यो, जनताको प्रश्नहरू सोधिने सदन हो। त्यो सदनमा सरकार नआउनु, सरकारको प्रतिनिधि नआउनु, यसले के जनाउँछ सभामुख महोदय? त्यसो भएको कारणले गर्दाखेरि यहाँले कड़ा तरिकाले रूलिङ गरेर सरकारको पक्षका मानिसहरूलाई पनि लिएर, मन्त्रीजीहरूलाई पनि लिएर चाहिँ यहाँनिर प्रश्नोत्तर गर्ने 5-6 प्रश्न हामी सोध्न चाहन्छौ। ती प्रश्नहरूको उत्तर जनतालाई चाहिँ दिनुपर्ने बाध्यता उहाँहरूको कर्तव्य हो त्यो।
1: आज बसेको प्रतिनिधि सभाको बैठकमा बाँदर आतंकको विषयलाई लिएर रोचक बहस बनेको छ। बाँदर आतंकले किसानलाई हैरानी दिएको भन्दै केही सांसदले सरकारले समाधानको बाटो खोज्नुपर्ने धारणा राखेका छन्। स्वतन्त्र सांसद महावीर पुनले बाँदर धपाउने प्रभावकारी प्रविधि संसारमै विकास नभएको उल्लेख गर्दै अनुसन्धानका लागि बजेट छुट्याउनु पर्ने बताउनुभयो। तर बाँदर समस्याबारे बोल्दा केही सांसद हाँसेपछि राप्रपाकी सांसद खुशबु ओलीले नियमापत्ति जनाउनुभयो।

0: गते 11 बजे बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। पूर्व मुख्यमन्त्रीले आगामी आर्थिक वर्षको बजेटको आकार 20.5 खर्ब हरिहर हुनुपर्ने बताएका छन्। आज अर्थमन्त्री डाक्टर सोरेन बाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि 8 जना पूर्व अर्थमन्त्रीहरूसँग गर्नुभएको छलफलमा उहाँहरूले क्षुद्री आयोजनामा पूर्व तयारी बिना बजेट नराख्न सुझाव दिएका छन्। यस्तै निजी क्षेत्रलाई विद्युत व्यापारमा खुला गर्ने, राजस्व वृद्धिमा सीमितता राख्ने र राष्ट्रिय गौरवका आयोजनामा मनपरी रोक्ने सुझाव दिएका छन् भने आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने समेत सुझाव दिएको छ। बैठकमा पूर्व अर्थमन्त्री जनार्दन शर्मा, वर्षमानपुर युवराज खतिवडा, डाक्टर शंकर कोइराला, सुरेन्द्र पाण्डे, डाक्टर प्रकाश चन्द्र महुनी, रामेश्वर विजय र डाक्टर प्रकाश राम महतको सहभागिता रहेको थियो। बैठकमा भएका छलफलबारे सीआईएमसँग कुरा गर्दा पूर्व अर्थमन्त्री पाण्डेले भन्नुभयो,
1: सानो भूखण्ड चुनाव आयोजनालाई कार्यक्रममा समावेश गर्ने के भन्न लाग्नुहोस् त्यसले गर्दा दिनुभएन अलिक कुराहरू चाहिँ हामीले सल्लाह दियौँ। मैले पनि अलिक साथीहरूले त्यस खालको सल्लाह दियौँ तपाईँहरूले एउटा चान्स छ कि त्यो सल्लाह संसदहरू जति ठुलो भएको होइन अहिले तपाईँहरूले जनमुनि कतिपय बेलामा तोड्न नसकेर पञ्चायतको सीमालाई घटाउँ भन्दा भन्दै पनि तोड्न नसकेका त्यो पक्षहरूलाई तोडेर बढाउन सक्ने त्यसलाई राम्रो चान्स छ यसपालि त्यसलाई राम्ररी प्रयोग गर्नुहोस्। व्यवसायहरू आतङ्कित भनेर चेन्टल फ्लाइट भयो भनेदेखि त्यसले हाम्रो इकोनोमीलाई धक्का दिन्छ। हाम्रो टाउको ध्यान दिएर बजेट बनाउँदाखेरि नै अहिलेको भनभन्दा पुगेको खर्च नभएको परिस्थितिमा एउटा इन्भेस्टमेन्ट फ्रेन्डली वातावरण त्यसलाई आवश्यक बनाएर निर्भर गर्नुहोस् भन्ने हामीले गर्दै सुझाव दियो।
0: कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुशासन, कृषि, पर्यटन, पूर्वाधार, विकास र रोजगारी सृजनालाई मुख्य प्राथमिकतामा राखिएको छ। प्रदेश प्रमुख परशुराम खापिङले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संहिता सुदृढीकरणका लागि अन्तर प्रदेश समन्वय र सहकार्य बढ़ाउने बताउनु भएको छ। सरकारले बढ़दो विशेषलाई चुनौतीका रूपमा लिँदै हिमाली तथा पहाड़ी क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारका अवसर विस्तार गर्ने नीति लिएको छ। नीति कार्यक्रममा कोशी प्रदेश, भवनाद्वार संचालन, विराटनगर विमानस्थल, क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने पहल समेटिएको छ। कृषि क्षेत्रमा चिया, अलैची, कफी, दूधजन्य पदार्थ र जडीबुटी उत्पादन तथा निर्यात प्रवर्धन गरिने उहाँले बताउनुभयो।
2: स्रोतको दुवै व्यवस्थापन सुनिश्चित गर्ने, नीतिगत तथा संस्थागत सुधार गर्ने, भौगोलिक सन्तुलन, जनसंख्याको वितरण, लैंगिक समानता, दरिद्र न्यूनीकरण, वातावरण संरक्षण तथा दुवै विकासका लक्ष्यलाई मध्यनजर गर्दै स्रोतको सन्तुलित र पर्यावरणमुखी परिचालन मार्फत बढ्दै प्रशंसनालाई न्यूनीकरण तथा दिगौको सेवा सुनिश्चित गर्ने विशेष कार्यक्रम सञ्चालन गर्ने।
0: लम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट उत्पादन वृद्धि, रोजगारी सृजना, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने जनाएको छ। आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले प्रदेश सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा प्रस्तुत गर्दै सीमित स्रोत बीच यथार्थपरक र पर्यावरणमुखी बजेट ल्याउने बताउनुभयो। उहाँले चालू खर्च नियन्त्रण गर्दै पुँजीगत खर्चको प्रभावकारिता बढ़ाउने, वित्तीय अनुशासन कायम गर्ने र आयोजना चुनौती रणनीतिक महत्वका आधारमा अघि बढ़ाउने उल्लेख गर्नुभयो।
3: प्रदेशको सीमित आर्थिक स्रोत, राजस्व प्राप्तिको वर्तमान अवस्था, वित्तीय तथा वित्तीय दायित्वलाई मध्यनजर गर्दै बजेटलाई यथार्थपरक, सन्तुलन र कार्यान्वयन बनाइनेछ। चालू खर्चलाई आवश्यक सीमाभित्र राखी पुँजीगत खर्चको प्रभावकारिता अभिवृद्धि गरिनेछ। सार्वजनिक खर्चमा मितव्यता, वित्तीय अनुशासन, पारदर्शिता तथा उच्च दायित्व कायम गरिनेछ। लुम्बिनी प्रदेश सरकारको दोस्रो आर्थिक योजनाले निर्धारण गरेका सोच, लक्ष्य, रणनीति र प्राथमिकताहरूलाई प्रभावकारी रूपमा कायम गर्ने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिनेछ।
0: उद्घाटन विभागले बजेट विषयको नाममा हुने विकृति मानव तस्करीसँग जोड़िएका गतिविधि नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको दावी गरेको छ। आज डिजिटल प्यान कार्ड शुभारम्भ कार्यक्रम विभागका महानिदेशक रामचन्द्र तिवारीले पछिल्ला 8-10 महिनादेखि विभागलाई पुनः संरचना मिशनका रूपमा अघि बढ़ाएको बताउनुभयो। वहाँले विजिट भिसाको दुरूपयोग, विभेदपूर्ण व्यवहार तथा अध्यागमन प्रक्रियामा हुने कमजोरी अन्त गर्न विभाग सक्रिय रहेको बताउनुभयो। साझा खबरमा अब विदेशका खबर। पश्चिम एशियाको संवेदनशील समुद्री मार्ग स्टेट अफ हर्मुज हुँदै कच्चा तेल ढुवानी फेरि शुरू भएको छ। दुई महिनाभन्दा बढ़ी समय खाड़ी क्षेत्रमा रोकेका तीन ठूला सुपर ट्याङ्कर हर्मुज पार गर्दै बाहिरिएका छन्। ती जहाजमा करिब 60 लाख ब्यारेल कच्चा तेल रहेको अन्तर्राष्ट्रिय ढुवानी तथ्याङ्कले जनाएको छ। अब खेल खबर। मंगोलियाको उलान बतारमा भइएको प्रतियोगितामा पेन लिम्बू र आयसा साकेले 40 वर्ष मुनि निक्स पिम्सेमा रजत जित्नु भएको छ। टेक्वान्डो खेलाड़ी दयोप पिङ र आयसाले नवौं एसियाली पिम्से टेक्वान्डो च्याम्पियनशीपमा रजत पदक जित्न सफल हुनुभएको हो। प्रतियोगितामा पिङ र आयसाले 40 वर्ष मुनि निक्स पिम्सेमा रजत जित्नु भएको हो।
4: लामो समयदेखि प्रतीक्षामा रहेको कमला ढल्केवर पथरिया सड़क विस्तार शुरू। सड़क विस्तारसँगै आशा र चुनौती सँगसँगै रिपोर्टसँगै संसदमा दलका प्रमुख सचेतकको भूमिका, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरी तथा पहाड़ी क्षेत्रमा वन बढ़िएको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको खुट्टाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलाईमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
5: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पाउँदैन नि सास्तै फेर्नु गाह्रो भयो।
6: यसरी चलायो भने छिट्टै सफा हुन्छ क्या भाउजू।
7: रामे दाईको कुरा त ठिकै हो तर भावी अभिषेक जनाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
5: छाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ। नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
6: जनप्रतिनिधि नानी पनि आउनुभएछ नि।
5: यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
6: ओहो धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन। अब चाहिँ त मेरो धन्दै छ नि।
7: धनी अवशेष चलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुरा नेपालद्वारा जनहितका लागि जारी सन्देश। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। सगरमाथाको शिखरमा एकै दिन 270 जना आरोहीले सफल आरोहण गरेका छन्। पर्वतारोहण संचालक संघका अनुसार यो सिजनमा एकै दिन 270 भन्दा बढ़ीले सर्वोच्च शिखर सहर माथाको चुचुरोमा सफलतापूर्वक पाइला टेकेका हुन्। पर्वतीय पर्यटनको इतिहासमा एकै दिन ठूलो र ऐतिहासिक आरोहण भएको संघले जनाएको छ। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथामा 500 भन्दा धेरै आरोहीले अनुमति लिएका छन्। लामो समयदेखि प्रतीक्षामा रहेको पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गतको कमला ढल्केघर पथलैया सड़क पूर्वी खण्ड अहिले स्तरोन्नति हुँदैछ। सड़क विस्तारको काम शुरू भएसँगै यस क्षेत्रमा विकासको नयाँ आशा पलाएको छ, तर यात्रुहरूले भने अस्वस्थता महसुस गरिरहेका छन्।
8: पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गतको कमला ढल्केघर पथलैया सड़क पूर्वी खण्ड अन्तर्गत कमलादेखि बागमतीसम्म 74.75 किलोमिटर सड़क विस्तार भइरहेको छ। हालसम्म करिब 30% काम सकिएको आयोजना प्रमुख राजेश कुमार दास बताउनुहुन्छ। अहिलेको दुई लेन सड़कलाई एसएलई मापदण्ड अनुसार 4 लेन अर्थात 18 मिटर चौड़ाईमा विस्तार गर्ने सरकारको योजना छ। सड़कको बीचमा 4 मिटरको मेडियन राखेर व्यवस्थित बनाइनेछ। यो आयोजना विश्व ब्याङ्कको करिब 18 अर्ब 60 करोड़ रूपियाँ सहयोगमा निर्माण भइरहेको हो। कन्नामा बडरी खण्ड भारतीय कम्पनी, बडरी फुजोर र फुजोर बागमती खण्ड चिनियार नेपाली कम्पनीको संयुक्त टोलीले निर्माण गरिरहेका छन्। निर्माण कम्पनीका प्रतिनिधि विश्वमित्र रिजालका अनुसार मूल्य वृद्धिले केही चुनौती भए पनि वर्षायाम अघि काम तीव्र गतिमा अघि बढ़ाइएको छ। विभिन्न स्थानहरूमा कभर निर्माण भइरहेको छ भने सवारी सञ्चालनका लागि अस्थायी डाइभर्सन बनाइएको छ, तर यही डाइभर्सन अहिले यात्रुका लागि समस्याको कारण बनेको छ। छाउ ठाउँमा जाम लाग्ने धुलो र हिलोले सवारी चलाउन गाह्रो हुने समस्या देखिएको छ। स्थानीय माधव प्रसाद खरेल सन्ना र बागमती नदीमा बन्ने अत्याधुनिक सिग्नेचर पुलको काम भने अझै शुरू भएको छैन। पुल निर्माणको प्रक्रिया अन्तिम चरणमा रहेको र छिट्टै काम शुरू गर्ने तयारी भइरहेको आयोजना प्रमुख राजेश कुमार दास बताउनुहुन्छ।
9: बागमतीको पुल बाहेक 75 किलोमिटरको सडक सुनिएका छन्। यसमा

0: इस कार्यक्रम में नाना रूप काम करेंगे सभी क्षेत्रों में सभी संबंधित
1: आयोजना को अनुसार बजार क्षेत्र में सड़क अझ फराकिलो बनाइने भेन्द्र बजार लालबंदी हरिहोम लगायत का स्थान में छ लेन सड़क फ्लाईओवर र अंडरग्राउंड निर्माण गरिने छ। यो सड़क स्थलोन्नति परियोजना पूरा भएपछि यातायात सहज सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ। विकास मैनाली सीआईएम सामुदायिक निर्देशता लालबंदी सर्लाही
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएम ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। संसदमा प्रमुख सचेतकको भूमिका
3: अलिकति जिम्मेवारी बढ़िसक्यो के हुँदो रहेछ भने त्यो संसदमा गइरहँदाखेरि चाहिँ हामीले कसरी चाहिँ अगाडि बढ़ाउने सबै नयाँ सांसदहरू हुनुहुन्छ अब अलिकति स्टडी पनि गर्न पर्यो।
2: औपचारिक भन्दा बढ़ी राजनैतिक विश्वासमा आधारित जिम्मेवारी संवाद श्रृंखला हेलो संसद बाँकी नै छ। सीआईएम को साझा खबर सुन्दै गर्नुहोला।
4: क्लासिक टेकको 1.6 वोल्टर ब्याटरी हामीले शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रोङ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPSको इन्टरनेट अब 2 महिनाका लागि मात्र 2300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9800044777 लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो संसद।
6: नमस्कार, संवाद श्रृंखला हेलो संसदमा तपाईँलाई हार्दिक स्वागत छ। म दिल प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो संसदमा हामीसँग संवादका लागि नेपाली कांग्रेसका प्रमुख सचेतक तथा दैलेख क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद दर्शना थापा हुनुहुन्छ। हार्दिक स्वागत छ। विश्वताले बोलिरहेको हजुरको लागि तपाईँसँग हामीले भन्नु अनि पहिलेदेखि खोजिराखेका थियौँ। अहिले कम भयो कि कसो छ?
3: कम त भएको छैन, अधिवेशन चलिरहेको छ।
6: संसदमै केन्द्रित हुनु परिरहेको छ कि अथवा पार्टी अथवा समिति?
3: अब यो विकास अधिवेशन शुरू भइरहेछ हामीले। अब यो भनेको एक वर्षसम्म देशको र जनताको भविष्य जोडिएको ठाउँ छ, त्यसैले त्यसैमा हामी अहिले व्यस्त छौँ।

0: जन्मदेश त्यसरी हुनुभएको होला।
1: हजुर, केही पार्टीहरूसँग पनि लिनुभयो, केही आफ्नै त्यहाँको संसदहरूसँग उहाँको पनि लिनुभयो, सबैजना बसेर कसरी जाने भन्ने योजनामा लिनुभएको छ।
0: हाम्रो सचेतन भएको छ के के गर्नु पर्दो रहेछ जिम्मेवारी संसद बाहेक?
1: जिम्मेवारी त सबै संसदलाई बराबर नै हुन्छ, प्रमुख सचेतक मात्रैलाई होइन, तर पनि अलिकति जिम्मेवारी बढी चाहिँ के हुँदो रहेछ भने त्यो संसदमा गइराख्दाखेरि चाहिँ हामीले कसरी चाहिँ अगाडि बढाउने, सबै नयाँ संसदहरू हुनुहुन्छ, अब अलिकति स्टडी पनि गर्नु पर्यो, त्यहाँ कति अहिले देखिया छ जो पनि जुरुक्क उठ्ने नियमहरूमा नटेकेर जिम्मेवारी त्यही पनि त्यस्तोहरू चाहिँ भइरहेको छ। तर हाम्रो पार्टीमा छ नियमसम्म नियमावलीमा टेकेर संविधान नटेकेर अगाडि बढ्ने रुल एन्ड रेगुलेसनमा चाहिँ राख्नको लागि चाहिँ प्रमुख सचेतकको चाहिँ ठूलो भूमिका हुँदो रहेछ।
0: राजनीति कुरा उठाउनुभयो, पछिल्लो समयमा संसदभित्र राजनीतिज्ञहरू संसदभित्र प्लेकार्ड लगाएर देखाउने त्यस्तो खालको अलि नयाँ ढङ्गबाट यसलाई चाहिँ तपाईँहरूको बुझाइ कस्तो हो, यो सहभागी सहभागी यसलाई कसरी देखाउनुहोस्?
1: अब यस्तो छ, नियमसम्म चाहिँ छैन, तर पनि सबै चिज त्यहाँ हजुरको नियमसम्म त गइरहेको पनि छैन। त्यो भइसकेपछि एकपल्ट उहाँहरूले के भन्न खोज्नु भएको, के गर्न खोज्नु भएको हो भनेर उहाँहरूलाई संसदमा बोल्न दिनु चाहिँ पर्ने थियो। तर भन्छन् हजुरको के त्यही दिन राख्नु नभएको, दिनपर्ने चाहिँ हो, कुरा राख्न पाउने ठाउँ हो नि त, त्यो राख्न दिनुपर्ने चाहिँ हो, त्यहाँ नदिइरहनु भएको छ, त्यसमा चाहिँ हाम्रो पनि अब्जेक्सन छ।
0: हालसालैको कांग्रेसको बैठकले संसदमा रहेका प्रतिपक्ष दलसँग सम्वादको अहिले अर्जुन सिंह किसिमलाई त्यो एउटा जिम्मेवारी दिएर सुनाउने गर्ने भन्ने पनि थियो, त्यो खालको सम्वाद चाहिँ केको लागि कहाँसम्म पुगिरहेको छ अहिले?
1: त्यो अहिलेसम्म चाहिँ त्यस्तो केही पनि भएको छैन, आवश्यक परेको खण्डमा भनेर एउटा हामीले टिम त बनाइराख्नुपर्छ होइन, गभर्मेन्टले गरेको सबै चिज राम्रो हुन्छ भन्ने चाहिँ छैन। अब हिजो अस्तिकै देखिसक्नु भएको छ त्यहाँ होइन, अब संविधानभन्दा ठूलो नियमावलीमा टेकेर कति डिसिजनहरू भइरहेछन्, हिजोको अभ्यासहरू देख्नुभयो, हिजोको आजसम्मको इतिहासमै नभएको एउटा दृश्य दोहोरियो हाम्रो संसदमा प्रधानमन्त्रीज्यूको जुन त्यो त हजुरहरू पनि अभिज्ञ हुनुहुन्न। अब यस्तो कुराहरूको अवेरनेस गर्नको लागि चाहिँ सबै बसेर छलफल गर्नको लागि बनाइएको समिति हो यो।
0: संवाद चाहिँ कस्तो भइरहेछ त संसदमा तपाईँको एउटै अडानमा एउटै बन्दै भइरहेको छ कि
1: एउटै भन्नाले एउटै छैन, आफ्नो आफ्नो हिसाबले गरेछौँ हामीले, त्यस्तो हुँदैन। हामीले कसैको एउटा पक्षमा होला, कोही पार्टीको कसैको अर्को भ्युज होला, सबैको भ्युज एउटा मिल्दैन, केही भ्युज मिल्छ होला, कुनै काम गर्दाखेरि केही भ्युज मिल्छ, केही त सरकारसँग पनि मिलेको छ, हामीले त्यसलाई प्रोत्साहन गरेरै अब हिजोको दिनमा उहाँले नीति नियमहरू लिएर राख्दाखेरि जुन किसिमको अहिले अब डिजिटललाई अगाडि बढाउने भन्नुभएको छ, त्यसमा त हामीले पनि पूर्ण समर्थन गरेका छौँ, किनभने हजुरलाई थाहा छ गगन थापाले पहिला नै कितिबिरको डाँडामा बसेर आइटीमा भन्ने कुरा त अहिले सत्य साबित भयो नि, उहाँहरूले राख्नु सत्य साबित भएको पनि छ, हुँदै पनि छ अरू पनि, अनि यस्ता कुराहरूलाई हामी समर्थन गर्दै गएका छौँ। जहाँनिर हामीलाई अब्जेक्सन लाग्छ त्यहाँनिर हामीले चाहिँ अब्जेक्सन गर्दै पनि गएको छौँ।
0: अरू प्रतिवेशी दलसँग पनि त्यस बारेमा चाहिँ तपाईँहरूको समाज हुन्छ अनि अहिले संसदमा अघि तपाईँले जसरी सांसद र केही राजनीतिक दलको उपस्थितिको विषयमा लिएर कुरा गर्नुभयो, त्यो बाहेक अरू के विषय चाहिँ राम्रो भयो, के अझै सुधार्नुपर्छ सुधार राख्नुमा छ?
1: राम्रो कुराहरू त हजुरले टेन्टेटिभ हिजो अस्ति सदनमा उठेका कुराहरू पनि मैले अस्ति पनि त्यो भनिसकेको छु, हजुरको हाम्रो पार्टीको धारणा मात्र नभएर व्यक्तिगत धारणा र एउटा सांसदले र एउटा देशको जनप्रतिनिधिले गर्नुपर्ने सुधार र सरकारले हेर्नुपर्ने कुरालाई चाहिँ मैले त्यहाँ प्रश्न पारि पनि सकेको छु। अब उहाँले गर्नुभएको सबै कुराहरू समग्रमा हाम्रो प्रतिज्ञा पत्रसँग मिल्ने कुराहरू नै आएको छ, त्यसले गर्दाखेरि मैले त्यहाँ धेरै कुराहरू उठाएन अस्ति
0: हजुर
1: सरकारले गरेको, किनभने हाम्रो प्रतिज्ञा पत्रमा मिल्ने कामहरू छ, सायद अर्थमन्त्री हिजोको दिनमा कंग्रेससँग अलिकति आबद्ध हुनुभएको भएर होला, भ्युवर्स मिलेको छ होइन, त्यही भएर फाटो छुट्टै छ, खुसी पनि लागेको छ, राम्रो पनि गर्दै सरकारले शुभकामना दिन चाहन्छ। र केही चिजहरूमा कष्ट नभएको जस्तो चिजहरू छ कि, जस्तै निजी क्षेत्रहरूको कुराहरू उठाइरहेछ, त्यो निजी क्षेत्रको कुरा प्रष्ट भएको छैन, सहकारीको कुराहरू छ त्यहाँ त्यो पनि प्रष्ट रूपमा छैन, महिलाहरूको आवाजहरू जस्तो जति आउन पर्ने हो महिलाहरूको सभामा त्यो कुराहरू त्यहाँ प्रष्ट रूपमा आइरहेको छैन, त्यस्ता कुराहरू चाहिँ मैले त्यहाँ अस्ति सदनबाट पनि भनिरहेको छु, म यही हजुरको मञ्चबाट पनि भइरहेको छ, यसलाई चाहिँ सरकारको विशेष ध्यान दियोस् भन्ने चाहन्छु।
0: सभामुखसँग पनि तपाईँहरूको संवाद छ, निरन्तर हुन्छ कि त्यति ज्यादा भेटिने मात्रै
1: हाम्रो हुन्छ,
0: कसरी अगाडि बढ्ने अथवा तपाईँहरूको केही त्यस्तो सरकारको विशेषहरूमा समाधान गर्नु पर्यो भने
1: त्यस्तो चाहिँ हुँदैन, तर कार्यविधि बनाउँदाखेरि हामी यहाँहरूसँग बस्ने मिलाउने कुराहरूमा चाहिँ हुन्छ। प्र्याक्टिकल रूपमा पनि जाउँ, सबै नियम कानून कानूनमा मात्र नजाउँ भनेर मुख्य भन्दा चाहिँ भनिराखेको छ होइन भन्नलाई चाहिँ, तर सरकारलाई सहज हुने चाहिँ प्र्याक्टिकल रूपमा गरिन्छ। जब सरकारलाई सहज नहुँदाखेरि चाहिँ उहाँलाई नियमावलीमा टेकेर जानुपर्छ होइन। हिजोको अभ्यासमा अब अस्ति नै एउटा अभ्यास के हो भने प्रधानमन्त्रीले जवाफ दिनपर्ने ठाउँमा होइन हामीले त नियमावलीभन्दा माथि संविधानलाई राखेर हेरिरहेछौँ नि त, तर उहाँले संविधानलाई भन्दा माथि नियमावलीलाई राखेर धारा 38 को उसमा टेकेर जानुपर्छ भन्ने कुरा गर्नुभयो। अनि त्यहाँ चाहिँ हिजोको दिनदेखि अभ्यास भइरहेको चिजलाई चाहिँ पालना गर्न परेन होइन। फेरि त्यो 38 मा के पनि भनिएको छ भने यदि प्रधानमन्त्री विदेश गएको खण्डमा, यदि प्रधानमन्त्रीको मन्त्रीको स्वास्थ्य अवस्था ठिक नभएको खण्डमा, या त्यस्तै आपतकालीन कुनै घटना घटेको अवस्थामा प्रधानमन्त्री स्वयं आफू उपस्थित भएर जवाफ नदिए खण्डमा अर्को मान्छेलाई पठाउ अर्को मान्छेलाई पठाउन सकिन्छ भनेर लेखिएको पनि छ। फेरि जनताप्रति उत्तरदायित्व नभएको हो कि प्रधानमन्त्री, यो प्रधानमन्त्री आफैले ल्याएको पनि हो कि न बोल्नु भएको छ न हामीले देख्न पाएको छौ भने यसमा आम नागरिकहरूमा एउटा प्रश्न चिन्ह उठेछ नि त।
0: सम्वाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। विपक्षी दलहरू रोस्तम घेराउमा उत्रे पनि प्रतिनिधि सभाबाट 3 विधेयक बहुमतले स्वीकृत भएको छ। विपक्षीको अवरोधका बीच सभामुखले संसद अघि बढ़ाएको भन्दै विरोध भएको छ। पूर्व अर्थमन्त्रीहरूले आगामी आर्थिक वर्षको बजेटको आकार बढ़ाउन सुझाव दिएका छन्। कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुशासन र कृषिलाई प्राथमिकता दिएको छ। अध्यागमन विभागले विविध विषयको नाममा हुने विकृति र मानव तस्करी रोकिएको बताएको छ। सगरमाथाको शिखरमा एकै दिन 270 जना आरोहीले सफल आरोहण गरेका छन् र पश्चिम एसियाको संवेदनशील सामुद्रिक मार्ग स्थित हर्मुजको हर्मुज हुँदै कच्चा तेल ढुवानी फेरि शुरू भएको छ। हवस् आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 8 बजे बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणको लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन. उच्च गति भरपर्दो प्रविधि र बल्ल नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङको लागि डिस होम इन्टरनेट अत्याधुनिक प्रविधिको बताउनु पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिस होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाइफाई सिक्स प्रविधि भएको वाइफाई सिक्स गन्तहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिस होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप.
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय
2: अहिले रातिको 8 PM
3: सूचना सङ्गीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 MHz.
2: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध. वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं. मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ. सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं.
4: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ. अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो.
2: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ. यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ.
4: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ.
2: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np. चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश.
5: ए बाबु, हजारो टर्च बालेर जाऊ.
6: पर्दैन आमा, त्यही पुग्ने त हो. एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि.
5: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ. उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि.
6: है, बल्ल सम्झे. सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा कम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकट्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो.
5: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
6: भन्नुभयो नि. मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो.
5: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ. सानो लापरवाहीले ज्यान जान सक्छ.
7: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं.
8: नेपाल सरकार विज्ञापन.
9: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो.
10: आमा, मलाई दुध है.
9: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
10: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास.
9: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
10: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ. तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता. डेरी मार्ट, शुद्धताको अर्को नाम.
2: धनबाद भरतपुर बार दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल भरतपुर 3 बेलचोक
7: मानसिक समस्याबाट बस्ने उपायहरू

0: निशुल्क योग शिविरमा सहभागी भई स्वस्थ रहौ। योग शिविर हुने मिति 2083 जेठ 5 गतेबाट 7 गतेसम्म। स्थान गुन्जनगर ग्रीन पार्क। समय बिहान 4:30 बजेबाट 6:30 बजेसम्म। समन्वयन महिला पतञ्जलि योग समिति चितवन, महानगर योग समिति महिला महानगर योग समिति चितवन। आयोजक भरतपुर महानगरपालिका 18 नम्बर ओडा कार्यालय।
1: ए दाई ए दाई पक्नुहोस् त पक्नुहोस्। के गर्नु भएको?
2: देख्नु भएन औषधि हालेको
1: लौ न। शरीर ढाक्ने कपडा मास्क पाउँदा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् त, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन हो।
4: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
7: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
6: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
7: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
6: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
7: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
6: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुख ज्यू।
7: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
6: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो। बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
6: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरीमा लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो 89.1 मेगा।

हम लड़की तू है बड़ी बुम्बा।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सैनो 89.8 मेगाहर्ज।

0: Tuna, Sangita, Manoranjan, Kumatu, Sahelu, Yoho, Radio, Sahelu, Nanabe, Tuplu, Art, Megahertz.
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध वन्यजन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं। मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानुपर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्यजन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
3: सामाजिक दूरी ध्यानमा राखी सेटिङ टच विदाउट टच गरप्रिय जनसँग तपाईँले सब घरबाट गरिने अनलाइन सब ट्राफिक टक इज अलवेज स्टप सुने कस्मा नाच है क्लासिक
4: अब चलाउनुहोस् इन्टिग्रेटेड टिभीसँगै युट्युब एकैसाथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9901004477 क्लासिक टेक छोयो कि चोयो।
5: आमा एक गिलास दही खाऊ न साह्रै गर्मी हो।
6: आमा मलाई दुध है।
5: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ?
6: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
5: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
6: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल भरतपुर 3 बेलचोक। योग गरौं रहौं निरोग पतञ्जलि योगपीठ नेपाल महिला पतञ्जलि योग समिति नेपाल पतञ्जलि योग समिति नेपाल युवा समिति नेपाल र पतञ्जलि योग समिति चितवनको सहकार्यमा आयोजित वृहत निशुल्क योग शिविरमा सहभागी भई स्वस्थ रहौं।

0: 36 बजे सम्म समन्वयन महिला पतञ्जलि योग समिति चितवन, महानगर योग समिति महिला महानगर योग समिति चितवन, आयोजक भरतपुर महानगरपालिका 18 नम्बर ओडा कार्यालय।
1: माया देवी कन्या कलेजको कक्षा 11 मा भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज माया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 मा व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल माया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क 0956-93-495।
2: गिरिजन वन कार्यालय भरतपुर चितवनको अनुरोध।
0: गर्मीयामको सुक्खा मौसममा वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले यसबाट जनधन, वन, वन्यजन्तु तथा जैविक विविधताको ठूलो क्षति हुन सक्दछ। त्यसैले वन डढेलोबाट बस्न निम्न तरिकाहरू अपनाऊ।
2: बस्ती तथा वन जंगलको छेउछाउमा आगो नबालौ।
0: चुरोट बिडी खाएर आगो सहितको ठुटा जहाँ तही नफालौ।
2: सामुदायिक वन, कबुलियती वन, उपभोक्ता समूहहरूले वनमा भएका पतिङ्गर तथा सोत्तर सफा गरी अग्निरेखा निर्माण गरौ।
0: वनभोज जाँदा सकेसम्म वन जंगल बाहिर जाने गरौ। वनभोज सकिएपछि आगो राम्ररी निभाउ।
2: नजिकको वन क्षेत्रमा आगलागी भएमा उपभोक्ता, वन कर्मचारी एवं प्रहरी प्रशासनको सहयोगमा निभाउ।
0: वनमा आगो लगाउनु दण्डनीय अपराध हो। डढिलो लगाउने व्यक्तिलाई पहिचान गरौ र कानूनी कार्यवाही गराउ।
2: सकेसम्म वनमा डढिलो लाग्न नदिऊ। लागिहालेमा सबै मिली तुरुन्तै निभाउ। आफू बस्न
0: कोही कसैले जानी जानी राष्ट्रिय वनमा आगो लगाउने अपराध गरे गराएमा बिगो नोक्सान भएको रुख बिरुवाको मूल्य असुल गरी ₹60,000 जरिवाना वा 3 वर्षसम्म कैद वा दुवै सजाय हुनेछ। खबरका लागि प्रहरीको फोन नम्बर 100 डिभिजन वन कार्यालय चितवनको मोबाइल नम्बर 98-550-92-222 98-550-57-215 खबर गरौं।
2: डिभिजन वन कार्यालय भरतपुर चितवन र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
3: रेडियो साहिनो 89.8 MHz।
4: यतिखेर बेलुकाको 9:09 छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

0: नेताहरूलाई साङ्ला र परजीवीसँग तुलना गरेको आरोपपछि व्यङ्गका लागि अनलाइनमा यो पार्टी बनाइएको थियो। सूर्यकान्तले पछि आफूले नक्कली डिग्रीधारीलाई मात्रै भन्न खोजेको प्रष्टीकरण दिएका थिए। चर्चामा रहेको यो पार्टीमा आबद्ध हुन अल्छी, बेरोजगार र इन्टरनेटको कुलतमा फँसेको हुनुपर्ने भनिएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा यहाँलाई स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा प्रश्नोत्तरमा भाग लिनुपर्ने भन्दै आज विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका छन्। प्रधानमन्त्री नियुक्त भएदेखि नै प्रतिनिधि सभालाई सम्बोधन नगरेको भनेर विपक्षी सांसदहरूले प्रधानमन्त्रीको निरन्तर आलोचना गरिरहेका छन्। सत्तापक्षले चाहिँ नियमानुसार प्रधानमन्त्रीले जिम्मेवारी दिएको मन्त्रीले उनको तर्फबाट बोलिरहेको भनेका छन्। अवरूद्ध बैठक केही बेर स्थगन गरेर सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई भेटे पश्चात बसेको बैठकमा विपक्षीहरूले नाराबाजी र वेल घेराउ गरेका थिए। एक रिपोर्ट।
2: माननीय मन्त्रीज्यू अगाडि बढ्नुहोस्।
3: सामान्य सभामुख महोदयको अनुमतिले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव गर्दछु। धन्यवाद।
1: केही बेर स्थगन भएपछि बसेको बैठकमा सभामुख अर्यालले विपक्षीहरूको घेराउ तथा नाराबाजीका बीच विधेयकका प्रक्रिया सम्बन्धी कार्यवाही अगाडि बढ़ाएका थिए। यही दिन यता नियमित जस्तो देखिएको दृश्य आज पनि प्रतिनिधि सभाको बैठक शुरू हुने बित्तिकै दोहोरियो। शुरूमै श्रम संस्कृति पार्टीका प्रमुख हर्क साम्पाङले प्रधानमन्त्रीसँग आफूले केही सोध्न चाहेको भन्दै उनको उपस्थितिको माग गरे।
4: म प्रश्न गर्न चाहन्छु, हाम्रो प्रधानमन्त्रीज्यूलाई सभामुखज्यू मार्फत म प्रश्न गर्न चाहन्छु, उहाँ यो पार्लियामेन्टको मेम्बर हो कि होइन? यो देशमा पार्लियामेन्ट छ कि छैन? हामी सबैजनाले लोकतन्त्र यो संसदको गरिमालाई हामीले जोगाइराख्नुपर्छ कि पर्दैन, कर्तव्य पूरा गर्नुपर्छ कि पर्दैन? यदि उहाँ आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने उहाँले मार्ग प्रशस्त गर्दाखेरि राम्रो।
1: नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले त प्रधानमन्त्रीको संसदप्रति अपनत्वमाथि नै प्रश्न उठेको बताए।
5: उहाँ स्वयं आफू यो संसदको अङ्ग हो कि होइन सभामुखजी, मैले चाहिँ थाहा पाएको छैन। उहाँ भिन्दै साम्राज्यको कहीँको टापुको सम्राट हो कि यो संसदको नै अभिन्न अङ्ग हो, त्यतातिर पनि म ध्यान आकर्षण गर्न चाहन्छु।
1: उनीहरूले उठाएको विषयमा त्यसपछि लगभग सबै विपक्षी दलका सांसदहरूले समर्थन मात्र जनाएनन्। आजको संसदको कार्यसूचीमा रहेको प्रधानमन्त्रीका तर्फबाट कानून मन्त्रीले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्न लाग्दा उभिएरै विरोध प्रकट गरे। प्रतिनिधि सभाको विद्यमान नियमावली अनुसार प्रधानमन्त्रीले अनिवार्य रूपमा प्रत्यक्ष प्रश्नोत्तरमा भाग लिन संसद आउनुपर्ने नेकपा एमालेका सांसद ऐन महरले बताए।
6: प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको 7 गते भित्रको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ, अनिवार्य विषय हो। त्यसैले आज जेठ महिनाको 7 गते भइसक्यो, शून्य समय पनि सक्यो, आकस्मिक समय पनि सक्यो, विशेष समय पनि सक्यो, प्रधानमन्त्रीज्यूको अत्तपत्तो भएन।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबु ओलीले सत्तापक्षका सांसदको सुनवाईका निम्ति पनि प्रधानमन्त्री उपस्थित हुन जरूरी रहेको बताइन्।
7: सदनमा प्रश्नोत्तर कार्यक्रममा प्रश्न 15 सोध्न पाइन्छ प्रधानमन्त्रीज्यूलाई महिनाको एकपटक। त्यो 15 प्रतिपक्ष मात्रै होइन, सत्तापक्षको प्रश्नहरू पनि हुन सक्छन्। त्यहाँ सदन छल्दै गर्दा प्रतिपक्षलाई मात्रै छलेको होइन, उहाँले सत्तापक्षका प्रश्नलाई र सरकारको विषयलाई पनि छलेको हो।
1: तर सत्तापक्षका सांसद अशोक चौधरीले प्रधानमन्त्रीका तर्फबाट जवाब दिन अरू मन्त्री खटाइएको औँल्याए।
8: सामान्य प्रधानमन्त्रीज्यूले कानून न्याय तथा संसदीय मामिला मन्त्रीज्यूलाई जिम्मेवार तोकेर पठाइसकेको छ। हाम्रो कार्यसूची अनुसार यहाँ सभामुखको यो प्रश्न स्वीकार योग्य छ वा छैन भन्ने कुराको निर्णय गर्ने अधिकार यसको दफा 50 चारो पनि उल्लेख गरेको छ।
1: आज सभामुख अर्यालले प्रधानमन्त्रीलाई भेटेपछि प्रतिनिधि सभाका दलहरूका प्रमुख सचेतक तथा सचेतकहरूसँग त्यसबारे कुराकानी गरेका थिए। यसै सिलसिलामा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरलाई हामीले सम्पर्क गरी प्रधानमन्त्रीले के जवाफ दिएको भनेर सभामुखले तपाईँहरूलाई जानकारी दिए भनेर सोधेका छौ।
9: उहाँको खास सभामुखजीको खास जवाफ थिएन त्यसमा। मैले जब प्रधानमन्त्री मेरो भेटघाट भयो, मैले त्यहाँको सबै गतिविधिहरू यहाँका विषयमा यहाँका बारेमा उहाँलाई जानकारी गराएँ। तर म जुन आउँछु भनेर भन्नुभयो, तर कहिले आउने विषयमा केही पनि कस्तो भन्नुभयो, छिटै आउनु आउँछु मात्रै भन्नुभयो। अनि हामीले भनौँ कि 5 छिटो आउने भन्ने त्यसो होइन होला। अब सभा नियम सबै चल्दै गर्दा महिनाको पहिलो अठाइस आउनुपर्छ भन्ने होइन, यो नियमावली अनुसार जानुपर्ने होला। यसरी यो दिन आउँछु यो छिटो आउँछु भन्ने कुरा कहाँ हुन्छ, कहिले आउने के गर्ने, आज बढी चाहिँ त्यो प्रश्नोत्तरको समय राखेर चाहिँ प्रश्नोत्तरलाई प्रश्नहरू पनि लिने कुराहरू त्यति पनि गरौँ भनेको स्वामीजी यसमा मनमा लिनु पऱ्यो उहाँ पनि हुनुहुन्छ भाषणमा लाग्छ प्रधानमन्त्री उहाँलाई त्यति चाहिँ सकारात्मक जवाब दिएन जस्तो लाग्छ मलाई.
10: अब जुन राख्नु भएको छ मङ्गलबार अर्को बैठक होइन त्यो बैठकमा तपाईँहरूले चाहिँ विरोध यसै गरी गर्नुहुन्छ आज
9: हाम्रो विरोध गर्ने कुनै पनि रहँदैन होइन हामी संसदीय प्रक्रियालाई अवरुद्ध गर्ने संसद पनि अवरुद्ध होस् भन्ने चाहँदैन हामी संसद सुधारु होस् जनताको आवाजहरू जनताको समस्याहरू चाहिँ बुलन्द हुन् सरकारलाई जवाबदेह गरौँ संविधान र लोकतन्त्रलाई चाहिँ कायम पालन गरौँ जनताका चाहिँ समस्याहरूलाई समाधान गर्ने जाउँ त्यसका लागि संसद नै धेरै जरुरी छ भन्ने कुरामा हामी सचेत छौँ र यसपट्टि हामी पूर्ण जिम्मेवार पनि छौँ.
10: अब सत्तापक्षीहरूको चाहिँ भनाइ के छ भने प्रधानमन्त्रीको तर्फबाट जिम्मेवार मन्त्रीहरूलाई जवाब दिन खटाइएकै छ यो हुँदाखेरि प्रधानमन्त्री आए पनि नआए पनि त्यति फरक पर्दैन भन्ने उहाँको जिकिर छ. लगातार यही विषयमा तपाईँहरू अल्झिरहँदाखेरि समय खेर फाले जस्तो होला नि त फेरि
9: के अरे मुख्य कार्यक्रमले प्रधानमन्त्री उपस्थित हुनुपर्छ भन्यो उहाँले पतिसभा नियमावलीको दुहाइदिनु भयो. पतिसभा नियमावलीको अफिसले प्रधानमन्त्रीको चाहिँ हामीले अर्को वारिस अर्को मन्त्री पनि हुन्छ नियमावलीको चाहिँ त्यही नियमावली हुन्छ यसो गरेको होला यद्यपि संसारमा कोही पनि त्यो मुख्य कार्यक्रमको जवाब दिन प्रधानमन्त्री दलहरू मन्त्री आएको छैन अहिलेसम्म नेपालमा पनि अरू आएको छैन. मनमोहनले भन्नुहोस् त सुकेन्द्र भन्नुहोस् त दिल्ली प्रसाद कोइरालाले हस्पिटलको पहिला भए पनि उहाँले चाहिँ जवाब दिनुभएको छ. अहिलेसम्म कुनै पनि सरकारले कुनै पनि प्रधानमन्त्री मित्र कार्यक्रममा त्यो प्रधानमन्त्रीको जवाब दिन पठाएको छैन तर उहाँले त्यो नियमावलीको दुहाइदिनु भयो मन्त्रीको दिन पाँच सौ भन्नुभयो. अनि आज त्यही नियमावलीको 56 त्यो रोकियो प्रधानमन्त्री प्रत्येक महिना संसद चलेको जुन बेलामा प्रत्येक महिनाको पहिलो हप्ताभित्र प्रधानमन्त्री अनिवार्य जवाब दिनुपर्ने व्यवस्था गरेको छ. अनि त्यो चाहिँ कारण गर्नु पर्दैन आज आउनु पर्ने आज जे पाएको थियो पहिलो हप्ताको अन्तिम दिन आजसम्म पनि आज पनि बिहान हामीले शून्य समय विशेष समय समय हामीले पनि प्रधानमन्त्रीको प्रश्न चलाउँछ प्रधानमन्त्री आउनुहुन्छ भन्ने हामीले अपिल गर्छौँ.
1: उनीथे एमालेका प्रमुख सचेतक ऐन बहादुर मोहर. अब एउटा अन्तर्राष्ट्रिय प्रसंग प्यालेस्टाइन समर्थक गाजा अभियान कर्मीहरूलाई गरिएको व्यवहारलाई लिएर इजरायलले अन्तर्राष्ट्रिय निन्दाको सामना गरिरहेको छ. इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतमार बेन गभिरले हात पछाडि लगेर बाँधिएको अवस्थामा देखिएका अभियान कर्मीहरूलाई गिज्याएको भिडियो सार्वजनिक भएपछि कैयौं देशले आक्रोश जनाएका छन्. बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट.
0: इजरायलका कट्टरपन्थी मन्त्रीको व्यवहारप्रति अमेरिका युके फ्रान्स इटली र क्यानाडा सहितका देशहरूले रोष व्यक्त गरेका छन्. इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि उक्त कार्य इजरायली मान्यता अनुरूप नभएको भन्दै आलोचना गरेका छन्. इजरायलले हिरासतमा लिएका अभियान कर्मीमाथि शारीरिक दुर्व्यवहार गरिएको र गम्भीर चोटपटक लागेको उक्त समूहका प्रतिनिधिले बताएका छन्. इजरायली अधिकारीहरूले आरोपबारे कुनै प्रतिक्रिया जनाएका छैनन्. अस्ट्रेलिया इटली फ्रान्स द नेदरल्याण्ड्स बेल्जियम र स्पेन सहितका कैयौं देशहरूले आफ्नो देशमा रहेका इजरायली राजदूतलाई बोलाएर बेन गभिरका कार्यको निन्दा गरेका छन्.
1: अब अन्त्यमा देशभित्रकै एउटा प्रसंग. पोखरामा पहिलो पटक अटिजम भएका बालबालिकाका लागि लक्षित गरेर सामुदायिक विद्यालयमा अटिजम स्रोत केन्द्र सञ्चालनमा आएको छ. यसअघि अटिजम भएका बालबालिकाका लागि निजी क्षेत्रले केयर सेन्टर र कक्षा सञ्चालन गरेको विद्यालय

0: आज विक्रम सम्वत 2083 साल ज्येष्ठ 8 गते शुक्रबार ज्येष्ठ शुक्ल षष्ठी 22 मे सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नोबेल ब्याङ्क सधैं सँगै।
2: प्रधानमन्त्रीको हट र विपक्षीको विरोधले संसद मुठभेड उन्मुख, अवरोधकै बीच विधेयकहरू पारित, भट्ट र अग्रवाल सहित 29 जना विरूद्ध मुद्दा चलाउ र सिफारिश, विवादित जग्गा फिर्तादेखि नयाँ कार्य विभाजनसम्मका निर्णय गर्दै एनाले सर्वोच्च शिखर सगरमाथामा एकै दिन अहिलेसम्मकै धेरै 274 जना पुगे। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्समा छापिएको बाजो बलौटी चमिन
0: पोखरा महानगरपालिका 13 बगरकोट कसरी स्थित विजयपुर खोलाको किनारमा लामो समयदेखि बाँझो रहेको बलौटे जमिन अहिले हराभरा तरबुजाका लहराले ढाकिएका छन्। यही जमिनमा व्यावसायिक तरबुजा खेती गर्दै किसानहरूले लाखौं आमदानी गर्न थालेपछि स्थानीय युवाको आकर्षण बढ़दै गएको छ। पोखरा 22 पुन्दे भुन्देका 22 वर्षीय सुन्दर बरालले 25 रोपनी क्षेत्रफलमा सरस्वती जातका 3500 बिरूवा रोपेर व्यावसायिक तरबुजा खेती शुरू गर्नु भएको हो। गत फागुनमा रोपिएका बिरूवाले अहिले उत्पादन दिन थालेका छन्। उहाँका अनुसार दैनिक औसत 200 केजी तरबुजा बिक्री भइरहेको छ। प्रति केजी 60 दरले दैनिक करिब 12,000 कारोबार भइरहेको बरालले बताउनुभयो। तरबुजाको बजारका लागि खासै चिन्ता गर्नु पर्दैन, व्यवसायीहरू बारी नै लिन आउँछन्। उहाँले भन्नुभयो यस वर्ष 15 लाख बराबरको कारोबार गर्ने लक्ष्य रहेको उहाँको भनाई छ। बरालले पहिलो वर्ष परीक्षणका रूपमा 2 रोपनीमा गरिएको खेती सफल भएपछि क्षेत्र विस्तार गरिएको जानकारी दिनुभयो। वर्षमा 1 बाली धान खेती मात्र हुने र बाँकी समय बाँझै रहने खेतमा छोटो अवधिमै राम्रो आमदानी हुने भएकाले तरबुजा खेती रोजिएको उहाँको भनाई छ।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: सन्दर्भमा समयसँगै हुँदै गयो, अझ पनि थरी थरी चिन्न लाग्यो। जिन्दगीमा हो सधैँ किन लेख्न सोध्यो र तर पनि म मुक्क हुन्थ्यो, किनकि मेरो थाहा थियो नबोल भइन्न। मेरो बाबादेखि मेरो छोरी सानी सबैमा सरेको छ, मेरो जस्तै बानी।
1: तपाईँको नगर ब्याङ्कमा खाता छ कि छैन त?
2: Tell me, baby, how you

0: 99.1 देशका विभिन्न एफएम संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। प्रधानमन्त्रीको हट र विपक्षीको अडान, विपक्षको इगोले संसद मुठभेड उन्मुख शीर्षकमा हिमालय टाइम्सले खबर छापेको छ। प्रधानमन्त्री नरेन्द्र शाहको अनुपस्थितिलाई लिएर संघीय संसद अन्तर्गतको प्रतिनिधि सभामा गतिरोध उत्पन्न भएको छ। विपक्षीले भने अनुसार सदनमा गएर सांसदहरूले उठाएका प्रश्नको जवाब नदिने प्रधानमन्त्री नरेन्द्र शाहको हट र जवाफ दिनै पर्ने विपक्षीको अडानले प्रतिनिधि सभामा सत्ता र विपक्षी बीच मुठभेड़को अवस्था सृजना भएको छ। विरोध र नाराबाजी बीच सभाध्यक्ष देवप्रसाद टिटुवरियालले प्रतिनिधि सभा बैठक अगाडि बढ़ाएपछि विपक्षी दलहरू थप आक्रोशित बन्न पुगेका विपक्षीको अवरोधका कारण पहिलो बैठक स्थगित गर्नुभएका सभामुख अरियाल बिहिबारमै बसेको दोस्रो बैठकमा भने विपक्षीलाई टेलेर अगाडि बढ़नुभयो। प्रतिपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर रेस्टरूममा पुगे पनि सभामुख बोलेर अगाडि बढ़नु भएको हो। प्रतिपक्षी दलहरूको अवरोध बीच प्रतिनिधि सभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित भएको छ। सभामुख अरियालले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 अंग बनेको घोषणा गर्नुभएको छ। सभामुख अरियालले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083, मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 र राष्ट्र विधि विज्ञान प्रयोगशाला विधेयक 2081 अगाडि बढ़ाउनु भएको हो। विपक्षीको नाराबाजी र विरोधबीच सत्तापक्षको समर्थनमा विचार गर्नुहोस् भन्ने प्रस्ताव पनि स्वीकृत भएका छन्। त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख लालप्रसाद अरियालको भूमिकामाथि प्रश्न उठाएको छ। प्रधानमन्त्रीको खोजी निरन्तर भइरहँदा सभामुखले उपस्थितिका लागि रूलिङ नगरेको भन्दै कांग्रेसले प्रश्न उठाएको हो। युवा प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका सचेतक मुस्कल राईले प्रतिपक्षी दलहरूले सरकारलाई जवाफदेही बनाउन खोजिरहेको बताउनुभयो। प्रतिपक्षीय दलको हैसियतमा आफ्नो स्वयं र अन्य विपक्षी दलका सांसदहरूले पटक पटक सरकारलाई सदनप्रति उत्तरदायी बनाउन खोजेको स्मरण गर्दै सचेतक राईले भन्नुभयो, यसमा सम्मानीय सभामुख महोदयको हामीलाई साथ मिलेन, सरकारले टेरेन। पछिल्लो केही बैठकदेखि श्रम संस्कृति पार्टीले पनि सरकार खोज्दै जवाब दिँदा र सदनप्रति सरकारको उत्तरदायित्व खोज्दै प्लेकार्ड देखाइरहेको छ।
1: भट्ट र अग्रवाल सहित 29 विरूद्ध मुद्दा चलाउन सिफारिश शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल सहित 29 जना विरूद्ध सम्पत्ति शुद्धिकरण कसुरमा मुद्दा चलाउन सिफारिश गरेको छ। विभागले करिब 20 अर्ब रूपियाँ दिगो कायम गरेर मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुलाई सिफारिश गरेको हो। सरकारी वकिल कार्यालयका एक अधिकारीका अनुसार इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल र उनकी श्रीमती सुधी अग्रवाल, शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा ग्रुपका अध्यक्ष साहिल अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शिखर गोल्छा विरूद्ध मुद्दा चलाउन सिफारिश आएको छ। यस्तै जावला खेल ग्रुपका प्रबन्ध निर्देशक राजबहादुर शाह, हिमालय री इन्स्योरेन्स की प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, रमेश कर्फ का उपाध्यक्ष रोहित गुप्ता, व्यवसायी ऋषिराज मोर, संदीप चाचन लगायत विरूद्ध पनि मुद्दा लाग्नुपर्ने विभागको सिफारिश छ। विभाग प्रहरी र सरकारी वकिल कार्यालय सम्बद्ध अधिकारीहरूका अनुसार विभागले अनुसन्धान प्रतिवेदन वैशाख दोस्रो साता नै बुझाएको हो। प्रतिवेदन अध्ययनका क्रममा रहेको ती अधिकारीको भनाई छ। अध्ययन लगभग सकिएको छ, सायद अर्को साता मुद्दा दायर हुन्छ, अध्ययनमा संलग्न एक अधिकारीले भने। विभागले सुलभलाई 21 चैत र भट्टलाई त्यसको 2 दिन अघि 19 चैतमा पक्राउ गरेको थियो।
0: विवादित जग्गा फिर्तादेखि नयाँ कार्य विभाजनसम्मका निर्णय गर्दै एमाले शीर्षकमा हिमालय टाइम्समा खबर छ। नेकपा एमालेको निकै चासोका साथ हेरिएको सचिवालय बैठक शुक्रबार बस्दैछ। सोमबार अध्यक्ष केपी शर्मा ओलीको निवास कुण्डुमा बसेको बैठकले तय गरेका विभिन्न महत्वपूर्ण प्रस्तावहरूलाई आजको बैठकले अन्तिम रूप दिनेछ। आजको बैठक मुख्य गरी व्यवसायी मनबहादुर गुरूङले तानमा दिएको जग्गा फिर्ता गर्ने र पार्टीका शीर्ष नेताहरूको कार्य विभाजन तथा वरियताक्रम टुंग्याउने विषयमा केन्द्रित रहनेछ। त्यस्तै बेलखुमा आफ्नो भवन निर्माणको संकल्प, शीर्ष नेतृत्वको कार्य विभाजन र नयाँ सांगठनिक संरचनाका विषयमा पनि निर्णय गरिने जनाइएको छ। त्यस्तै यस बैठकले पार्टीको आन्तरिक जीवन र राष्ट्रिय राजनीतिमा महत्वपूर्ण प्रभाव पार्ने निर्णयहरू गर्ने भएकाले यसलाई निकै महत्वका साथ हेरिएको छ। विशेष गरी जग्गा बाँडको विषयमा सिर्जना गरेको आन्तरिक असन्तुष्टि र बाह्य आलोचनालाई सम्बोधन गर्दै पार्टीले आफ्नो साख जोगाउने र संगठनमा नयाँ गति दिने प्रयास यस बैठकबाट गर्ने देखिन्छ। आजको बैठकको सबैभन्दा ठूलो र चर्चामा रहेको विषय जग्गा फिर्ताको निर्णय नै हो। एमाले विभाग विरोधी सुपर मार्केटका संचालक मनबहादुर गुरूङ र उहाँको श्रीमती सावित्री गुरूङले पार्टी कार्यालय बनाउन दान दिएको जग्गा नलिने निर्णय गर्दैछन्। गत असोज महिनामा तत्कालीन प्रधानमन्त्री समेत हुनुभएका एमाले अध्यक्ष ओलीले किर्तिपुर नगरपालिकाको कलंकी क्षेत्रमा 10 रूपियाँले 14 आना जमीनमा भवन निर्माणको शिलान्यास गर्नुभएको थियो। व्यवसायबाट यसरी ठूलो परिमाणमा जग्गा र भवन दान लिँदा पार्टीभित्र बाहिर ठूलो विवाद र आलोचना भएको थियो। जग्गा विवाद सुल्झाउनुका साथै आजको बैठकले पार्टीका पदाधिकारी तथा सचिवालय सदस्यहरूको कामको जिम्मेवारीलाई पनि अन्तिम रूप दिनेछ। प्रस्तावित नयाँ कार्य विभाजन अनुसार अध्यक्ष केपी शर्मा ओलीले समग्र पार्टीको कामको मुख्य नेतृत्व सम्हाल्नुहुनेछ। यसअघि उपाध्यक्ष रामबहादुर थापा बादलले सुशासन र सेवा प्रभाव सम्बन्धी विभागहरूको कामको संयोजन गर्ने जिम्मेवारी पाउनु भएको छ भने अर्का उपाध्यक्ष विष्णु पौडेलले पार्टी सम्बद्ध अन्य विभागहरूको कामको संयोजन गर्नुहुनेछ। अन्य उपाध्यक्षहरूमध्ये पृथ्वी सुब्बा गुरूङलाई सामाजिक विकास सम्बन्ध विभागहरू, कोकर्ण विष्टलाई पूर्वाधार विकास सम्बद्ध विभागहरू र रघुजी पन्थलाई मानव स्रोत सम्बद्ध विभागहरूको संयोजन गर्ने महत्वपूर्ण जिम्मेवारी दिइनेछ।
1: हिमालय आरोहणका लागि सबैभन्दा उपयुक्त मानिने वसन्तकालीन आरोहण अन्तर्गत बुधबार एकै दिन 274 जना आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्। पर्वतारोहण संचालक संघका अनुसार वैशाख 30 गते सगरमाथा आरोहणको बाटो खुले यता बुधबार स्वदेशी र विदेशी आरोही गरेर सर्वाधिक 274 जना आरोही चुचुरोमा पुगेका हुन्। संघका महासचिव ऋषिराम भण्डारीले भन्नुभयो, आरोहण शुरू भएको पछिल्लो एक सातामा 140 जना आरोही चुचुरोमा पुगेर आधार शिविर फर्किएकामा बुधबार एकै दिन 274 जनाले आरोहण पूरा गरे, जुन नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकै दिन भएको अहिलेसम्मकै सर्वाधिक हो। पछिल्लो दुई दिन यता हिम आधीको वेग बढ़दै गए पनि मौसमको अवस्था अनुसार अबको एक सातामा आरोहणको पर्खाइमा रहेका थप आरोही शिखरमा पुगेपछि यस वर्ष सर्वाधिक आरोहीले आरोहण गरेको कीर्तिमान बन्न सक्ने उहाँले बताउनुभयो। एकै दिन सर्वाधिक आरोही शीर्षकमा गोर्खा पत्रमा यो खबर छापिएको हो।
0: दुई दशक एताकी कर संरचनाको पुनरावलोकन गर्न अर्थ मन्त्रालयमा तीव्र गृह कार्य चलिरहेको छ। आगामी आर्थिक वर्षबाट करको संरचनामा पुनरावलोकन गरी उद्यमी तथा मध्यम वर्गीय परिवारमाथि करको बोझ घटाइने नीति तथा कार्यक्रम अनुसार अर्थ मन्त्रालयले घनीभूत रूपमा गृह कार्य गरिरहेको सम्बद्ध अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार करको बोझ कम गर्न आगामी बजेटसँगै आउने आर्थिक ऐनबाट दरहरू घटाउन अन्तिम गृह कार्य भइरहेको छ। ती अधिकारीहरूका अनुसार करका दरहरू अन्तिम समयमा मात्रै फाइनल हुने भएकाले कुनमा कति खडबड हुने भन्ने अझै निकै भइसकेको छैन। अर्थमन्त्री राज्यले पनि पटक पटक सार्वजनिक रूपमै करका दरहरू उच्च रहेको बताउँदै आउनुभएको छ। सरकारले बजेटमा करका दरमा आमूल परिवर्तनको तयारी गरिरहँदा बिहिबार अर्थ समितिमा भएको छलफलमा समेत अर्थविज्ञहरूले समेत त्यस्तो सुधार जरूरी रहेको बताएका छन्। अर्थविद डाक्टर चन्द्रमणि अधिकारीले हाल कायम रहेको व्यक्तिगत 5 लाख र दम्पतिको 6 लाख रूपियाँसम्म आयकर छूटको सीमा निकै कम भएको बताउनुभयो।
1: नेपाल सरकारले विश्व ब्यांक र एसियाली विकास ब्यांक एडीबीसँग नेपाल डिजिटल ट्रान्सफर्मेशन परियोजनाका लागि करिब 13 अर्ब रूपियाँ अर्थात 90 मिलियन डलरको ऋण सम्झौतामा हस्ताक्षर गरेको छ। यस परियोजनाले सुरक्षित डिजिटल पूर्वाधार र डेटा सेन्टरको सुदृढ़ीकरण गर्दै अबको पाँच वर्षभित्र 70 लाख नागरिकलाई सार्वजनिक निकायबाट चुस्त अनलाइन सेवा उपलब्ध गराउने र सरकारी कामको समय 6 घण्टाबाट 2 घण्टामा झार्ने वाचा गरेको छ। तर यस्तो वाचा नेपालका लागि नयाँ होइन। यसरी डिजिटल नेपाल एक्सेलरेशन परियोजना डीएनए र डिजिटल नेपाल प्रोजेक्ट डीएनपी जस्ता पहलहरू कुनै प्रगति हासिल नगरी खारेज भएका थिए। डीएनए परियोजनाको 17 अर्ब रूपियाँ सरकारले विश्व ब्याङ्कलाई नै फिर्ता गर्नु परेको थियो, तर त्यसको जिम्मेवारी कसैले सार्वजनिक रूपमा लिएन। अहिले डीएनएलाई नै नाम र कार्यक्रमहरू परिमार्जन गरेर नयाँ ऋण स्वीकार गरिँदा सदनदेखि सामाजिक सञ्जालमा प्रश्न उठेका छन्। यसपटक साँच्चै के फरक छ त? पुरानो ऋण किन फिर्ता गरियो वा अघिल्लो परियोजना असफल हुनुका कारणबारे समीक्षा भयो कि भएन? राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबू ओलीले यो ऋण नेपाल सरकारले माग गरेको हो कि दात्री निकायले नै प्रस्ताव गरेको हो भन्दै संसदमा समेत प्रश्न उठाएकी छन्। डिजिटल रूपान्तरणका परियोजना ऋण अनुदान र संरचनागत अस्पष्टताको भुमारीमा शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
0: एफएम सृष्टि आयोगमा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन आज 3 समूह बीच प्रतिस्पर्धा शीर्षकमा आर्थिक अभियानमा खबर छापिएको छ। नेपाली दूध वाणिज्य महासंघ एफएमसीसी आयोगको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको चयन आज हुँदैछ। महासंघले बिहिबार सूचना जारी गरी शुक्रबार वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदमा उम्मेद्वार चयन हुने जानकारी दिएको हो। महासंघको आगामी वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षका लागि 3 समूह प्रतिस्पर्धामा देखिएका छन्। मनोनयन प्रक्रिया शुक्रबार नै हुनेछ। महासंघका अध्यक्ष अंशन श्रेष्ठ र हालै निर्वाचित एसोसिएटतर्फका उपाध्यक्ष प्रबल सिंह पाण्डेले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षका लागि छुट्टा छुट्टै प्यानल बनाएका छन्। अर्का वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धी हेमराज ढकालको प्यानल पनि प्रतिस्पर्धामा छ। हेमराज ढकाल स्वयं वरिष्ठ उपाध्यक्षका उम्मेद्वार हुनुहुन्छ भने उहाँको प्यानलले कोषाध्यक्षमा भक्तपुर हमाललाई अघि सारेको छ।
1: नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स लगायतका मलेसिया तथा खाड़ी मुलुकमा उड़ान गर्ने एयरलाइन्सहरूले पूर्व निर्धारित उड़ान रद्द वा पुनः तालिका गर्न थालेका छन्। उनीहरूले नेपालबाट पर्याप्त यात्रु नपाएका कारण पूर्व निर्धारित उड़ान रद्द वा पुनः तालिका गर्न थालेको बताएका छन्। नेपालबाट फ्लाइ दुबई एयर, अरेबिया, ओमान एयर, रोयल जोर्डनियन, जजिरा एयर, नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स लगायतका सरकारी तथा निजी कम्पनीहरूले उड़ान भर्दै आएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने रूटहरूमा लगातार कम टिकट बिक्री भएपछि एयरलाइन्सहरूले घाटाबाट कम्पनीहरूलाई बचाउन उड़ानहरू रद्द गर्ने गरेको बताइन्छ। श्रमको धरपकड़ले कामदार र एयरलाइन्स प्रभावित शीर्षकमा मध्यान्नमा छापिएको खबर हो।

Motorcycle. Bagi tempat terbaik untuk sahaja.